0: नागरिक बुलेटिनमा पुनपालो ब्रेकको
1: अब झापाको भद्रपुरमा रहेको ओम साई पाथिपरा हस्पिटलमा हरेक दिन मानसिक तथा नशारोग विशेषज्ञको सेवा सुचारू भएको छ। कतै तपाईँ तपाईँको परिवारमा वा छर छिमेकमा यस्ता लक्षणहरू देखिन त थालेका छैनन्? कानमा अनौठो आवाज गुन्जिरहनु, असामान्य कुरा देखिएको महसुस हुनु अर्थात भ्रममा पर्नु, गलत कुरालाई सत्य ठान्नु वा मान्नु, बारम्बार दुविधा वा झुक्किरहनु, अत्याधिक रिसाउनु वा कुटपिट गर्न उत्साहित हुनु, आफ्नो दैनिक कामकाजमा अल्मलिनु, अत्याधिक छटपटी वा बेचेन भई राति निन्द्रा नलाग्नु, आ के बाँच्नु बरु मर्छु भन्ने सोच आउनु, सामान्य भन्दा अति सामान्य कुरामा हदैसम्म डर त्रास हुनु, यस्ता लक्षण देखिएमा समस्या लुकाएर नबस्नुहोस्। आजै ओमसाई पाथिपारा हस्पिटलमा आएर मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनुहोस्। अब ओमसाई पाथिपारा हस्पिटलमा हरेक दिन मनोचिकित्सक विशेषज्ञको उपचार तथा परामर्श सेवा, गुणस्तरीय स्वास्थ्य सेवामा सधैँ एक कदम अगाडि। सम्पर्क 9856278820 9856283023।
2: अरे यति बिहानै हजुर किचनमा
3: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
2: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
3: ए तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
2: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
3: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाऊ तिमी पनि चाखेर हेर।
2: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
4: शारदा प्याकेजिङ उद्योग भदपुर 5 प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 9863606011 9818094700।
2: ह्याप्पीनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
0: स्वस्थ दाँत सुन्दर मुस्कान, के तपाईलाई थाहा छ? स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर रा। लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडे पुरानो आँखा शिविर रहेको कलेजी रङको बिल्डिङ। सम्पर्क नम्बर 9856237600।
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेंगू रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: स्वास्थ्य कार्यालय झापा।
0: नागरिक बुलेटिनमा अब केही देश बाहिरका प्रश्नहरू। थाइल्याण्डको एक प्रसिद्ध बौद्ध गुम्बाबाट सोक गुम्बाका प्रमुखलाई 30,00,000 अमेरिकी डलर बराबरको रकम हिनामिना गरेको र सम्पत्ति शुद्धिकरणको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनलाई गुम्बा प्रमुखबाट बर्खास्त गरिएको छ। 66 वर्षका ती बौद्ध भिक्षुको नाम फ्रा वाचिरायन बी रहेको छ। उनले थाइल्याण्डमा बहुमूल्य धातुका जन्तर बनाउने गरेका थिए। उनले बनाएका जन्तर थाइल्याण्डका उच्च पदस्थ व्यक्तिहरूले पनि लगाउने गरेका थिए। भिक्षु बच्ची रायनसँगै उनकी सहयोगी 147 वर्षीय महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। ती महिला र भिक्षु बीच यौन सम्बन्ध भएको पनि खुलेको छ। उनीहरूले बनाएको जन्तरबाट संकलित रकम गुम्बाको बैंक खातामा राख्नुको सट्टा ती महिला र अन्य व्यक्तिको खातामा राख्ने गरेका थिए। भिक्षुको निवासबाट 16 किलो सुनका बिस्कुट, करोड़ौंका गरगहना लगायत सामानहरू बरामद गरेको छ। भारतको महाराष्ट्र स्थित भण्डारा जिल्लामा भएको सड़क दुर्घटनामा 36 नौजनाको मृत्यु भएको छ। रायपुर नागपुर राष्ट्रिय राजमार्गमा शुक्रबार भएको दुर्घटनामा अनधेरै घाइते भएका छन्, जसमध्ये केही अवस्था गम्भीर रहेको छ। कविधाम जिल्लाका प्रहरी उपरीक्षक जितेन्द्र यादवका अनुसार छत्तीसगढ़को कविधाम जिल्लाबाट एक बोलेरो गाड़ीमा सवार मानिसहरू पोला तीजा पर्वकामा सहभागी हुन नागपुर जाँदै थिए। सोही क्रममा साकोली लाखनी मार्गको मुण्डीपार नजिक उनीहरूको गाड़ी ट्रकसँग ठोकिएको थियो। घटनाप्रति छत्तीसगढ़का मुख्यमन्त्री विष्णुदेव सायले गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारको लागि राम्रो प्रबन्ध मिलाइएको बताइएको छ। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकार्यमा प्राथमिकतामा राख्नु भएको छ। आजदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको छ। ब्रिक्स अध्यक्ष राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन, महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेर भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले विकासशील देशलाई राजनीतिक प्रतिबद्धता भन्दा व्यवहारिक सहयोग आवश्यक रहेको बताउँदै आएका छन्। यसैबीच चीनिया राष्ट्रपति शी जिनपिङ पनि नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने तय भएको चीनिया विदेश मन्त्रालयले जनाएको छ। ब्रिक्स उदयमान र विकासोन्मुख अर्थतन्त्र भएका देशहरू बीच आर्थिक, राजनीतिक, व्यापारिक, वित्तीय, प्रविधि र बहुपक्षीय सहकार्य बढ़ाउने अन्तर सरकारी समूह हो। अहिले ब्रिक्समा भारत, चीन, रूस लगायत 11 सदस्य राष्ट्र छन्। नागरिक बुलेटिनमा अब एउटा खेलकुदको प्रसंग। कर्णाली शिवराज प्ले अफमा जीत हात पार्दै नेपाल भलिबल लीग एनबीएलको फाइनलमा पुगेको छ। त्रिपुरेश्वर स्थित राखेप कबड हलमा गैराती सम्पन्न खेलमा कर्णालीले काठमाण्डु रेडर्सलाई 3-1 सेटमा पराजित गर्दै उपाधि यात्रा तय गरेको हो। कर्णालीले पहिलो 25-21, तेस्रो 25-22 र चौथो सेट 25-23 जित्यो भने दोस्रो सेट काठमाण्डुले 25-21 जितेको थियो। अब आज हुने फाइनलमा कर्णालीले गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। फ्रेन्चाइज लीगको पहिलो संस्करण विजेताले 20 लाख रूपियाँ पुरस्कार जित्नेछ। अन्नपूर्ण लीगको शीर्ष स्थानमा रहेर सिधै फाइनल पुगेको थियो। पहिलो खेलमा कर्णाली शिवराजसँगै पराजित भएको अन्नपूर्णले लगातार 4 खेल जितेर फाइनलमा स्थान बनाएको थियो। नागरिक बुलेटिनको अन्त्यमा प्रमुख प्रसंग पुनःचोटि। भोटेकोशी बाढ़ी प्रभावितलाई मासिक 15,000 राहत दिने सरकारको घोषणा। सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने निर्णय। सरकार र निजी क्षेत्रबीच लगानी विस्तार र व्यवसाय सञ्चालनको लागि सहज तथा अनुकूल वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको कथन। थाइल्याण्ड प्रहरीद्वारा 30 लाख डलर बराबरको रकम हिनामिनाको आरोपमा बौद्ध गुम्बाका प्रमुख पक्राउ। र कर्णाली शिवराज एनडीएलको फाइनलमा आज उपाधिको लागि अन्नपूर्ण स्पाइकरसँग प्रतिस्पर्धा गर्दै। बिहान 5:30 नागरिक बुलेटिन अहिलेलाई यति नै। अब यहाँले समाचारमूलक प्रस्तुति काया कैरन सुन्न सक्नुहुनेछ। साथै यस बुलेटिनबाट म ईश्वर अधिकारी बिदा माग्दछु। नमस्कार।

0: नागरिक एफएम 107.5 मेगाहर्ज वॉइस ऑफ द पीपल
1: नागरिक टाइम टेक
2: अहिले बिहानको 6 बज्यो यो समय गोल्ड रिंग चियाको हो गोल्ड रिंग चिया
3: स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल भदौ 27 गते शनिबार सन् 2026 सेप्टेम्बर 12 तारीख भदौ शुक्ल पक्षको प्रतिपदा तिथि
5: काया कैरनका साथमा
6: किसान पाइप प्रोडक्ट्स प्राली
5: राष्ट्रको शान किसान
6: A complete piping solutions.
3: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: भोटेकोशी बाढ़ी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अवरूद्ध प्रभावित बाल बालिकाको पठन पाठन कसरी शुरू गर्ने भन्नेमा अन्यल
3: सड़क पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न बिरामीले खर्च तिर्न नसके उपचार सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्नेमा पनि बहस
4: ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा ग्यास कालो बजारी गर्ने विरूद्ध कार्यवाही तीव्र
3: सिरियामा झण्डै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष खानाको प्रकार अनुसार फरक भाँडा प्रयोग गर्ने गरेको अनुसन्धानको दावी
4: र एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दै विजेता टोली एसिया कपमा छनौट हुने नेपाल भलिबल लीगको उपाधिका लागि कर्णाली र अन्नपूर्णको खेल पनि आज
7: किन मक्ख परेकी माया
8: म मक्ख पर्नुको कारण सुन्नुहोस् त तपाईँ पनि मक्ख पर्नुहुन्छ अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस पार्टी जन्मदिन एनिभर्सरी पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस आउटसाइड इनसाइड रुफटप एसी क्याबिन नन एसी क्याबिनको सेवा दिने होटल पानस निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस
9: साथै विवाह वर्तमान पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ
7: होटल पानस भद्रपुर 10 छताचोक धनुष मोड प्रोपाइटर यादव भट्टराई सम्पर्क नम्बर 98060 88288 97677 78569 98426 78652
10: नेपाल राष्ट्रिय धामी वैद्य संघ जिल्ला कार्य समितिको सूचना नेपाल राष्ट्रिय धामी वैद्य संघ जिल्ला कार्य समितिको आयोजनामा यही मिति 2083 साल भदौ 27 गते शनिबारका दिन मा मनसा देवीको पूजा तथा विषखेला कार्यक्रम हुने भएकोले सम्पूर्ण नगरवासीमा हार्दिक निमन्त्रणा गर्दछौ स्थान भद्रपुर 7 बोक्तोबारी समय दिनको 12 बजेदेखि बेलुका 5 बजेसम्म आयोजक नेपाल राष्ट्रिय धामी वैद्य संघ जिल्ला समिति झापा अध्यक्ष सतलाल राजवंशी सचिव देवशरण राजवंशी सल्लाहकार लखनलाल राजवंशी सम्पर्क नम्बर 98149 10415
11: भावी नभई यही पुस्तालाई बगाई सक्न पनि हाम्रो मौनता कहिलेसम्म
12: साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख काली गण्डकीको तट मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ
11: आयोजक धरपझोङ गाउँपालिका जोमसोङ मुस्ताङ
12: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी
11: धरपझोङ घोषणा पत्र जारी गरौं जलवायु न्यायको नेतृत्व गरौं

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स, घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र दारिङका 14,000 भन्दा धेरै बाल बालिकाको पठन पाठन अवरूद्ध छ। शिक्षा मन्त्रालयका अनुसार 3 जिल्लाका 63 विद्यालय बाढ़ीबाट प्रभावित बनेका छन्। बाढ़ीबाट अझै 396 विद्यार्थी र 21 शिक्षक बेपत्ता छन्। 20 विद्यार्थी र 2 शिक्षकको भने शव फेला परेको छ। शिक्षा मन्त्रालयले स्थलगत अध्ययनपछि तयार पारेको शैक्षिक क्षति सम्बन्धी प्रतिवेदन अनुसार 50 सामुदायिक, 11 निजी र 2 धार्मिक विद्यालय प्रभावित बनेका छन्। यी विद्यालयका 14,455 विद्यार्थी अध्ययनरत थिए। धेरै शैक्षिक संस्थामा पठन पाठन नियमित हुन सकेको छैन। बाढ़ीले प्रभावित नबनाएका नुवाकोटका विद्यालयमा भने अस्ति बुधबारदेखि पठन पाठन शुरू गरिएको छ, तर बाढ़ीबाट क्षतिग्रस्त र होल्डिङ सेन्टरका रूपमा प्रयोग भएका विद्यालयका विद्यार्थीलाई कसरी पढ़ाउने भन्ने बारे पालिका सरकार अन्यलमा छन्। शिक्षा मन्त्रालयले भने क्षतिग्रस्त विद्यालयका विद्यार्थीका लागि बाढ़ी प्रभावित 15 पालिका तहमा 53 सामुदायिक सिकाई केन्द्र सीएलसी निर्माण गरेको दावी गरेको छ। मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले रसुवामा 20, नुवाकोटमा 16, दादिङमा 12, तनहुँमा 3 र गोर्खामा 2 सिकाई केन्द्र निर्माण गरिएको बताउनुभयो। तर प्रभावित क्षेत्रका पालिकाले भने सिकाई केन्द्र निर्माण नभएको बताएका खबर नयाँ पत्रिकाले लेखेको छ।
4: सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा गरेको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको छ। आपतकालीन अवस्थामा अस्पताल पुगेपछि तत्कालै प्रभावकारी र आवश्यक उपचार पाइन्छ भन्ने सर्वसाधारणको विश्वास रहँदै आएको छ, तर राजविराजकी 30 वर्षकी बबिता कुमारी पासवानको घटनाले बच्चा जन्माउन सरकारी अस्पतालमै पुगेका विपन्न महिला समेत आवश्यक स्वास्थ्य सेवाको पहुँच बाहिर छन् भन्ने देखाएको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूले यस घटनालाई अमानवीय र क्रूर बताउँदै सरकारी अस्पतालमै यस्तो अकल्पनीय घटना हुनु विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन्। स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता नागरिकका आधारभूत आवश्यकतालाई केन्द्रमा राखेको बताउने सरकारका लागि यो घटना लज्जास्पद रहेको उनीहरूको भनाई छ। दक्ष स्वास्थ्य कर्मी र उपकरण बीच प्रसूति गराउनु पर्ने महिलाले सड़कमा बच्चा पाउनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले बताउनुभयो। यो क्रूर, अमानवीय र अपराधी काम हो। उहाँले भन्नुभयो निशुल्क आमा सुरक्षा कार्यक्रम हुँदाहुँदै किन उहाँलाई उपचार गरिएन। गर्भवतीले अस्पतालको इमर्जेन्सी कक्षसम्म पुग्दा पनि सड़क पेटीमा बच्चा जन्माउनु पर्ने अवस्था आउनुले अचम्ममा परेको मातृ स्वास्थ्य विज्ञहरूले बताएका छन्। यसले सरकारले स्वास्थ्य सेवा उपलब्ध गराउने निशुल्क आमा सुरक्षा कार्यक्रम र वास्तविक धरातलबारे भिन्नता स्पष्ट रूपमा देखाएको पनि उनीहरूको टिप्पणी रहेको छ। संलग्न सदस्यहरूका अनुसार यस घटनामा अमानवीय व्यवहार देखाउने केही स्वास्थ्यकर्मी र कर्मचारी दोषी त छन् नै, नेपालको अस्पष्ट स्वास्थ्य नीति पनि उत्तिकै जिम्मेवार छ। घटनाको चौतर्फी आलोचनापछि शुक्रबार हिजो गजेन्द्र नारायण सिंह अस्पतालले छानबिन पूरा नभएसम्म डाक्टर उषा देवसहित 6 जनालाई निलम्बन गरेको छ। खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकमा कान्तिपुरले खबर छापेको छ।
3: गएको फागुनमा मध्य पूर्वमा द्वन्द चर्केपछि शुरू भएको ग्यास अभाव अझै मत्थर भएको छैन। बीचमा आधा सिलिण्डर ग्यास बेचेर केही सहज बनेको बजारमा पछिल्लो समय अभाव झन चुलिएको छ। ग्यास अभावको समस्या समाधान गर्न सरकारले फागुन 9/2082 आधा सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गर्यो, तर पछि विस्तारै सहज हुन थालेको भन्दै असार 31 गतेदेखि सरकारले पूरा सिलिण्डर ग्यास वितरण शुरू गर्यो, तर त्यस यता पनि बजारमा ग्यासको अभाव टरेको छैन। व्यवसायी भने बाढ़ी पहिरोका कारण आयात तथा ढुवानी प्रभावित भइरहेकाले उपभोक्ताले सहज ग्यास पाउन नसकेका बेला ग्यास आयात परिणाम समेत घटेपछि आपूर्तिमा थप दबाव परेको बताउँछन्। पछिल्लो समय बजारमा ग्यासको माग बढ़िरहे पनि आयात र ढुवानी दुवैतर्फ समस्या देखिँदा आपूर्ति व्यवस्थापनमा थप चुनौती देखिएको उनीहरूको तर्क छ। पूर्ति गरिएको ग्यास मध्ये केही होटल तथा ठूला व्यवसायीले उद्योगबाट सिधै लैजाने भएकाले सर्वसाधारण उपभोक्तासम्म पर्याप्त ग्यास पुग्न नसकेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बताउनु भएको छ। यसैबीच ग्यासमा कालो बजारी बढ़ेपछि प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा रहेका डिलर तथा विक्रेतामाथि निगरानी बढ़ाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार हिजो र अस्ति मात्रै काठमाडौँ र भक्तपुरका विभिन्न ठाउँबाट कालो बजारीका लागि राखिएका 1226 थान ग्यास सिलिण्डर बरामद भएका छन्। हिजोको कुल बरामद 521 र अस्तिको कुल बरामद 521 र हिजो शुक्रबारको 705 गरी दुई दिनमा 1226 थान सिलिण्डर बरामद भएको हो। काया कैरनमा बाढ़ीपछि नुवाकोटका बेलकोट गढ़ी र विदुरको अवस्था बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सस्तो होइन गुणस्तरीय रोजौं हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स इन्जिनियरिङ एण्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एण्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एण्ड प्लाग्रियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल पीएचडी स्कलर। फोन सम्पर्क 9079762200, लेखनाथ चोक, चन्द्रगढी, झापा।
6: के तपाई लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिरतामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिरतामोड झापा। सम्पर्क नम्बर 0235353333, 97010-12345, 97010-12345।
7: सोच 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: भर्ना खुल्यो।
10: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
11: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
10: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अवरूद्ध, सड़क पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा लगायतका खबर प्रस्तुत
2: गर्यौं। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका झण्डै 33,000 मानिस प्रभावित भएको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढ़ीबाट 8,317 परिवार प्रभावित भएको उल्लेख छ। ती परिवारका 32,936 प्रभावित भएका प्राधिकरणले जनाएको छ। बाढ़ीबाट 7,570 निजी भवनमा क्षति पुगेको छ। बाढ़ीबाट सबैभन्दा बढ़ी 4 पालिकाका नागरिक प्रभावित भएका छन्। यसमध्ये नुवाकोटको विदुर नगरपालिकाका 3,431, रसुवाको गोसाईकुण्डका 1,156, धादिङको बेनीघाट रोराङका 1,149 र नुवाकोटको किस्पाङका 721 परिवार रहेका प्राधिकरणले जनाएको छ। बाढ़ीको 17 दिन बितिसक्दा पनि यकिन विवरण भने आइसकेको छैन। उद्धार र राहतको काम अझै नसकिएकाले पुनर्वासको विषय पनि टुंगो लाग्न सकेको छैन। बाढ़ी प्रभावित नुवाकोटका बेलकोट गढी र विदुरको अवस्थाबारे सोधी खोजी गर्दै हुनुहुन्छ साथी महेश केवाली।
3: नुवाकोटको विदुर नगरपालिकामा 394 जना बेपत्ता रहेको तथ्याङ्क छ। 1,710 घर प्रभावित भएका छन्, जसमध्ये 1,380 घर पूर्ण र 330 घरमा आंशिक क्षति पुगेको छ। मुख्य तथा सहायक गरी झण्डै 22 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ। पालिकाभित्रका 14 र छिमेकी उत्तर गया गाउँपालिका तथा बेलकोटगढ़ी नगरपालिका जोड्ने थप 6 गरी 20 झोलुङ्गी पुल बाढ़ीले बगाएको वा क्षतिग्रस्त बनाएको छ। 5 विद्यालय, 5 सरकारी कार्यालय र एउटा बैंकमा क्षति पुगेको छ। अहिले 20 होल्डिङ सेन्टरमा झण्डै 1,800 जना बसिरहेका छन्। विस्थापितलाई सुरक्षित ठाउँमा पुनर्वास गराउनु नगरपालिकाका लागि सबैभन्दा ठूलो चुनौती बनेको पालिकाका विपद शाखा प्रमुख सुभाष पाण्डे बताउनुहुन्छ।
4: अब कहाँ लगेर राख्ने, जस्तो जुन ठाउँमा चाहिँ अब अहिले बाढीले चाहिँ बगाएको छ, बाढीले क्षति पुऱ्याएको छ, अब त्यो ठाउँमा उहाँलाई राख्ने सम्भावना छैन होइन। त्यो भएको कारणले गर्दा उहाँहरूलाई कसरी चाहिँ अब नयाँ ठाउँमा चाहिँ स्थापित गर्ने भन्ने चाहिँ चुनौती एकदमै हामीलाई परेको छ।
3: नुवाकोटकै बेलकोटगढी नगरपालिकामा बाढीका कारण 35 बेपत्ता रहेको तथ्याङ्क छ। झण्डै 165 परिवार विस्थापित भएका छन्। विस्थापित मध्ये धेरै जसो भाडाको कोठामा बसिरहेका छन् भने उच्च जोखिममा रहेका परिवारलाई वडा नम्बर 7 र 8 सञ्चालित 4 होल्डिङ सेन्टरमा राखिएको छ। बाल बालिका अभिभावक विहीन भए नभएको यकिन गर्न समिति गठन गरी 13 वडामा खटाइएको छ। 115 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। अहिले नगरपालिकाको मुख्य चुनौती विद्यालयमा सञ्चालन गरिएका होल्डिङ सेन्टरलाई अन्यत्र स्थानान्तरण गरी विद्यालय खाली गराएर नियमित पठन पाठन सञ्चालन गर्नु रहेको छ। दीर्घकालीन पुनर्स्थापनाका क्रममा जग्गा अभावको चुनौती रहेको मेयरको सचिवालयका नमेश श्रेष्ठ बताउनुहुन्छ।
5: मेन समस्या नै पीड़ितहरूको व्यवस्थापन, अहिले अस्थायी रूपमा उनीहरूको बसोबास गराउने वा थायी रूपमा चाहिँ उनीहरूलाई चाहिँ कता लगेर चाहिँ व्यवस्थापन गर्ने, 7 र 8 शहरी क्षेत्रमा 4 जग्गा किनेर घर बनाउने मान्छेहरू थियो होइन, त्यस्तो मान्छेहरू विस्थापित भएको छ। अब उसको जग्गा छैन यदि भने उसलाई कसरी व्यवस्थापन गर्ने भनेर नगर प्रमुखले निरन्तर संवादमै हुनुहुन्छ सम्बन्धित निकायसँग। सार्वजनिक जग्गालाई त स्थानीय तहले चाहिँ पूर्जा दिने घोषणा गरेर पूर्जा दिन सक्दैन, उसलाई घर बनाउन सक्दैन। अहिले राज्यको नम्समा पनि पहिलो कुरो त घर बनाउन पूर्जा चाहियो, त्रिपरिषदले वा सम्बन्धित निकायले त्यो चाहिँ फलाना ठाउँमा चाहिँ बस्ती बसाउन सकिन्छ, फलाना ठाउँको चाहिँ बस्ती बसाल्नको लागि आवश्यक पर्ने सबै डकुमेन्ट चाहिँ नेपाल सरकारले उपलब्ध गराउने भन्ने तरिकाको एउटा निर्णय त्यसै आवश्यक पर्ने भइहाल्यो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु संकटको अग्रपंक्तिमा नेपाल रहेको विषयलाई प्रमुखताका साथ उठाउँदै जलवायु न्याय, हानि नोक्सानीको क्षतिपूर्ति र जलवायु वित्तमा विकसित देशहरूको जिम्मेवारी बारे विश्व समुदायको ध्यान आकर्षण गराउने हुनुभएको छ। प्रधानमन्त्री शाह नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधि मण्डल सेप्टेम्बर 22 देखि 28 अमेरिकाको न्यूयोर्कमा हुने 81 महासभाको उच्च स्तरीय छलफलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। प्रधानमन्त्री शाहले आउँदो असोज आठमा महासभालाई सम्बोधन

0: काया कैरनमा खबरको सिलसिला
1: अब सीके बिराला हस्पिटल भारतको सेवा ओम साई पाथिवारा हस्पिटलमा सीके बिराला हस्पिटल भारतका ख्यातिप्राप्त कन्सल्टेन्ट डाक्टरहरू यही मिति 2083 साल असोज 2 गते शुक्रबार यस ओमसाई पाथिपारा हस्पिटलमा विशेषज्ञ सेवा तथा उचित परामर्शका लागि आउनुहुने भएको हुँदा मुटु रोगका मृगौला रोगका समस्या भएका बिरामीहरूले समयमै आई उपचार गराई स्वास्थ्य लाभ लिन हुनका लागि अनुरोध गर्दछौ। फोनबाट पनि नाम दर्ता गरिने व्यवस्था छ। ओपीडी समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म। सम्पर्क ओमसाई पाथिबारा हस्पिटल प्राली भद्रपुर 7 सगरमाथा चोक झापा। फोन नम्बर 023-453-581-453-981। मोबाइल सम्पर्क 98-526-78-820 98-526-23-023।
2: नेपालको एकमात्र डीटीएच सेवा दिस होम डिश होम खुशीको कनेक्शन।
3: बाढी र डुबानबाट बच्न के गर्ने?
4: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
3: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
4: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
3: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
4: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुबा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या झण्डै 90 लाख जना छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्मदिने आमा बाबुसँग नबसेको तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको हो। कार्यालयका निर्देशक पृथ्वी विजयराज सिजापतिले तथ्याङ्क सार्वजनिक गर्दै आमा बुबासँग नबस्ने बालबालिकाको विषयमा राज्य संवेदनशील बनेको र अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने गरी त्यस्ता बालबालिकाको वैकल्पिक हेरचाहको व्यवस्था, वर्गीकरण र मापदण्ड बनाउने काम अघि बढ़ाएको बताउनुभयो। आमाबुवाले बालबालिकाको हेरचाह गर्न नसक्ने वा नचाहेको अवस्थामा अरू व्यक्ति वा संस्थाले त्यसको जिम्मेवारी लिने परिपाटीलाई वैकल्पिक हेरचाह भनिन्छ। वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा तथा संरक्षणको अवस्थाबारे गहन अध्ययन गर्न सरकारले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वैकल्पिक हेरचाहको वर्गीकरण र त्यसका आधारमा निर्धारण गर्ने तयारी थालेको निर्देशक सिजापतिले बताउनुभयो।
0: अब विदेशको खबर। सिरियामा गरेको एक अध्ययनले आजभन्दा झण्डै 4,500 वर्ष अघि नै परिष्कृत खाना पकाउने कला विकास भइसकेको पत्ता लागेको छ। डेनमार्कका विशेषज्ञहरूले गरेको अध्ययन अनुसार त्यस बेला नै सिरियाका मानिसहरू फरक तापक्रमका भाँडा प्रयोग गरेर परिष्कृत खाना पकाउने गरेका थिए। हिजो सार्वजनिक भएको अध्ययन प्रतिवेदन अनुसार त्यस बेला युरोपका मानिसहरू साधारण बाक्लो सुप र रोटीमै निर्भर रहने गरेकोमा सिरियामा भने खसी, बाख्रा, हरिणको मासुलाई अन्न मिसाएर मन्द तापमा लामो समय पकाएर खाना खान्थे। सिरियाली भान्सेहरूले खानाको प्रकार अनुसार फरक गुण भएका भाँडा प्रयोग गर्ने गरेका प्रतिवेदनमा भनिएको छ। पुराना खाना पकाउने भाँडाभित्रका जनावरका हाड, बिरूवाका अवशेष र चिल्लो पदार्थ जाँच गरेर वैज्ञानिकहरूले यस्तो निष्कर्ष निकालेका हुन्। त्यसबेला सिरियामा स्थानीय रूपमा माटो र क्याल्साइटका भाँडा बनाइन्थे भन्ने, केही भाँडा चीनबाट आयात हुन्थे।
5: अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र यूएई खेल्दैछन्। फाइनल खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 बजे शुरू हुनेछ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै 2027 एक दिवसीय एसिया कपमा पनि छनौट हुनेछ। 2023 फाइनलमा पनि नेपाल र यूएई खेलेका थिए, त्यसबेला नेपालले यूएईलाई 7 विकेटले पराजित गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा यूएईले 8 खेल जितेको छ। यदि नेपालले उपाधि जिते दोस्रो पटक एक दिवसीय एसिया कप खेल्ने

0: 2023 को एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो। नेपाल र युएई दुवै इमर्जिङ टिम्स एसिया कपका लागि भने छनौट भइसकेका छन्। खेलकै अर्को खबरमा नेपाल भलिबल लीग एनबीएलको फाइनलमा आज कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्स खेल्दैछन्। खेल दिउँसो 4 बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा हुनेछ। फ्रेन्चाइज लीगको पहिलो संस्करण विजेताले 20 लाख रूपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्ले अफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। अन्नपूर्ण अस्ति शुक्रबार लीगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो। 6 टोली सहभागी लीगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्ने प्रावधान छ। लीगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलमा पुग्नका लागि प्ले अफ खेल्नुपर्ने थियो।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले पूर्वी र मध्य तराईका केही ठाउँमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरैजसो ठाउँमा बदली भएर झापा, मोरङ, सुनसरी, उदयपुर, चितवन, नवलप्राची लगायतका जिल्लामा सामान्यदेखि मध्यम वर्षा भइरहेको हो। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा पनि सामान्य पानी परिरहेको छ। सामान्यदेखि मध्यम वर्षा भए पनि ठूलो पानी भने परेको छैन।
0: नेपालमा सड़क, विमानस्थल लगायत ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्र मार्फत कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र उद्योग व्यवसायी बीच हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले निजगढ विमानस्थल लगायत ठूला पूर्वाधारको निर्माण निजी क्षेत्र मार्फत कसरी सम्भव छ र त्यसका लागि सरकारले के कस्ता कानूनी तथा व्यावहारिक जटिलता फुकाउनुपर्छ लगायतका विषयमा सहभागीसँग सुझाव माग्नु भएको थियो।
1: एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश गरिएपछि नेतृत्व पुनर्गठनको विवाद झन चर्कने देखिएको छ। कार्यदल सदस्य सचिव एवं पार्टी महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई अस्वीकार गर्दै कार्यदल संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन ल्याउनु भएको हो। कार्यदलले प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार पार्न संयोजक थापा र सदस्य सचिव पोखरेललाई जिम्मेवारी दिएको थियो। यस्तै सिंगापुरबाट फर्किएको 1 महिना बितिसक्दा पनि कांग्रेसका पूर्व सभापति शेरबहादुर देवालले पार्टी सभापति गगन थापासँग भेटेर संवाद गर्न मान्नु भएको छैन। दुई नेताबीच संवाद नहुँदा पार्टीको आसन्न 15 महाधिवेशन नै अलग अलग हुने सम्भावना बढ़ेको छ।
0: सरकारलाई प्रतिवेदन बुझाएको 31 वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग अर्थात रावल आयोगको प्रतिवेदनले औंल्याएका सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारका नाममा कायम गर्ने प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। यो निर्णय कार्यान्वयन भएसँगै तत्कालीन काठमाडौँ महानगरपालिका क्षेत्रका 35 वटै ओडामा अतिक्रमण भएको 1,859 रोपनी, 14 आना, 3 पैसा, 3 दाम क्षेत्रफल बराबरको सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न सरकारलाई बाटो खोलेको छ।
1: मलेसिया जाने श्रमिक आपूर्तिको प्रक्रियामा मलेसिया सरकारको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टमले चालेको पछिल्लो कदमले वैदेशिक रोजगारी क्षेत्रमा विवाद पैदा गरेको छ। शुरूमा निश्चित 25 वटा म्यान पावर कम्पनीलाई मात्र काम गर्न अनुमति दिएर सिन्डिकेट खड़ा गरिएको भन्दै चौतर्फी विरोध भइरहेकै समयमा स्थिति पेचिलो बन्दै गएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
0: तिब्बती क्षेत्रबाट भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको हिमबाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खाको पर्यटन क्षेत्रमा मात्र 52 अर्ब 13 करोड़ रूपियाँ बराबरको क्षति पुर्याएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको भोटेकोशी हिमबाढी क्षति मूल्यांकन समितिले तयार पारेको प्रारम्भिक प्रतिवेदन अनुसार हिमचट्टान सहितको पहिरो हिमतालमा खसेर अति वेगमा आएको विनाशकारी बाढ़ीबाट पर्यटन क्षेत्रमा मात्र 52 अर्ब 13 करोड़ 65,76,500 रूपियाँ बराबरको क्षति पुगेको छ।
1: कैरनमा अब पालो उखानको
0: मित भन्दा हित ठूलो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: भोटेकोशी बाढ़ी प्रभावित 14,000 बालबालिकाको पढ़ाई अवरूद्ध, प्रभावित बालबालिकाको पठन पाठन कसरी शुरू गर्नु भन्नेमा अन्यल,
1: सड़क पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न, बिरामीले खर्च तिर्न नसके उपचार सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्नेमा पनि बहस,
0: ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा, ग्यास कालो बजारी गर्ने विरूद्ध कार्यवाही तीव्र,
1: सिरियामा झण्डै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष, खानाको प्रकार अनुसार फरक भाँडा प्रयोग गर्ने गरेको अनुसन्धानको दावी,
0: र एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दै विजेता टोली एसिया कपमा छनौट हुने। नेपाल भलिबल लीगको उपाधिका लागि कर्णाली र अन्नपूर्णको खेल पनि आज।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। सप्तरीमा सड़क पेटीमा सुत्केरी भएको घटनासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा घरभित्र श्रीमान श्रीमती छन्। श्रीमानले पत्रिका पढ़िरहेका छन्। पत्रिकामा त्यही खबर हेरेपछि उनी भन्दैछन्, सड़कमा छेदेरे किन नहोस्, सरकारले प्रसूति सेवा निशुल्कै गरेको छ त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: कृपा फार्मेसी, कृपा फार्मेसी, कृपा फार्मेसी। अब हाम्रो सहर भद्रपुरमा विश्वासिलो, भरपर्दो र सम्पूर्ण रोगहरूको उपचार एउटै छानामुनि कृपा फार्मेसीमा। हाम्रा उपलब्ध सेवाहरू भिडियो एक्सरे सेवा, डिजिटल एक्सरे सेवा, ईसीजी सेवा, साथै सुगर, थाइरोइड, एलएसटी, आरएफटी ल्याबका सम्पूर्ण टेस्टहरू। हाम्रा सेवाहरू
1: वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 1 बजेदेखि।
0: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर शशांक राज पोखरेलको सेवा।
2: महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको सेवा दिउँसो 1 बजे र बेलुका 5:30 बजे।
0: वरिष्ठ कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पोषण रमन त्रिपाठीको सेवा प्रत्येक शनिबार र बुधबार बिहान 7 बजेदेखि।
1: वरिष्ठ कन्सल्टेन्ट नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 9 बजे र 5:30 बजेबाट।
0: वरिष्ठ नसा बात तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर प्रकाश कुमार श्रेष्ठको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 1 बजे।
2: नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर लोचन बाबु सन्जेलको सेवा दैनिक बिहान 7 बजे, दिउँसो 1 बजे र बेलुका 5 बजे।
3: सुगर, प्रेसर, दम, थाइराइड, मुटु, छाती, मृगौला विशेषज्ञ डाक्टर प्रवीण भट्टराईको सेवा दैनिक बिहान 8 बजे र दिउँसो 1 बजे।
0: मेडिकल अफिसर डाक्टर मनोज शाहको सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 2 बजे। रहेको जानकारीको साथसाथै यहाँ सम्पूर्ण प्रकारको औषधि सुपथ मूल्यमा पाइने हुनाले अन्यत्र धाई रहनु नपर्ने सबै सेवाग्राहीहरूलाई जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ।
2: साथै यहाँ फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सम्पर्क कृपा फार्मेसी चन्द्रगढी लेखनाथ चोक, सम्पर्क नम्बर राजु पराजुली 98159076766, भावना पराजुली 98140319।
4: अब काठमाडौँ विराटनगरका डाक्टरको लागि शनिबार नै कुर्नु पर्दैन, उपचारको लागि सिलगढी धाइरहनु पर्दैन। पूर्वाञ्चलमै पहिलो छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा सञ्चालित दमकको डेल्फी स्किन केयर हस्पिटल पुगे भइहाल्यो।
5: उपचार विधिबाट निको पारिने
4: चाया पोतो, डन्डीफोर, आँखा वरिपरिको कालोपना,
5: कपाल झर्ने, तालु खुइलिने, एलर्जी, दाद, लुतो, सेतो दुबी, कालो दुबी,
4: घाउ खटिरा, सोराइसिस, हातखुट्टाका नङ बिग्रिने, दुख्ने, पोल्ने, कुष्ठरोगको सफल उपचारहरू, अत्याधुनिक लेजर मेसिन द्वारा उपचार हुने छालाका रोगहरू,
5: नयाँ तथा पुराना दाग, जन्म दाग, शरीरमा हुने मुसाहरू, मासु पलाएको, गाठा गुठीहरू,
4: पोलेको, काटेको घाउबाट बनेको सानो तथा ठुला खत तथा दाग, साथै जन्मजात खुडिएको
5: काखी खुट्टा तथा शरीर गनाउने, तिलकोठी, चौरीपना, डन्डीफोरको दाग हटाउने, टाटु हटाउने,
4: अनावश्यक ठाउँमा उम्रिएका रौँहरूलाई स्थायी रूपमा हटाउने,
5: अत्याधुनिक एनालाइजर मेसिन द्वारा अनुहारको समस्या पत्ता लगाई उचित उपचार गरिन्छ।
4: योनि चिलाउने, पोल्ने, पुरुषका यौन दुर्बलता जस्ता समस्याको उचित परामर्श तथा सफल उपचार गरिन्छ। छाला तथा यौन रोगका लागि अत्याधुनिक ल्याब, प्याथोलोजी सेवा,
5: फार्मेसी सेवा, अत्याधुनिक सुविधा सम्पन्न ब्युटी क्लिनिक सेवा।
4: याद राख्नुहोस्, यहाँ छाला तथा यौन रोग विशेषज्ञ डाक्टरद्वारा हरेक उपचार सर्वसुलभ शुल्कमा गरिन्छ। सम्पर्क डेल्फी स्किन केयर हस्पिटल, दमक 10 बेलडाङ्गी रोड, फोन नम्बर
0: 023-57-60-60,
4: मोबाइल नम्बर 98526-76-76।
6: यहाँ प्रत्येक हप्ताको आइतबार एक दिन सेवा बन्द रहने जानकारी गराइन्छ।
0: जमकपछि डेल्फी स्किन क्लिनिक बिर्सा मोडमा पनि, खड्का कम्प्लेक्स बिर्सा मोड, सम्पर्क फोन नम्बर 023-591-0033, मोबाइल नम्बर 98526-76-76।
2: अब हप्ताको सातै दिन डाक्टरको सेवा उपलब्ध छ।

0: 25 वर्षदेखिको अटुट विश्वास, हरेक घुटमा मिठो सुवास, त्रिशक्ति टी इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन गोल्ड रेन्सिया।
1: You're listening to 107.5 megahertz.
2: You've got it.

0: नेपालकै ठुलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टम द्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अक्षय जनशक्ति र अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल झापाको बिरता मोड स्थित सैनिक मोड सहित अर्जुन धाराको शनिसरे अस्पताल काठमाडौँको कलङ्की वर्षाको बेरगंज सहित अब पारदर्शीको चकचकी स्वास्थ्य चौकीमा पनि
1: हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतियाबिन्दुको अपरेशन, आँखाको नानी प्रत्यारोपण, आँखाको पर्दाको अपरेशन, मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूको आँखा परीक्षण, जलबिन्दुको परीक्षण तथा उपचार, आँखा टेढो भएको, मासु पलाएको, आँखाबाट पी बग्ने समस्याको उपचार, अल्छी आँखाको उपचार र सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स तथा चस्माहरू पाइनुका साथै कानको सम्पूर्ण उपचार तथा शल्यक्रिया सेवा, 5 वर्ष वा 5 वर्ष मुनिका बाल बालिकाहरूको निःशुल्क आँखा जाँच।
0: झापाको बिरता मोड स्थित सैनिक मोड, अर्जुन धाराको शनिस्तरी अस्पताल र अब पारदर्शीको चकचकी स्थित चकचकी स्वास्थ्य चौकीबाट समेत सेवा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। थप जानकारीको लागि दृष्टि आँखा अस्पताल बिरता मोड 3 सैनिक मोड, सम्पर्क नम्बर
2: 023-535-702, 535-703, 535-704।
0: चकचकी सम्पर्क मोबाइल नम्बर 9804-23-728, साथै फोन गर्दा पैसा नलाग्ने नम्बर 16-60-01-52-00। सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि, दृष्टि आँखा अस्पताल।
3: ए हेर न, भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
4: कुन पसल? के को पसल भनेको?
3: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
4: आ, म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन।
3: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
4: के छन् त?
3: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
4: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
3: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
4: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
3: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर 6, झापा। मोबाइल नम्बर 9828-78-78-44। तपाईँको रोजाई, तपाईँको खुसी।
5: अरे, यति बिहानै हजुर किचनमा
6: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
5: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
6: ए, तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
5: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
6: हो त नि, साह्रै मिठो र स्वादिलो, सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाऊ, तिमी पनि चाखेर हेर।
5: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
7: शारदा प्याकेजिङ उद्योग भद्रपुर 5 प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 9863-60-60-11, 9818-094-700।
5: ह्याप्पिनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग चिया।

0: नागरिक एफएम 107.5 मेगाहर्ज वॉइस ऑफ द पीपल
1: नागरिक टाइम्स
2: अहिले बिहानको 7 बज्यो। यो समय गोल्ड रिंग चियाको हो। गोल्ड रिंग चिया

0: होइन भाइ हो, झाइ पार्ने कहिले हो, यसको चाँचो पाँचो मिलाउन बिहेको।
1: दाई आफै त महादेव स्वस्थ देला पर, बिहे गर्न बिना खेती नगर है सर।
2: आफू त सानो भाइ, दुधको दाँत झरेर छैन, बिहे गर्ने कुरा त सोच्नु पनि भएन।
0: नगर्ने त बिहे
3: नगर्ने न।

0: दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफरमाउली आउली, तिमी सुत्ने खाट काट टुरिस्ट स्ट्यान्ड बनाउली,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: टिम्बुर जस्ता भाइ बुद्धि पुर्याएको खोइ
1: ज्ञान जाला जिरो नहाला बरु थुन्डिएर मर्ने बिहे चाहिँ नगर्ने
0: ए पखर पखर छुइ कहुँ तिहार नगर्ने कति
1: नगर्ने नगर्ने

0: भद्रपुरका पुराना स्वास्थ्य कर्मी बलदेव शाहद्वारा संचालित शाह क्लिनिक नवीन मेडिकल हलमा अब मेची अञ्चलकै पुराना र प्रसिद्ध वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा साँझ 5 बजेदेखि। पेट, छाती, मुटु, नसा, सुगर, प्रेसर, जन्डिस, थाइराइड, मृगौला रोग विशेषज्ञ सेवाका साथै डाक्टर मनोज कुमार शाहको सेवा प्रत्येक बिहान 8:30 देखि 9:30 सम्म।
1: एपेन्डिक्स, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला, स्तन सम्बन्धी, पित्तथैली, हर्निया, पथरी, गाँठागुठी, चिरफार विशेषज्ञ, वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा। प्रादेशिक अस्पताल भद्रपुरबाट छाला, चर्म, यौन रोग तथा सौन्दर्य विशेषज्ञ एमबीबीएस, एमडी, डर्मालोजी डाक्टर निस्तुक बराल। प्रत्येक शनिबार दिउँसो 3 बजेदेखि 4 बजेसम्म। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोष। प्रत्येक दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म र बेलुका 5 बजेदेखि 8 बजेसम्म।
0: अब हाम्रै भद्रपुरमा विशेषज्ञ सेवा लिन आउनुहोस्। शाह क्लिनिक नवीन मेडिकल हल, भद्रपुर 5 भद्रपुर बजार। फोन सम्पर्क 98049-72085, 023-525-353। 1 घण्टा अघि नै बिरामीको अग्रिम नाम टिपाउन सक्नुहुनेछ।
2: तपाईँ कुखुरा बाख्रा बंगुर सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान विद्यालय घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
1: 1 इन्चदेखि 4 इन्च सम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज गरिएको खिया नलाग्ने तारवार, विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू, धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग, भद्रपुर 10 भद्रपुर बिरतामोर रोड, देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023-453-207, 452-206। मोबाइल नम्बर 98526-71-121, 98526-56-656, 98426-77-795। आजै सम्पर्क गर्नुहोस्।
3: हरेक बिहान हरेक भेटघाट हरेक खुशीको साथ गोल्ड्रिङ चिया। त्रिशक्ति टी इन्डस्ट्रिजद्वारा उत्पादित विगत 25 वर्षदेखि नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल चिया गोल्ड्रिङ चिया। 25 वर्षको विश्वास, हरेक कपमा मिठो स्वाद गोल्ड्रिङ चिया।
1: यातायातको चिन्ता छोडिदिनुहोस्, अब बिरामी हुँदा एक्लो महसुस नगर्नुहोस्। हामी छौ तपाईँको साथमा। ओम साई पाथिबरा हस्पिटलले बिरामीलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले 24 घण्टा पिकअप एण्ड ड्रप सेवा सुचारू गरेको छ। यातायातको समस्याले समयमै अस्पताल आई उपचार पश्चात घर फर्किने चिन्ताबाट मुक्त हुनुहोस्। समयमै आफ्नो रोगको उपचार गरी लाभ लिनुहोस्। हस्पिटलदेखि 25 किलोमिटर वरपरसम्म रहने बिरामीहरूका लागि हामीले 24 घण्टा पिकअप एण्ड ड्रप सेवा सुचारू गरिसकेका छौ। मात्र न्यूनतम शुल्कमा हजुरको घर आँगनदेखि अस्पतालसम्म ल्याउने र पुर्याउने जिम्मेवारी अब हाम्रो हुनेछ। ओम साई पाथिबरा हस्पिटल अस्पताल मात्र होइन, तपाईँको सुख दुःखको सारथी पनि हो। आकस्मिक एवं एम्बुलेन्स सेवा चाहिने र नियमित डायलोसिस सुविधा चाहिने बिरामीका हकमा भने यो सेवा उपलब्ध हुने छैन। अहिले नै यस हस्पिटलको सम्पर्क नम्बरमा कल गरेर वा हाम्रो क्यूआर कोड स्क्यान गरेर हाम्रो सेवा लिन सक्नुहुनेछ। सम्पर्क नम्बरहरू 98526-23-032, 98526-23-023, 98526-78-820।
4: You're listening to 107.5 MHz. You've got it.

0: and it's a wrap. डीएससी अब चन्द्रगढीमा स्वस्थदात सुन्दर मुस्कान के तपाईलाई थाहा छ स्वस्थदात सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर रा। लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिँदै आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडे पुरानो आँखा शिविर रहेको कलेजी रङको बिल्डिङ। सम्पर्क नम्बर 98526 37600। आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, झापा।
1: किन मक्ख परेकी माया?
2: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस, सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस, पार्टी, जन्मदिन, एनिभर्सरी, पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस, सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस, आउटसाइड इनसाइड रुफटप एसी क्याबिन नन एसी क्याबिनको सेवा दिने होटल पानस, निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस,
1: साथै विवाह वर्तमान पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ। होटल पानस, भद्रपुर 10, छताचोक, धनुष मोड, प्रोपाइटर यादव भट्टराई। सम्पर्क नम्बर 98060 88288, 97677 78569, 98426 78652।
2: जापान जानेको लागि सुवर्ण अवसर, चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसे नेपाल फर्किएर काठमाडौँ तिनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98510 54566, जगदीश काफले 98446 06124, रमेश कोइराला 98426 80248, ध्रुव निरौला 98426 26852।
0: एक सय 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञको दैनिक सेवा बिहान 8 बजे र बेलुका 5 बजे नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक फोन नम्बर 98-526-20-202 98-2073-5780 साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ रेबिज विरूद्धको खोप पनि लगाइन्छ

0: नाइट चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैँ प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: धुलीखेल अस्पतालबाट आउनुहुने वरिष्ठ ग्यास्ट्रोलोजिस्ट एण्ड इन्टरभेन्सन इन्डोकोपिस्ट डाक्टर निकेश मणि श्रेष्ठको सेवा अब प्रत्येक महिनाको अन्तिम शुक्रबार र शनिबार ओम साई पाथिवरा हस्पिटल प्राइभेट लिमिटेड भद्रपुरमा।
3: पाचन प्रणालीमा हुने समस्याहरू, अरुचि, वाकवाकी लाग्ने, पेट दुखी रहने, पेट फुल्ने, अमिलो पानी आउने, पेट पोल्ने, ग्यास्ट्रिक र अल्सरका समस्या भएका बिरामीहरूले समयमै विशेषज्ञ डाक्टरसँग सम्पर्क राखी उपचार गराई ढुक्क हुनुहोस्। साथै हरेक महिनाको पहिलो शुक्रबार र शनिबार देहायका विशेषज्ञ सेवाहरू पनि उपलब्ध हुनेछन्।
2: इन्डोस्कोपी सेवा, क्लोनोस्कोपी सेवा, ईआरसीपी सेवा र अन्य समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म।
3: सम्पर्क ओम साई पाथिवरा हस्पिटल प्राली भद्रपुर 7 झापा। फोन नम्बर 023453581, मोबाइल नम्बर 9856278820, 9856273023।
2: मन पर्ने डिजाइन का गहनाहरू कहाँ बनाइन्छ होला?
4: ए, त्यति पनि थाहा छैन? भद्रपुरको मुख्य बजारमै भोजपुरे ज्वेलर्स छ नि। हो, त्यही बनाइन्छ नि, त्यति पनि थाहा छैन?
2: ए हो त नि, बीच बजारमा अरू सामान पनि त्यतै खरिद गर्ने, सुनचाँदीका गरगहना पनि त्यही बनाउने, त्यहाँ त सुनचाँदी खरिद बिक्री पनि हुन्छ नि, होइन?
4: हो त, कण्ठ, चन्द्रहार, काँडे चुरा, चाँदीका भाँडाकुँडा सहित परम्परागत तथा आधुनिक डिजाइनका जस्तो सुकै गहनाहरू तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ नि। भोजपुरे ज्वेलर्स, भद्रपुर 5 मुख्य बजार, भद्रपुरको 2 नम्बर रोड, प्रोप्राइटर महेन्द्र रसाइली, लक्ष्मी रसाइली। फोन सम्पर्क 9806004453, 9809466914।
0: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिरतामोड छापा। सम्पर्क नम्बर 023535333, 97010123345, 97010123345।
5: You're listening. 107.5 megahertz.
6: You've got it.

0: हेलो
1: हजुर दिदी,
0: सुन न भाइ, मेरो दाँत दुखिरहेको छ, निकाल्न नि मन छैन। राम्रो ठाउँमा दाँतको जरैबाट गर्ने उपचार आरसीटी गर्नु छ, तिमीले चिने जानेको कोही छ कि भनेर नि।
1: छ नि दिदी, अस्पताल रोड भद्रपुरको सूर्योदय डेन्टलमा एमडीएस आरसीटी तथा कृत्रिम दाँत विशेषज्ञ डाक्टर भरत खरेलको सेवा प्रत्येक दिन बिहान 10 बजेदेखि र एमडीएस पेडियाट्रिक डेन्टिस्ट्री डाक्टर सञ्चिता खड्का प्रत्येक दिन 2 बजेदेखि 5 बजेसम्म बस्नुहुन्छ नि। त्यहाँ बच्चाको दाँतको उपचार चाहिँ 2 बजेपछि बच्चाकै विशेषज्ञ डाक्टरबाट हुन्छ है। त्यही देखाउनु न, दाँतको जरैदेखि उपचार हुन्छ, आरसीटी, दाँत लगाउने, भर्ने, सफा गर्ने, सेर दाँत बनाउने जस्ता सबै उपचार यही हुन्छ।
0: अनि भान्जीको दाँत तार बाँधेर मिलाउनु छ, त्यो नि हुन्छ त्यहाँ?
1: त्यो पनि हुन्छ दिदी, सूर्योदय डेन्टलको शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोडमा छ। त्यहाँ ब्रसेज लगाउने डाक्टर भूषण भट्टराई एमडीएस धरानबाट प्रत्येक शनिबार आउनुहुन्छ। भान्जीको लागि चाहिँ बिरतामोड शाखा नै जानुपर्ने हुन्छ।
2: सम्पर्क सूर्योदय डेन्टल, अस्पताल रोड भद्रपुर, 98 453 591, बिरतामोड शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोड, 023 530 215।

0: Mania Extreme Energy Drink.
1: नायक चियापछि बजारमा अब नायक इटा रातो पूरा पाकेको इटा नायक इटा बलियो इटा नायक इटा गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा
2: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा सम्पर्क योगेन्द्र पराजुली 9816-96-27 यदुवीर ठाकुर 9804-50-711
3: ए हेर न भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि
4: कुन पसल के को पसल भनेको
3: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल
4: आ म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन
3: त्यही त सुनाउन खोजेको नि मैले अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ
4: के छन् त
3: आर्टिफिसियल गहना पञ्चधातु सामग्री बेहुली सेट रानीहार मिनीहार चुरा सिक्री औठी टप
4: ओहो बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ
3: त्यति मात्रै होइन है रुम डेकोरेसन गिफ्ट आइटम फोटो फ्रेम बच्चाका खेलौना सबै ट्रेन्डिङ सामान पाइन्छ
4: त्यसो भए त गिफ्ट किन्न अरू कतै जाने पर्दैन रहेछ
3: हो त तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा अब होलसेल होस् वा रिटेल तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल कृष्णराज कम्प्लेक्स छेउ हटिया लाग्ने बाटो भद्रपुर 6 झापा मोबाइल नम्बर 9828-78-78-44 तपाईँको रोजाई तपाईँको खुसी

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, सिंहासनमा विराजमान हुनुहुने भरपर्दा परम प्रभु सृष्टिकर्ता परमेश्वर, जसले तपाईँ र मेरो निम्ति सबै कुरा नयाँ तुल्याउँछु भनी प्रतिज्ञा गर्नु भएको छ, वहाँको त्यो जीवन दिने वचनमा आधारित शान्ति र प्रेमको जीवन जिउन प्रेरित गर्ने रेडियो कार्यक्रम नयाँ आशामा यहाँ हरेकलाई हार्दिक स्वागत छ। आउनुहोस्, आजको वचन अध्ययनमा प्रवेश गर्नु भन्दा पहिले एउटा मिठो भजन सुनौं।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन। आजको वचन अध्ययनमा फेरि एकपटक हामी सान्त्वनाको वचनलाई, बानीलाई हेर्ने प्रयास गर्नेछौ। यो संसारको जुन अस्तव्यस्तता छ, उथल पुथल चलिरहेको छ, अनिश्चितता छ जुन, त्यसमा हामी प्रत्येकलाई काहीँ न काहीँ सान्त्वनाको खाँचो परिरहेको हुन्छ। र सान्त्वना पाउने एउटा उत्कृष्ट स्रोत भनेको परमेश्वरको वचन हो। त्यहाँ उल्लेख भएका घटना परिघटनाहरू र तपाईँ र म जस्तै मानिसहरूले भोगेका उनीहरूका अनुभवहरूलाई हेरेर हामी ढाडस र प्रेरणा लिन सक्छौ। आउनुहोस् आजको वचन अध्ययनमा अगाडि बढौं यो छोटो प्रार्थनाद्वारा। महान प्रभु, तपाईँलाई महिमा। परम प्रभु, तपाईँलाई प्रशंसा। तपाईँको चरणमा हामी आउँदछौ। सान्त्वनाको परमेश्वर तपाईँ हुनुहुन्छ। तपाईँको इच्छा अनुसार हामीलाई अगाडि बढाउनुहोस्। हाम्रो डर त्रास चिन्ता फिक्री देखि लिएर हाम्रो कमी कमजोरीहरू जुन छन् त्यो हामीबाट पर हटाइदिनुहोस्, ताकि हामी एक असल मानिस प्रेरणाको पात्र हामी बन्न सकौं। विन्ती गर्छौं उद्धारकर्ता तपाईँको ख्रिस्टको नाममा। हामीले एउटा राजाको बारेमा अध्ययन गरेका थियौं जसको नाम थियो हेजेकिया। उनी बिरामी परेका थिए अनि त्यो बिमारीमा उनी असल हुँदा हुँदै पनि उनको जीवनमा जुन कष्ट पीड़ा आयो त्यसमा उनको मन भाँचिएको थियो। हुन त तपाईँ र म वा कोही अरू असल छ भन्दैमा उसको जीवनमा कष्ट हावा हुण्डरी परीक्षा नआउने भन्ने त होइन। हामी कैयौं पटक सुन्छौं कहिल्यै सिगरेट धुम्रपान नगरेको व्यक्तिलाई त्यो धुम्रपान लिएर आउने रोगको शिकार भएको। कुनै मान्छे जसले स्वास्थ्यको ख्याल गर्दा गर्दै पनि उसले एउटा अति पीड़ादायी अवस्था गुजार्नु परेको। कोही मान्छे जसले कसैलाई नराम्रो नगर्दा नगर्दा उसलाई एउटा ठूलो दोष लगाइएको। यस्तो अवस्थाहरू हामी सुनि नै रहेछौं, देखिरहेका हुन्छौं। यसायाको पुस्तकको 38 र 39 अनि दोस्रो राजाको वृत्तान्त 20 अध्याय र 19 अध्यायलाई हामीले हेर्यौं भने केही घटनाहरू त्यहाँ हामी देख्छौं। हेजेकियाको बलियो नैतिक अडान, उनको सुझबुझपूर्ण प्रयास र परमेश्वरमाथिको भरोसाले उनको राज्य सही तरिकाले चलिरहेको थियो। तर दियाबोलसले अन्य कुराहरू ल्याएर बाधा विघ्न सिर्जना गर्न खोजेको थियो। हेजेकिया असाध्यै धेरै बिरामी परेका थिए। आफूलाई निको पार्न उनले परमेश्वरप्रति ठूलो विन्ती भाव पनि गरेका थिए। उनको प्रार्थना परमेश्वरले सुन्नुभएको थियो र त्यसको जवाबमा पछि उनलाई निको पनि पार्नुभएको थियो। तर बीचमा केही घटनाहरू छन्। हेजेकियाको परमेश्वरप्रतिको विश्वासलाई अनुमोदन गर्न उहाँले चिन्ह वा संकेतहरू पनि दिनु त भएको थियो, तर पनि मानवीय भावनाहरू त्यहाँ स्पष्ट रूपमा उजागर भएका थिए। हामी पढौं हेजेकियाको यो विवरण दोस्रो राजाहरूको ऐतिहासिक विवरणले भरिएको पुस्तकको 20:1-11 र योसँग सम्बन्धित दायाँ बायाँका पदहरूलाई पनि। त्यहाँ लेखिएको छ, ती दिनमा हिजिकिया बिरामी भएर मर्नै लागेका थिए। आमोजका छोरा अगम वक्ता एसैया तिनी कहाँ आएर भने, परमप्रभु यही भन्नुहुन्छ, तेरो घरलाई ठिकठाक पार, किनभने त मर्नेछस् त बाँच्ने छैनस्। तपाईँ र म बिरामी परेको छौ अनि त्यस्तो बेलामा चाहिँ हामीलाई चाहिँ तेरो हुनेवाला केही पनि छैन, तेरो दिन पूरा भयो भनेर कसैले भनिदियो भने हामी माथि कस्तो चाहिँ वज्रपात पर्छ होला। मर्नु त एक दिन छ नै, तर त्यो मर्नुभन्दा अगाडि एक प्रकारले चाहिँ हजार बार मरेको जस्तो चाहिँ अनुभूति त्यो व्यक्तिलाई हुन्छ। त्यस्तै अवस्था थियो होला यो कथामा यो राजाको। तब हिजिकियाले भित्तातिर फर्केर परमप्रभुलाई प्रार्थना चढाए। यो हरफ जुन छ म पढ्दैछु मित्रहरू, यसले मलाई एकदमै धेरै छोएको छ, विशेष गरी यसको अन्तिम चाहिँ वाक्यांशले तपाईँ याद गर्नुहोला, उनले प्रार्थना के गरेर वा के भनेर गर्छन् भने, हे परम प्रभु, सम्झना राख्नुहोस् म तपाईँको सामुन्ने कस्तो विश्वास र सम्पूर्ण हृदयको भक्ति साथ हिँडेको छु र तपाईँको दृष्टिमा जे असल छ त्यो गरेको छु। अनि हिजकिया धुरु धुरु रोए। तपाईँ र म पनि यस्तो अवस्थामा परेका होला नि, छैनौ र? कसैले नदेख्ने गरी एक्लै बसेर धुरु धुरु रोएको अनुभव होला नि हाम्रो पनि। यहाँ राजा हिजकिया यही अवस्थामा थिए, बिरामी परेका छन्। अनि अगमवक्ताले आएर भन्छन्, त मर्छस्, अब त निको हुँदैनस्। उनी धुरु धुरु रोए परमेश्वरसँग अनुनय विनय गरेर। अब यो जो व्यक्ति अगमवक्ताले चाहिँ खबर लिएर आएको थियो, जसको नाम थियो यसैया, उनी दरबारको बीचको चोकबाट बाहिर जान अघि परमप्रभुको यो वचन तिनी कहाँ आयो, फर्केर मेरो प्रजाको अगुवालाई भन्, तेरो पुर्खा दाउदका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, मैले तेरो प्रार्थना सुने, मैले तेरो आँसु देखे, म तँलाई निको पार्नेछु र आजको तेस्रो दिनमा त परमप्रभुको प्रार्थना घरमा जानेछस्, म तेरो आयु अरू 15 वर्ष बढाइदिनेछु, तँलाई र यस सहरलाई असुरको आक्रमणबाट पनि बचाउनेछु, छुटाउनेछु। मेरो आफ्नै खातिर र मेरो दास दाउदको खातिर म तँ र यस सहरको रक्षा गर्नेछु। एउटा व्यक्ति बिरामी पर्छ, भयङ्कर बिरामी पर्छ, केही असल खबर लिएर आयो भनेको व्यक्ति त्यो बिरामीलाई हेर्न आउँदाखेरि बिमारी व्यक्तिलाई चाहिँ के भन्छ, तिमी बाँच्दैनौ मर्छौ भनेर भन्छ। अनि त्यो बिमारी व्यक्ति भित्र मनबाट आलाप बिलाप गरेर प्रार्थना गर्छ, धुरु धुरु रुन्छ परमेश्वरको अगाडि। त्यो खबर लिएर आउने व्यक्ति बाटोमा जाँदै गर्दाखेरि घरबाट बाहिर निक्लिनु पनि पाएको हुँदैन, उसलाई खबर आउँछ, गएर त्यो व्यक्तिलाई भन्, म त्यसलाई ठिक पार्छु, त्यसलाई निको पार्छु, 15 वर्ष थप आयु त्यसको म बढाइदिन्छु। तात्पर्य के हो मित्रहरू, हामीले प्रार्थना गर्नुभन्दा अगाडि नै परमेश्वरलाई थाहा छ हामीलाई के को आवश्यकता छ भनेर। अब सवाल यो आउँछ, त्यसो भए किन प्रार्थना गर्ने भनेर। आमा बाबुलाई पनि थाहा हुन्छ कतिखेर बच्चालाई भोक लागेको छ, कतिखेर खाना खुवाउनुपर्छ, तर कैयौँ पटक त्यो बच्चाले माग्नुपर्ने अवस्था आउँछ, मलाई भोक लाग्यो भन्ने अवस्था आउँछ। परमेश्वरसँग जब हामी बिन्ती गर्छौँ, यो उहाँलाई थाहा नभएर होइन, जब हामीले बिन्ती गर्छौँ, प्रार्थना परमेश्वरसँग चढाउँछौ, यसले हामी आफूभन्दा माथिको शक्तिमाथि भर परेको कुरा देखाउँछ, परमेश्वर प्रसन्न हुनुहुन्छ। अनगिन्ती चिजहरू हामीले परमेश्वरसँग प्रार्थना नगरिकन पाउँछौँ, जीवनको सास, बिहानको घाम, उचित समयमा ऋतुहरूमा वर्षा, आमा बाबुको प्रेम, मित्रहरूको सामिप्यता, विभिन्न अनगिन्ती छन् यस्ता कुराहरू। अनि कैयौँ कुराहरू हामी परमेश्वरलाई बिन्ती गर्छौँ, उहाँले दिनुहुन्छ, उहाँलाई थाहा नभएर होइन। यो हाम्रो आत्मिक बढावाको लागि पनि, यो निरन्तरको संवाद हाम्रो सृष्टिकर्ता प्रेमिलो पितासँग यो जरुरी छ। तब यसैयाले भने, नेवाराको लेप बनाएर लगाउनु, तिनीहरूले त्यसै गरे र त्यो तिनको पिलोमा लगाइदिए र तिनी निको भए। राजा हिजकियाले यसैयालाई सोधेका थिए, म निको हुनेछु र तेस्रो दिनमा परमप्रभुको प्रार्थना घरमा म जानेछु भन्ने परमप्रभुले मलाई के चिन्ह दिनुहुनेछ त? यसैयाले जवाफ दिए, तपाईँलाई परमप्रभुको चिन्ह यही हुनेछ कि परमप्रभुले जे प्रतिज्ञा गर्नुभएको छ त्यो काम हुनेछ, तपाईँलाई चिन्ह चाहिएको छ परमेश्वरले तपाईँ निको पार्नुहुन्छ भनेर, तपाईँको आयु थपिदिनु भएको छ भनेर। त्यसो भए तपाईँ के चाहनुहुन्छ, घामको छाया 10 कदम अघि सरोस् कि 10 कदम पछि सरोस्? राजा हिजकियाले भन्छन्, घामको छाया 10 कदम अघि सर्नु त सजिलो छ, त्यो 10 कदम पछि सारेर देखाउनुहोस्। तब यसैया अगमवक्ताले परमप्रभुमा पुकारा गरे र परमप्रभुले आहाजको सिँढीमा छाया 10 कदम पछि सारिदिनुभयो। दोस्रो राजाहरूको पुस्तक 20:1-11। परमप्रभु आफैले प्रतिज्ञा गर्नुभएको कुरा गर्नुहुनेछ भन्ने परमप्रभुको चिन्ह तिमीलाई यो हुनेछ, आहाजको सिँढीमा घामको छाया जो तल गइसकेको छ म त्यो 10 फुटकिला पछि सार्नेछु। यसैले घामको छाया तलतिर गएको भए तापनि 10 फुटकिला पछि सर्यो। यसै यहाँको 38:6 हामी यो सवाल गर्न सक्छौँ, यो साँच्चीकै भएको घटना हो त भनेर। यो त वचनमा लेखिया छ त्यही कारणले भन्नुभयो होला भन्ने पनि हुन सक्छ, तर वचनभन्दा बाहिर यो घटना भएको थियो कि थिएन भने कोही अरूले यो कुरालाई विशेष गरेर यहोवा परमेश्वरसँग वाकिफ नभएको कुनै ज्ञाताहरूले यो घटनालाई मनन गरेका थिए कि थिएनन् भनेर सवाल गर्न सकिन्छ। त्यस्तो केही घटना थियो भनेर विशेष गरेर यो घामको छाया 10 फुटकिला पछाडि सर्ने कुरा कुनै अरू ठाउँमा कसैले नोट गरेका थिए कि थिएनन् भनेर मनन गर्नु जरुरी छ। यो पछि आउँछ यो कुराहरू। हिजकिया राजा जब निको भएपछि उनले प्रतिक्रियाहरू जनाउँछन्, त्यति बेला हामी पढ्छौँ यसको बारेमा। बिरामी परेर निको भएपछि हिजकिया राजाले लेखेका कुरा भनेर फेरि हामी पढ्न पाउँछौ यसैयाको 38:9-22। त्यहाँ उनी भन्छन्, मैले भने के मेरो आयुको मस्त युवा अवस्थामा नै मृत्युको ढोकाभित्र मैले जानुपर्ने, के मेरो आयुको शेष भाग हरण हुने। मैले भने म परमप्रभुलाई फेरि देख्ने छैन, जीवितहरूको स्थानमा परमप्रभुलाई म हेर्ने छैन। मेरो मानव मित्रहरूलाई मैले देख्न पाउँदिन, न त संसारमा अहिले मैले बसिरहेको मानिसहरूसँग म हुनेछु। गोठालोको पाल झैं मेरो जीवन भत्किएर मबाट खोसी लगियो, जुलाहाले लुगा बेरे झैं मैले मेरो जीवन बेरेको छु। उहाँले मलाई त्यो बुन्ने तानबाटै अलग गराइदिनुभयो। दिन र रातभरिमा नै तपाईँले मेरो अन्त गराइदिनुभयो। बिहानसम्म म धैर्य साथ पर्खी बसेँ, तर सिंहले मेरो हड्डी भाँचे झैं त्यो अवस्थामा म भएँ। गौठली झैं वा सारीका चरा झैं म चिरबिर गर्थे, ढुकुर झैं म बिलाप गर्थे, र माथितिर हेर्दा हेर्दा उद्धारको निम्ति पर्खिँदा मेरा आँखा टट्टाइसके। हे परमप्रभु, म दुःखमा परेको छु, तपाईँले मलाई सहायता गर्नुहोस्। तर अब म के भन्न सक्छु र उहाँ मसित बोल्नुभयो र उहाँले नै यो गर्नुभयो। मेरो प्राणको यो सुरताको कारण म मेरो सारा जीवनभरि नै नम्र भएर हिँड्नेछु। हे परमप्रभु, यही कुराद्वारा मानिसहरू जिउँछन् र मेरो आत्माले पनि तिनमा नै जीवन पाउँछ। तपाईँले मलाई स्वस्थ पार्नुभयो र मलाई बाँच्न दिनुभयो। निश्चय नै मेरो भलाइको निम्ति मैले यस्तो वेदना सहनु पर्यो। तपाईँले मलाई प्रेम गरेर विनाशको खाडलबाट जोगाइदिनुभयो। तपाईँले मलाई मेरा सबै अपराधबाट क्षमा गर्नुभयो। म जीवित भएको हुनाले तपाईँको प्रशंसा गर्छु जसरी आज गरिरहेको छु, र म आउने पुस्तालाई तपाईँको विश्वस्तताको बारेमा वर्णन गर्छु, अनि हामी जीवनभरि तपाईँको आराधना गर्नेछौँ। यो उनले आफ्नो खुसी र कृतज्ञतामा उनले उल्लेख गरेको धन्यवादको हरफहरू भर्खरै हामीले पढ्यौँ। तर यो कथाको एउटा रोचक मोड पनि छ। निको भएपछि फेरि आफ्नो राज्य सत्ता सञ्चालनमा उनले के कस्तो व्यवहार गर्छन् र विशेष गरेर त्यो समयको गतिलाई पछाडि फर्काउने कुरा के साँच्चीकै त्यो वास्तविक रूपमा भएको थियो भन्ने कुरा चाहिँ हामी आउने दिनहरूमा पढ्छौँ। तर यस्ता घटनाहरूले तपाईँहरूमा बिरामी पर्दा होस् वा कष्ट र परीक्षामा वा विभिन्न जीवनको संकटहरूमा पर्दाखेरि हामीलाई धारस चाहिँ पक्कै पनि दिन्छ। प्रेरणाका कथाहरू, प्रेरित पात्रहरूबाट हामीले निकै धारसपूर्ण कुराहरू सिक्न सक्छौँ र परमेश्वरको वचन ती कुराहरूले प्रशस्त मात्रामा भरिएको छ। तपाईँको दिन शुभ रहोस् भन्दै बिदा हुन्छु। जय मसिह, धन्यवाद, शुभ समय।
0: अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

श्रोता मित्र, आजको निम्ति नयाँ आशा क्रिस्टीय रेडियो प्रस्तुतिबाट हामीले बिदा हुने बेला भएको छ। यहाँहरू हरेकको जीवनमा पवित्र परम प्रभु परमेश्वर येशू ख्रिस्टको पवित्र आत्माको अगुवाई भएको होस् र जीवन नयाँ उमङ्ग, निस्वार्थ प्रेम, आनन्द, सद्भाव र नयाँ आशाले परिपूर्ण भएको होस् भन्ने हाम्रो प्रार्थनाका साथ अनि कार्यक्रमको सम्पर्क ठेगाना र नम्बर फेरि एकपल्ट स्मरण गराउँदै हामी बिदा हुन्छौ। हाम्रो इमेल आईडी newhopeforall2013@yahoo.com। हाम्रो पोस्ट बक्स नम्बर 12950 12950 हवस् त भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: प्रशंसा सुन चाँदी पसल नै किन नि?
1: अरूको विश्वास नै हुन्न।
0: हो र, के विशेषता छन् त त्यहाँ?
1: यहाँ त सुनको रानी, हार, मङ्गलसूत्र, सिक्री, छड्के तिलरी, तिलरी, जन्तर, जुन्तारा, औठी, चुरा, ब्रासलेट, झुम्का, टप र चाँदीको करुवा, थाल, प्लेट, ग्लास, चम्चा, पाउजु, कमरदानी, काठेमाला, सिन्दुरदानी, टिकादानी लगायत विभिन्न देवी देवताका मूर्तिहरू पनि पाइन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ र 24 क्यारेट सुन गरगहना ग्यारेन्टीका साथ तयार तथा खरिद बिक्री गरिन्छ।
0: कहाँ छ नि पसल?
1: सम्पर्क
0: रोशन शाह सुन चाँदी पसल, भद्रपुर 5 झापा,
1: 2 नम्बर रोड, सब्जी लाइन, प्रोप्राइटर रोशन शाह। फोन नम्बर 0235206607, 0235216067, मोबाइल नम्बर
0: 9817786133,
1: 9846278200।
2: वाओ, कस्तो राम्रो घर!
3: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
2: रिलायन्स पेन्ट्स?
3: हो त, रिलायन्स पेन्ट्स।
2: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईहरू पनि रंगाउनुहोस्।
3: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
2: रिलायन्स पेन्ट्स प्राली, विक्रेता श्री विष्णु ट्रेडर्स, लेखना चोक, चन्द्रगढी।
0: सम्पर्क नम्बर 9843111054। यातायातको चिन्ता छोडिदिनुहोस्, अब बिरामी हुँदा एक्लो महसुस नगर्नुहोस्। हामी छौ तपाईँको साथमा। ओम साई पाथिबरा हस्पिटलले बिरामीलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले 24 घण्टा पिकअप एण्ड ड्रप सेवा सुचारू गरेको छ। यातायातको समस्याले समयमै अस्पताल आई उपचार पश्चात घर फर्किने चिन्ताबाट मुक्त हुनुहोस्। समयमै आफ्नो रोगको उपचार गरी लाभ लिनुहोस्। हस्पिटलदेखि 25 किलोमिटर वरपरसम्म रहने बिरामीहरूका लागि हामीले 24 घण्टा पिकअप एण्ड ड्रप सेवा सुचारू गरिसकेका छौ। मात्र न्यूनतम शुल्कमा हजुरको घर आँगनदेखि हस्पिटलसम्म ल्याउने र पुर्याउने जिम्मेवारी अब हाम्रो हुनेछ। ओम साई पाथिबरा हस्पिटल अस्पताल मात्र होइन, तपाईँको सुख दुःखको सारथी पनि हो। आकस्मिक एवं एम्बुलेन्स सेवा चाहिने र नियमित डायलोसिस सुविधा चाहिने बिरामीका हकमा भने यो सेवा उपलब्ध हुने छैन। अहिले नै यस हस्पिटलको सम्पर्क नम्बरमा कल गरेर वा हाम्रो QR कोड स्क्यान गरेर हाम्रो सेवा लिन सक्नुहुनेछ। सम्पर्क नम्बरहरू 9856230323, 9856230323, 9856278820।
4: You're listening to 107.5 MHz. You've got it.

0: California. Extreme energy drink.
1: अरे यति बिहानै हजुर किचनमा
2: किन मैले तिम्रो लागि चिया बनाउनु हुन्न र
1: होइन हजुर मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि
2: ए तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि
1: हो र त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया
2: हो त नि साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो बरु लाऊ तिमी पनि चाखेर हेर
1: वाव साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्
3: शारदा प्याकेजिङ उद्योग भद्रपुर 5 प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं सम्पर्क नम्बर 9863606011 9818094700
1: ह्याप्पीनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी
4: जापान जानेको लागि सुवर्ण अवसर चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 जापान बसे नेपाल फर्किएर काठमाडौँ तिनकोनेमा विगत 15 जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला सम्पर्क प्रकाश निरौला 9855054566 जगदीश काफले 9846006124 रमेश कोइराला 9426080248 ध्रुव निरौला 9426026852
5: के तपाईँ लामो समयदेखि टाउको दुखाई जोड्नी दुखाई घाँटी वा ढाड दुखाइले दिक्क हुनुहुन्छ घुँडा काँध स्नायु वा मांसपेशी दुखाइले दैनिक जीवन कष्टकर बनेको छ अब चिन्ता नगर्नुहोस् एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिर्तामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस् आजै सम्पर्क गर्नुहोस् एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बेतामोड छापा सम्पर्क नम्बर 0235353633 97012345 97012345

0: 25 वर्ष देखेको अटुट विश्वास, हरेक घुटमा मिठो सुवास, त्रिशक्ति टी इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन गोल्ड रिन्सिया।
1: एक सय 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
1: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
0: अनि त्यहाँ के पाइन्छ नि?
1: चाँदीका पाउजु, चुरा, काठी माला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
0: त्यसो भए जाउँ न त।
1: हुन्छ हुन्छ, जाउँ न त।
2: यहाँ किरात संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5, भद्रपुर बजार। सम्पर्क नम्बर 98526777880, 98079824076।
3: तपाईँ कुखुरा बाख्रा बङ्गुर सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान विद्यालय घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
4: 1 इन्च देखि 4 इन्च सम्मको पाल भएको, हेभी कोडेड, 10 गेज ग्लामनाइज्ड गरिएको, खिया नलाग्ने तारवार, विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू, धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग, भद्रपुर 10, भद्रपुर बिरतामोर रोड, देउनियापुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023453207, 452206, मोबाइल नम्बर 98526771121, 98526656656, 98426777795। आजै सम्पर्क गर्नुहोस्।
1: किन मक्ख परेकी माया?
0: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज, नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस। सफा र सुन्दर एसी, नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस। पार्टी, जन्मदिन, एनिभर्सरी, पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस। सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस। आउटसाइड, इनसाइड, रुफटप, एसी क्याबिन, नन एसी क्याबिनको सेवा दिने होटल पानस। निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
5: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ।
1: होटल पानस, भद्रपुर 10, छताचोक, धनुष मोड। प्रोप्राइटर यादव भट्टराई। सम्पर्क नम्बर 98060888288, 97677878569, 98426878652।
0: के भयो हजुरलाई, बिरामी जस्तो देखिनुहुन्छ त? बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न?
6: हेर न, साह्रै नराम्रो रोग लाग्यो, भनौ भने पनि कसरी भनौ?
0: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
6: के हो के भो, मलद्वारमा मासु पलाएको छ, अण्डकोषमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
0: यस्तो कुरा पनि लुकाएर हुन्छ त? यही भद्रपुरको मेचीपुल पारी सबैभन्दा पुरानो क्लिनिक राय पाइल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
6: हो र, ल म आजै गएर भेटिहाल्छु।
5: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पाइल्स क्लिनिक अब बिहारको भागगाउँ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पाइल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ। साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ। औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मगाइन्छ।
7: हजुर, तपाई पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
6: निको नभए पैसा फिर्ता गरिनेछ।
1: सम्पर्क मेचीपुल पारी गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट भद्रपुर बोर्डर वेस्ट बंगाल भारत। इन्डियन मोबाइल नम्बर 81165073 50 नेपाल नम्बर 98633090141। नेपाल राष्ट्रिय धामी वैद्य संघ जिल्ला कार्य समितिको सूचना। नेपाल राष्ट्रिय धामी वैद्य संघ जिल्ला कार्य समितिको आयोजनामा यही मिति 2083 साल भदौ 27 गते शनिबारका दिन मा मनसा देवीको पूजा तथा विषखेला कार्यक्रम हुने भएकोले सम्पूर्ण नगरवासीमा हार्दिक निमन्त्रणा गर्दछौ। स्थान भद्रपुर सात बोक्तोबारी। समय दिनको 12 बजेदेखि बेलुका 5 बजेसम्म। आयोजक नेपाल राष्ट्रिय धामी वैद्य संघ जिल्ला समिति झापा। अध्यक्ष सतलाल राजवंशी। सचिव देवशरण राजवंशी। सल्लाहकार लखनलाल राजवंशी। सम्पर्क नम्बर 98149410415।
8: सुनाउँछौ नागरिकको बोली, तपाईको बोली, समयको बोली, विचार र प्रगतिको बोली। हामी नै जन जनको बोली। नागरिक एफएम 107.5 मेगाहर्ट्ज।
9: हेल्दी स्माइल फर हेल्दी लिभिङ। विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाई दाँत निकाल्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने, हड्डी भित्रै रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम चन्द्रगढी लेखना चोक झापा। सम्पर्क फोन नम्बर 98269479414023। हेल्दी स्माइल फर हेल्दी लिभिङ।
1: रिद्धि सिद्धि फार्मेसी भद्रपुर आठ हस्पिटल चोकमा अब विशेषज्ञ सेवा। यहाँ आधुनिक फोडी मेसिनद्वारा 24 घण्टा भिडियो एक्सरे पनि गरिन्छ। काठमाडौँ टिचिङ हस्पिटलबाट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा। बुधबार र शुक्रबार पेट, छाती, प्रेसर, दम, मधुमेह, थाइराइडका लागि कन्सल्टेन्ट फिजिसियन डाक्टर आकाश कोइरालाको सेवा। दैनिक बिहान 9 बजे र दिउँसो 1 बजे। स्त्री तथा प्रसूति रोग विशेषज्ञ एमबीबीएस केयु एमडी नेम्स डाक्टर विद्या पोखरेलको सेवा। दैनिक बिहान र बेलुका वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा। प्रत्येक दिन बिहान 9 बजे तथा किडनीमा ढुङ्गा, पित्तथैलीमा ढुङ्गा, अल्सर, घाउ, काटेको, गाठो भएको, हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्टुला, खिल पल्टेको, नङ गाडिएको जस्ता समस्याका लागि वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनय झाको सेवा। डाक्टर भेट्ने समय बिहान 8:30 देखि 9:30 बजेसम्म र दिउँसो 2 बजेदेखि। वरिष्ठ नशा, बात तथा हाडजोनी रोग विशेषज्ञ डाक्टर सुभाष कुमार दास। भेट्ने समय दैनिक बिहान 8:30 बजे र दिउँसो 1:30 बजे। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोषको सेवा। भेट्ने समय प्रत्येक दिन बिहान 8:00 देखि 8:45 बजेसम्म। रिद्धि सिद्धि फार्मेसी भद्रपुर आठ हस्पिटल पूर्व, रेड क्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 023-521-886, 98-049-74-888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ। सूचना सूचना सूचना। अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू। विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा। बिहान 8:00 देखि 9:30 बजेसम्म प्रमुख कन्सल्टेन्ट छालारोग एवं यौनरोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा। बिहान 9 बजे र दिउँसो 2 बजे। सम्पर्क 12:30 बजे। स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डा
10: डाक्टर रामबाबु खड्काको दैनिक सेवा बिहान 8:30 बजे सिनियर कन्सल्टेन्ट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 1 बजे कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा बिहान 8:30 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे कन्सल्टेन्ट हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे सम्पर्क 12 बजे सम्पर्क SS मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक भद्रपुर 8 झापा सञ्चालक सचिन पोखरेल फोन नम्बर 023-523-686 524-686 98-426-28-890
11: 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम जन जन

0: भद्रपुरका पुराना स्वास्थ्य कर्मी बलदेव शाहद्वारा संचालित शाह क्लिनिक नवीन मेडिकल हलमा अब मेची अञ्चलकै पुराना र प्रसिद्ध वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा साँझ 5 बजेदेखि। पेट, छाती, मुटु, नसा, सुगर, प्रेसर, जन्डिस, थाइराइड, मृगौला रोग विशेषज्ञ सेवाका साथै डाक्टर मनोज कुमार शाहको सेवा प्रत्येक बिहान 8:30 देखि 9:30 सम्म।
1: एपेन्डिक्स, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला, स्तन सम्बन्धी, पित्तथैली, हर्निया, पथरी, गाँठा गुठी, चिरफार विशेषज्ञ, वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा। प्रादेशिक अस्पताल भद्रपुरबाट छाला, चर्म, यौन रोग तथा सौन्दर्य विशेषज्ञ, एमबीबीएस, एमडी, डर्मालोजी डाक्टर निस्तुक बराल। प्रत्येक शनिबार दिउँसो 3 बजेदेखि 4 बजेसम्म। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोष, प्रत्येक दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म र बेलुका 5 बजेदेखि 8 बजेसम्म।
0: अब हाम्रै भद्रपुरमा विशेषज्ञ सेवा लिन आउनुहोस्। शाह क्लिनिक नवीन मेडिकल हल, भद्रपुर 5, भद्रपुर बजार। फोन सम्पर्क 98049-72085, 023-525-353। 1 घण्टा अघि नै बिरामीको अग्रिम नाम टिपाउन सक्नुहुनेछ।
2: लौ नि दिदीलाई त फेरि बेथाले च्यापे जस्तो छ।
3: बिरामले च्यापो भनेर मात्र हुँदैन नि, भद्रपुरमा विश्वासिलो र भरपर्दो भिड्रो एक्सप्रेस सेवाको लागि लामो समयदेखि चिर परिचित साक्षात अल्ट्रासाउन्ड क्लिनिक लैजानु पर्छ। दक्षिण भारतको मणिपालबाट उपाधि प्राप्त 10 दशकदेखिको लामो अनुभव भएका रेडियोलोजिस्ट डाक्टर सञ्जीव कुमार गुप्ताबाट दैनिक सम्पूर्ण अङ्गहरूको भिड्रो एक्सरे गरिन्छ। साथै त्यहाँ ठूलो मेसिनबाट पेटको भिड्रो एक्सरे तथा रगतको नसाको रंगीन भिड्रो एक्सरे गर्नुको साथै शरीरको सबै अङ्गको टाउकोदेखि खुट्टासम्म भिड्रो एक्सरे गरिन्छ।
1: अत्याधुनिक 4D ठूलो मेसिनबाट भिडियो एक्सरे गरिन्छ। एनुमाली स्क्यान, रंगीन फोटोमा रिपोर्ट पाइन्छ। बच्चाको मुटु गर्भवतीमै हेरिन्छ। रक्सी खाएर बिग्रेको कलेजोको भिडियो एक्सरे र कलेजोको इलास्टोग्राफी गरिन्छ।
3: बिरामी जाँच गर्ने समय प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान 8 बजेदेखि 1 बजेसम्म, शनिबार र सार्वजनिक विदाको दिन बिहान 8 बजेदेखि 12 बजेसम्म।
4: सम्पर्क वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सञ्जय कुमार गुप्ता, साक्षात अल्ट्रासाउन्ड क्लिनिक, अस्पताल रोड, भद्रपुर 8,
5: डाक्टर जय कुमार ठाकुरको क्लिनिक भित्र। सम्पर्क नम्बर 98446-86777।
6: वरिष्ठ नाक कान घाँटी सम्बन्धी विशेषज्ञ डाक्टरको सेवा बिहान 8 बजेदेखि 9 बजेसम्म र बेलुकी 5 बजेपछि। नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल, भद्रपुर 7, लेखनाथ चोक। फोन नम्बर 98526-20202, 98-20-70-53-87। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरूद्धको खोप पनि लगाइन्छ।

0: ए हेर न, भदरपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
1: कुन पसल? के को पसल भनेको?
0: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
1: आ, म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन।
0: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
1: के छन् त?
0: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
1: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
0: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
1: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
0: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर छ झापा। मोबाइल नम्बर 9828788444। तपाईँको रोजाई, तपाईँको खुसी।
2: To 107.5 megahertz. And you've got it.

0: हेलो
1: हजुर दिदी,
0: सुन न भाइ, मेरो दाँत दुखिरहेको छ, निकाल्न नि मन छैन। राम्रो ठाउँमा दाँतको जरैबाट गर्ने उपचार आरसीटी गर्नु छ। तिमीले चिने जानेको कोही छ कि भनेर नि।
1: छ नि दिदी, अस्पताल रोड भद्रपुरको सूर्योदय डेन्टलमा एमडीएस आरसीटी तथा कृत्रिम दाँत विशेषज्ञ डाक्टर भरत खरेलको सेवा प्रत्येक दिन बिहान 10 बजेदेखि र एमडीएस पेडियाट्रिक डेन्टिस्ट्री डाक्टर सञ्चिता खड्का प्रत्येक दिन 2 बजेदेखि 5 बजेसम्म बस्नुहुन्छ नि। त्यहाँ बच्चाको दाँतको उपचार चाहिँ 2 बजेपछि बच्चाकै विशेषज्ञ डाक्टरबाट हुन्छ है। त्यही देखाउनु न, दाँतको जरैदेखि उपचार हुन्छ। आरसीटी, दाँत लगाउने, भर्ने, सफा गर्ने, सेट दाँत बनाउने जस्ता सबै उपचार यही हुन्छ।
0: अनि भान्जीको दाँत तार बाँधेर मिलाउनु छ, त्यो नि हुन्छ त्यहाँ?
1: त्यो पनि हुन्छ दिदी। सूर्योदय डेन्टलको शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोडमा छ। त्यहाँ ब्रसेज लगाउने डाक्टर भूषण भट्टराई एमडीएस धरानबाट प्रत्येक शनिबार आउनुहुन्छ। भान्जीको लागि चाहिँ बिरतामोड शाखा नै जानुपर्ने हुन्छ।
2: सम्पर्क सूर्योदय डेन्टल, अस्पताल रोड भद्रपुर, 98423551, बिरतामोड शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोड, 023-523-215।
3: आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, झापा।
4: सिटौला क्लिनिक, सिटौला क्लिनिक, सिटौला क्लिनिक, धरान घोपाबाट विशेष अनुभव हासिल गरी आउनु भएको वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ डाक्टर मनिष सुवेदीबाट पेट, छाती, मुटु रोग, सुगर, प्रेसर र मृगौला रोगको सेवा उपलब्ध छ।
5: वरिष्ठ स्त्री रोग तथा प्रसूति विशेषज्ञ काठमाडौँको वीर अस्पतालबाट डाक्टर विद्या पोखरेलको सेवा।
4: साथै वरिष्ठ हाट जोड्ने नसा तथा बाट रोग विशेषज्ञ
5: डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा पनि उपलब्ध छ।
4: प्रोप्राइटर दाताराम सिटौला, सिटौला क्लिनिक, मेची अञ्चल अस्पतालबाट 100 मिटर पश्चिम। सम्पर्क नम्बर 03-5200-50, 98-5-26-33-093, 98-4-26-33-093।
3: डीएससी अब चन्द्रगढीमा हरेक बिहान हरेक भेटघाट हरेक खुसीको साथ गोल्डरिङ चिया 63 इन्डस्ट्रीजद्वारा उत्पादित विगत 25 वर्षदेखि नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल चिया गोल्डरिङ चिया 25 वर्षको विश्वास हरेक कपमा मिठो स्वाद गोल्डरिङ चिया।
6: ७.५ मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: स्वस्थ दाँत सुन्दर मुस्कान। के तपाईलाई थाहा छ स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोड, पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ, सम्पर्क नम्बर 98526 37600।
1: सस्तो होइन, गुणस्तरीय रोजौ। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लाग्रियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल, पीएचडी स्कोलर। फोन सम्पर्क 98079 62200, लेखनाथ चोक, चन्द्रगढी, झापा।

0: Mania Extreme Energy Drink.
1: वरिष्ठ मुटु पेट छाती मृगौला मधुमेह प्रेसर रोग विशेषज्ञ डाक्टरको सेवा प्रत्येक दिन बिहान 8:30 बजेदेखि 9 बजेसम्म र बेलुका 4 बजेदेखि 6 बजेसम्म नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक फोन नम्बर 98-526-20-202 98-20-70-53-87 साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ रेबिज विरूद्धको खोप पनि लगाइन्छ।

0: नेपालकै ठुलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टम द्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल झापाको बिरता मोड स्थित सैनिक मोड सहित अर्जुन धाराको शनिसरे अस्पताल काठमाडौँको कलङ्की वर्षाको बेरगंज सहित अब पारदर्शीको चकचकी स्वास्थ्य चौकीमा पनि
1: हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतियाबिन्दुको अपरेशन, आँखाको नानी प्रत्यारोपण, आँखाको पर्दाको अपरेशन, मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूको आँखा परीक्षण, जलबिन्दुको परीक्षण तथा उपचार, आँखा टेढो भएको, मासु पलाएको, आँखाबाट पी बग्ने समस्याको उपचार, अल्छी आँखाको उपचार र सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स तथा चश्माहरू पाइनुका साथै कानको सम्पूर्ण उपचार तथा शल्यक्रिया सेवा, 5 वर्ष वा 5 वर्ष मुनिका बाल बालिकाहरूको निःशुल्क आँखा जाँच।
0: झापाको बिरता मोड स्थित सैनिक मोड, अर्जुन धाराको शनिश्चरी अस्पताल र अब बारदर्शीको चकचकी स्थित चकचकी स्वास्थ्य चौकीबाट समेत सेवा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। थप जानकारीको लागि दृष्टि आँखा अस्पताल बिरता मोड 3 सैनिक मोड, सम्पर्क नम्बर
2: 023-535-702, 535-703, 535-704।
0: चकचकी सम्पर्क मोबाइल नम्बर 9804-23-728, साथै फोन गर्दा पैसा नलाग्ने नम्बर 16601-52-000। सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि, दृष्टि आँखा अस्पताल।
3: वाओ, कस्तो राम्रो घर!
4: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
3: रिलायन्स पेन्ट्स?
4: हो त, रिलायन्स पेन्ट्स।
3: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईँहरू पनि रंगाउनुहोस्।
4: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
3: रिलायन्स पेन्ट्स प्राली, विक्रेता श्री विष्णु ट्रेडर्स, देखना चोक, चन्द्रगढी।
2: सम्पर्क नम्बर 98423-1154।
5: के तपाई लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाइले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाइले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिरतामोड झापा। सम्पर्क नम्बर 023-535-333, 97-010-12-345, 97-010-12-345।
6: यातायातको चिन्ता छोडिदिनुहोस्, अब बिरामी हुँदा एक्लो महसुस नगर्नुहोस्। हामी छौ तपाईँको साथमा। ओम साई पाथिबरा हस्पिटलले बिरामीलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले 24 घण्टा पिकअप एण्ड ड्रप सेवा सुचारू गरेको छ। यातायातको समस्याले समयमै अस्पताल आई उपचार पश्चात घर फर्किने चिन्ताबाट मुक्त हुनुहोस्। समयमै आफ्नो रोगको उपचार गरी लाभ लिनुहोस्। हस्पिटलदेखि 25 किलोमिटर वरपरसम्म रहने बिरामीहरूका लागि हामीले 24 घण्टा पिकअप एण्ड ड्रप सेवा सुचारू गरिसकेका छौ। मात्र न्यूनतम शुल्कमा हजुरको घर आँगनदेखि हस्पिटलसम्म ल्याउने र पुर्याउने जिम्मेवारी अब हाम्रो हुनेछ। ओम साई पाथिबरा हस्पिटल अस्पताल मात्र होइन, तपाईँको सुख दुःखको सारथी पनि हो। आकस्मिक एवं एम्बुलेन्स सेवा चाहिने र नियमित डायलोसिस सुविधा चाहिने बिरामीका हकमा भने यो सेवा उपलब्ध हुने छैन। अहिले नै यस हस्पिटलको सम्पर्क नम्बरमा कल गरेर वा हाम्रो क्यूआर कोड स्क्यान गरेर हाम्रो सेवा लिन सक्नुहुनेछ। सम्पर्क नम्बरहरू 98-526-23-032, 98-526-23-023, 98-526-78-820।
7: 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: किन मख परे कि माया?
1: म मख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस, सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस, पार्टी जन्मदिन एनिभर्सरी पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस, सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस, आउटसाइड इनसाइड रूफटप एसी क्याबिन नन एसी क्याबिनको सेवा दिने होटल पानस, निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस,
2: साथै विवाह वर्तमान पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ।
0: होटल पानस, भद्रपुर 10 छताचोक धनुष मोड, प्रोपाइटर यादव भट्टराई, सम्पर्क नम्बर 98060 88288, 97677 78569, 98426 78652।

सस्तो होइन गुणस्तरीय रोजौं। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लाग्रियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल, पीएचडी स्कोलर। फोन सम्पर्क 9879 62200, लेखनाथ चोक, चन्द्रगढी, झापा।

0: Sonia.
1: Extreme energy drink.
2: अब काठमाडौँ विराटनगरका डाक्टरको लागि शनिबार नै कुर्नु पर्दैन, उपचारको लागि सिलगढी धाइरहनु पर्दैन। पूर्वाञ्चलमै पहिलो छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा संचालित दमकको डेल्फी स्किन केयर हस्पिटल पुगे भइहाल्यो।
3: उपचार विधिबाट निको पारिने
2: चाया पोतो डन्डीफोर, आँखा वरिपरिको कालोपना,
3: कपाल झर्ने, तालु खुइलिने, एलर्जी, दाद, लुतो, सेतो दुबी, कालो दुबी,
2: घाउ खटिरा, सोराइसिस, हातखुट्टाका नङ बिग्रिने, दुख्ने, पोल्ने, कुष्ठरोगको सफल उपचारहरू, अत्याधुनिक लेजर मेसिन द्वारा उपचार हुने छालाका रोगहरू,
3: नयाँ तथा पुराना दाग, जन्म दाग, शरीरमा हुने मुसाहरू, मासु पलाएको, गाठा गुठीहरू,
2: पोलेको, काटेको घाउबाट बनेको सानो तथा ठुला खत तथा दाग, साथै जन्मजात खुडिएको
3: काखी खुट्टा तथा शरीर गनाउने, तिलकोठी, चौरीपना, डन्डीफोरको दाग हटाउने, टाटु हटाउने,
2: अनावश्यक ठाउँमा उम्रिएका रौँहरूलाई स्थायी रूपमा हटाउने,
3: अत्याधुनिक एनालाइजर मेसिन द्वारा अनुहारको समस्या पत्ता लगाई उचित उपचार गरिन्छ।
2: योनि चिलाउने, पोल्ने, पुरुषका यौन दुर्बलता जस्ता समस्याको उचित परामर्श तथा सफल उपचार गरिन्छ। छाला तथा यौन रोगकै लागि अत्याधुनिक ल्याब, प्याथोलोजी सेवा,
3: फार्मेसी सेवा, अत्याधुनिक सुविधा सम्पन्न ब्युटी क्लिनिक सेवा।
2: याद राख्नुहोस्, यहाँ छाला तथा यौन रोग विशेषज्ञ डाक्टरद्वारा हरेक उपचार सर्वसुलभ शुल्कमा गरिन्छ। सम्पर्क डेल्फी स्किन केयर हस्पिटल, दमक 10 बेलडाङ्गी रोड, फोन नम्बर
4: 0357560,
2: मोबाइल नम्बर 98526760।
5: यहाँ प्रत्येक हप्ताको आइतबार एक दिन सेवा बन्द रहने जानकारी गराइन्छ।
4: डमक पछि डेल्फी स्किन क्लिनिक बिर्सा मोडमा पनि, खड्का कम्प्लेक्स बिर्सा मोड, सम्पर्क फोन नम्बर 0235910033, मोबाइल नम्बर 98526760।
6: अब हप्ताको सातै दिन डाक्टरको सेवा उपलब्ध छ।
7: You're listening to 107.5 MHz.
8: You've got it.

0: धत् तेरिका, एक त बिरामी भएर जिउ गलिरहेको छ, त्यसमाथि अस्पताल जान न त समयमा गाडी पाइन्छ न त ट्याक्सी नै।
1: नमस्कार काका, किन चिन्तित भएर बस्नु भएको? टाढै जान लाग्नु भएको हो?
0: ए नानी, हेर न, अस्पताल जाउँ भनेको गाडी नपाएर म त उपचार गर्न नपाई मर्छु होला।
1: ल काका पनि, यातायातको चिन्ता अब छोडिदिनुहोस्। बिरामी हुँदा एक्लो महसुस गर्नै पर्दैन के?
0: कसरी नगर्नु नानी, बिहानैदेखि हस्पिटल जान गाडी कुर्दा कुर्दै हैरान भइसके।
1: हे काका पनि, तपाईँलाई थाहा छैन क्यारे, झापाको भद्रपुरमा रहेको ओम साई पाथिभरा हस्पिटलले त बिरामीहरूका लागि 24 घण्टा पिकअप एन्ड ड्रपको सेवा सुरु गरिसक्यो नि।
0: ए हो र, तर मेरो घर त अलिक टाढा छ, त्यहाँ पनि आउँछन् र?
1: किन नआउनु नि, हस्पिटलदेखि 25 किलोमिटर भित्र पक्की सड़क भएको ठाउँसम्म जहाँ भए पनि मात्र न्यूनतम शुल्कमा हजुरकै ढोकाबाट हस्पिटलसम्म ल्याउने र उपचारपछि घरमै पुर्याउने जिम्मेवारी उनीहरूको हो। अर्को कुरा, गाडी त एसी वाला हो नि, गर्मीमा चिसोमा बसेर सरर हस्पिटल।
0: ओहो, एसी वाला गाडी, त्यसमाथि 24 घण्टा सेवा रे, वाह, यो त गजबै भयो नि। तर नानी, इमर्जेन्सी परिहाल्यो भने नि?
1: एउटा कुरा चाहिँ याद राख्नु छ काका, यो सेवा सामान्य बिरामीका लागि मात्र हो, आकस्मिक तथा एम्बुलेन्स नै चाहिने र नियमित डायलिसिस गर्ने बिरामीका लागि भने यो सेवा उपलब्ध हुने छैन।
0: बुझे बुझे, अब त समयमै अस्पताल पुगेर उपचार गराई घर फर्कन ढिलो हुने समस्या पनि टर्यो। ल भन त, उनीहरूलाई कसरी सम्पर्क गर्ने?
1: ढिलो नगर्नुहोस् काका, मोबाइल निकालेर अहिले कल गर्नुहोस्। नम्बरहरू टेपिहाल्नुहोस् त, 98-526-23-032, 98-526-23-023। अनि नि काका, उनीहरूको क्युआर कोड स्क्यान गरेर पनि सेवा लिन सक्नुहुन्छ।
0: हो त नि, ओम साई पाथिभरा हस्पिटल त साँच्चीकै अस्पताल मात्र होइन, हाम्रो दुःख सुखको सारथी पो रहेछ। लु नानी, गफ गर्दा गर्दै हस्पिटलको कार पो आयो। ल नानी, ल म हस्पिटल गए।
2: जहाँ गयो रक्सी, जता गयो मासु, यो चन्द्रगढीमा शुद्ध शाकाहारी खाजा खाने ठाउँ छैन।
3: भोक लाग्यो साथी, खाजा खान जाउँ, शाकाहारी खाजा पाइने कहाँ छ त्यस्तो ठाउँ?
2: चन्द्रगढीको लेखना चोकमा शुद्ध शाकाहारी खाजा पाइने एकमात्र होटल हिमालय फुडल्यान्ड। तातो चिसो खान परे त्यहाँ पुगे हुन्छ,
3: पिज्जा बर्गर आइसक्रिम पाइन्छ त्यहाँ पनि, सफा सुगर स्वाद उस्तै बबल टी पनि।
2: सफा सुगर र फराकिलो ठाउँ भएको होटल फुडल्यान्ड, नयाँ परिकारको एकमात्र होटल, स्वादमा कमाल। हिमालय फुडल्यान्डमा गए हुन्छ बबाल। सम्पर्क हिमालय फुडल्यान्ड, लेखना चोक चन्द्रगढी।
4: जापान जानेको लागि सुवर्ण अवसर, चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसे नेपाल फर्केर काठमाडौँ तीनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला, 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।
5: एक सय 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: हरेक बिहान हरेक भेटघाट हरेक खुशीको साथ गोल्डरिङ चिया त्रिशक्ति टी इन्डस्ट्रीजद्वारा उत्पादित विगत 25 वर्षदेखि नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल चिया गोल्डरिङ चिया 25 वर्षको विश्वास हरेक कपमा मिठो स्वाद गोल्डरिङ चिया आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5 छापा।
1: कृपा फार्मेसी, कृपा फार्मेसी, कृपा फार्मेसी। अब हाम्रो सहर भद्रपुरमा विश्वासिलो, भरपर्दो र सम्पूर्ण रोगहरूको उपचार एउटै छानामुनि कृपा फार्मेसीमा। हाम्रा उपलब्ध सेवाहरू भिडियो एक्सरे सेवा, डिजिटल एक्सरे सेवा, ईसीजी सेवा, साथै सुगर, थाइरोइड, एलएफटी, आरएफटी ल्याबका सम्पूर्ण टेस्टहरू। हाम्रा सेवाहरू
2: वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 1 बजेदेखि।
1: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर शशांक राज पोखरेलको सेवा।
3: महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको सेवा दिउँसो 1 बजे र बेलुका 5:30 बजे।
1: वरिष्ठ कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पोषण रमन त्रिपाठीको सेवा प्रत्येक शनिबार र बुधबार बिहान 7 बजेदेखि।
2: वरिष्ठ कन्सल्टेन्ट नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 9 बजे र 5:30 बजेबाट।
1: वरिष्ठ नसा बात तथा हार्जोर्ने रोग विशेषज्ञ डाक्टर प्रकाश कुमार श्रेष्ठको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 1 बजे।
3: नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर लोचन बाबु सञ्जेलको सेवा दैनिक बिहान 7 बजे, दिउँसो 1 बजे र बेलुका 5 बजे। सुगर, प्रेसर, दम, थाइराइड, मुटु, छाती, मृगौला विशेषज्ञ डाक्टर प्रवीण भट्टराईको सेवा दैनिक बिहान 8 बजे र दिउँसो 1 बजे।
1: मेडिकल अफिसर डाक्टर मनोज शाहको सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 2 बजे। रहेको जानकारीको साथसाथै यहाँ सम्पूर्ण प्रकारको औषधि सुपथ मूल्यमा पाइने हुनाले अन्यत्र धाई रहनु नपर्ने सबै सेवाग्राहीहरूलाई जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ।
3: साथै यहाँ फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सम्पर्क कृपा फार्मेसी चन्द्रगढी लेखनाथ चोक, सम्पर्क नम्बर राजु पराजुली 98159076669, भावना पराजुली 98149319।
0: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ साथै सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा बिहान 9 बजे र दिउँसो 1 बजे र बेलुका 5 बजे। नवदुर्गा क्लिनिक तथा चन्द्रगढी मेडिकल भद्रपुर 7 लेखनाथ चोक, फोन नम्बर 98526202, 98207587। साथै यहाँ रगत, दिशा, पिसाबको परीक्षण पनि गरिन्छ। रेबिज विरुद्धको खोप पनि लगाइन्छ।

0: नायक चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैँ प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: मन पर्ने डिजाइन का गहनाहरू कहाँ बनाइन्छ होला?
3: ए, त्यति पनि थाहा छैन? भद्रपुरको मुख्य बजारमै भोजपुरे ज्वेलर्स छ नि, हो त्यही बनाइन्छ नि, त्यति पनि थाहा छैन?
2: ए हो त नि, बीच बजारमा अरू सामान पनि त्यतै खरिद गर्ने, सुन चाँदीका गरगहना पनि त्यही बनाउने, त्यहाँ त सुन चाँदी खरिद बिक्री पनि हुन्छ नि, होइन?
3: हो त, कण्ठ, चन्द्रहार, काँडे चुरा, चाँदीका भाँडाकुँडा सहित परम्परागत तथा आधुनिक डिजाइनका जस्तो सुकै गहनाहरू तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ नि। भोजपुरे ज्वेलर्स, भद्रपुर 5 मुख्य बजार, भद्रपुरको 2 नम्बर रोड, प्रोप्राइटर महेन्द्र रसाइली, लक्ष्मी रसाइली। फोन सम्पर्क 9806004453, 9809560914।
0: आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5 छापा।
2: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
3: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
2: अनि त्यहाँ के पाइन्छ नि?
3: चाँदीका पाउजु, चुरा, काठीमाला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
2: त्यसो भए जाउँ न त।
3: हुन्छ हुन्छ, जाउँ न त।
0: यहाँ किरात संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5 भद्रपुर बजार। सम्पर्क नम्बर 9856777880, 9809804076।

0: 25 वर्ष देखेको अटुट विश्वास, हरेक घुटमा मिठो सुवास, त्रिशक्ति इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन गोल्ड रिन्सिया।
1: एक सय 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: के भयो हजुरलाई? बिरामी जस्तो देखिनुहुन्छ त, बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न?
1: हेर न, साह्रै नराम्रो रोग लाग्यो, भनौ भने पनि कसरी भनौ?
0: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
1: के हो के भो, मलद्वारमा मासु पलाएको छ, अण्डकोशमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
0: यस्तो कुरा पनि लुकाएर हुन्छ त? यही भद्रपुरको मेचीपुल पारी सबैभन्दा पुरानो क्लिनिक राय पाइल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
1: हो र, ल म आजै गएर भेटिहाल्छु।
2: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पाइल्स क्लिनिक अब बिहारको भाजगाउँ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पाइल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ, साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ। औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मगाइन्छ।
3: हजुर, तपाई पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
1: निको नभए पैसा फिर्ता गरिनेछ।
2: सम्पर्क मेचीपुल पारी गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट भद्रपुर बोर्डर वेस्ट बंगाल भारत। इन्डियन मोबाइल नम्बर 81165703।

0: 50 नेपाल नम्बर 98633-09-041।
1: तपाईँ कुखुरा बाख्रा बङ्गुर सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान विद्यालय घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
0: 1 इन्च देखि 4 इन्च सम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज्ड गरिएको खिया नलाग्ने तारवार विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग भद्रपुर 10 भद्रपुर बिरतामोर रोड देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023-453-206-452-206, मोबाइल नम्बर 98-526-71-121, 98-526-56-656, 98-426-77-795। आजै सम्पर्क गर्नुहोस्।
2: स्वस्थ दाँत सुन्दर मुस्कान, के तपाईलाई थाहा छ? स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडे पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ। सम्पर्क नम्बर 98-526-37-600। वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विद्या पोखरेलको दैनिक सेवा 8 र 9 बजे र दिउँसो 3 बजे पछाडि। नवदुर्गा क्लिनिक तथा चन्द्रगढी मेडिकल भद्रपुर 7 लेखनाथ चोक। फोन नम्बर 98-526-20-202, 98-20-70-53-87। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरुद्धको खोप पनि लगाइन्छ।
3: बिछड़ के तुझसे अब मुझे मरना है।

हेल्दी स्माइल फर हेल्दी लिभिङ। विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाई दाँत निकाल्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने, हड्डी भित्रै रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम चन्द्रगढी लेखनाथ चोक झापा, सम्पर्क फोन नम्बर 98269-79414, 023456-0003। Healthy smile for healthy living.

0: रबिना कहाँ जान लागे कि?
1: अरे यार, दाईको बिहे छ, गरगहना बनाउन रोशन शाह सुनसादी पसल जान लागे कि नि?
0: रोशन शाह सुनसादी पसल नै किन नि?
1: अरूको विश्वास नै हुन्न?
0: हो र, के विशेषता छन् त त्यहाँ?
1: यहाँ त सुनको रानी, हार, मङ्गलसूत्र, सिक्री, छड्के तिलरी, जन्तर, जुन्तारा, औठी, चुरा, ब्रासलेट, झुम्का, टप र चाँदीको करुवा, थाल, प्लेट, ग्लास, चम्चा, पाउजु, कमरदानी, काठेमाला, सिन्दुरदानी, टिकादानी लगायत विभिन्न देवी देवताका मूर्तिहरू पनि पाइन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ र 24 क्यारेट सुन गरगहना ग्यारेन्टीका साथ तयार तथा खरिद बिक्री गरिन्छ।
0: कहाँ छ नि पसल?
1: सम्पर्क
0: रोशन शाह सुन चाँदी पसल, भद्रपुर 5, झापा,
1: 2 नम्बर रोड, सब्जी लाइन, प्रोप्राइटर रोशन शाह। फोन नम्बर 0235206607, 0235216067, मोबाइल नम्बर
0: 98179686133,
1: 98426278200।

0: California.
1: Extreme energy drink.
2: नायक चिया पछि बजारमा अब नायक इटा रातो पुरा पाकेको इटा नायक इटा बलियो इटा नायक इटा गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा
3: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा सम्पर्क योगेन्द्र पराजुली 9816-96-27 यदुवीर ठाकुर 9804-50-711
4: खुसीको खबर खुसीको खबर अब ओमसाई पातिवरा हस्पिटलमा सामाजिक सुरक्षा कोष SSFबाट पनि स्वास्थ्य सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ। कुनै पनि स्वास्थ्य संस्थाको रिफर पत्र नचाहिने, सिधै SSF कार्डबाटै उपचार शुरू गर्न सकिने, योगदानकर्ताको साथै श्रीमान श्रीमती र 18 वर्ष मुनिका छोराछोरीलाई समेत पूर्ण उपचारको सुविधा भएको। हाम्रा प्रमुख सेवाहरूमा आकस्मिक तथा दुर्घटना उपचार, ओपीडी, बेड भर्ना, ल्याब, भिडियो एक्सरे, सिटी स्क्यान, एमआरआई, प्रसूति, विभिन्न शल्यक्रिया, सर्जरी, हाड जोड्नी, नाक कान घाँटी, न्यूरो सर्जरी, आँखाको पूर्ण उपचार, आईसीयू, एनआईसीयू, औषधि र अन्य सेवाहरू उपलब्ध छन्। सम्पर्क ओमसाई पाथीबरा हस्पिटल प्राली भद्रपुर झापा, फोन नम्बर 023-453-581, 023-453-981, 98-526-78-820, 98-526-23-023।
5: ७.५ मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक FM जन जनको बोली।

0: ए हेर न, भदरपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
1: कुन पसल? के को पसल भनेको?
0: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
1: आ, म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन।
0: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
1: के छन् त?
0: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानीहार, मिनीहार, चुरा, सिक्री, औठी, टप।
1: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
0: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
1: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
0: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एक मात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर छ झापा। मोबाइल नम्बर 98 28 78 78 44। तपाईँको रोजाई, तपाईँको खुसी।
1: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसे नेपाल फर्किएर काठमाडौँ तीनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98 510 54 566, जगदीश काफले 98 446 06 124, रमेश कोइराला 98 426 80 248, ध्रुव निरौला 98 426 26 852।
0: सूचना सूचना सूचना, अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू। विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनु भएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीतम्बर ठाकुरको दैनिक सेवा, बिहान 8 बजेदेखि 9:30 बजेसम्म। प्रमुख कन्सल्टेन्ट छालारोग एवं यौनरोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा, बिहान 9 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर रामबाबु खड्काको दैनिक सेवा, बिहान 8:30 बजे। सिनियर कन्सल्टेन्ट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा, शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा, बिहान 8 बजे र दिउँसो 2 बजे, सम्पर्क 1 बजे। कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा, बिहान 8:30 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। कन्सल्टेन्ट हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा, बिहान 8 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म, बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे, सम्पर्क 12 बजे। सम्पर्क एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक, भद्रपुर 8 झापा, सञ्चालक ससिम पोखरेल, फोन नम्बर 023523686, 524686, 98426 28890।

0: नागरिक एफएम 107.5 MHz वॉइस ऑफ द पीपल
1: नागरिक टाइम्सेक
2: अहिले मध्याह्नको 12 बज्यो
3: यस टाइम्सेकका प्रायोजक गोल्डरिङ चिया

0: आइया भिड दुख्यो
1: लौ न नि दिदीलाई त फेरि बेथाले च्यापे जस्तो छ
2: बिरामले च्यापो भनेर मात्र हुँदैन नि भद्रपुरमा विश्वासिलो र भर पर्दो भिड्रो एक्सरे सेवाको लागि लामो समयदेखि चिर परिचित साक्षात अल्ट्रासाउन्ड क्लिनिक लैजानु पर्छ दक्षिण भारतको मणिपालबाट उपाधि प्राप्त एक दशकदेखिको लामो अनुभव भएका रेडियोलोजिस्ट डाक्टर सञ्जीव कुमार गुप्ताबाट दैनिक सम्पूर्ण अङ्गहरूको भिड्रो एक्सरे गरिन्छ साथै त्यहाँ ठूलो मेसिनबाट पेटको भिड्रो एक्सरे तथा रगतको नसाको रङ्गीन भिड्रो एक्सरे गर्नुको साथै शरीरको सबै अङ्गको टाउकोदेखि खुट्टासम्म भिडियो एक्सरे गरिन्छ
3: अत्याधुनिक 4D ठुलो मेसिनबाट भिडियो एक्सरे गरिन्छ एनोमाली स्क्यान रङ्गीन फोटोमा रिपोर्ट पाइन्छ बच्चाको मुटु गर्भवतीमै हेरिन्छ रक्सी खाएर बिग्रेको कलेजोको भिडियो एक्सरे र कलेजोको इलास्टोग्राफी गरिन्छ
2: बिरामी जाँच गर्ने समय प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान 8 बजेदेखि 1 बजेसम्म शनिबार र सार्वजनिक विदाको दिन बिहान 8 बजेदेखि 12 बजेसम्म
4: सम्पर्क वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सञ्जय कुमार गुप्ता साक्षात अल्ट्रासाउन्ड क्लिनिक अस्पताल रोड भद्रपुर 8
5: डाक्टर जय कुमार ठाकुरको क्लिनिक भित्र सम्पर्क नम्बर 98446 86 770
6: वरिष्ठ नाक कान घाँटी सम्बन्धी विशेषज्ञ डाक्टरको सेवा बिहान 8 बजेदेखि 9 बजेसम्म र बेलुकी 5 बजेपछि नवदुर्गा क्लिनिक तथा चन्द्रगढी मेडिकल भद्रपुर 7 लेखनाथ चोक फोन नम्बर 98526 20 202 98 20 70 53 87 साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ रेबिज विरुद्धको खोप पनि लगाइन्छ
7: ए हेर न भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि
8: कुन पसल के को पसल भनेको
7: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल
8: आ म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन
7: त्यही त सुनाउन खोजेको नि मैले अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ
8: के छन् त
7: आर्टिफिसियल गहना पञ्चधातु सामग्री बेहुली सेट रानीहार मिनीहार चुरा सिक्री औठी टप
8: ओहो बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ
7: त्यति मात्रै होइन है रुम डेकोरेसन गिफ्ट आइटम फोटो फ्रेम बच्चाका खेलौना सबै ट्रेन्डिङ सामान पाइन्छ
8: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ
7: हो त तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा अब होलसेल होस् वा रिटेल तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल कृष्णराज कम्प्लेक्स छेउ हटिया लाग्ने बाटो भद्रपुर 6 झापा मोबाइल नम्बर 98 28 78 78 44 तपाईँको रोजाई तपाईँको खुसी
9: to 107.5 megahertz. And you've got it.

0: हेलो
1: हजुर दिदी,
0: सुन न भाइ, मेरो दाँत दुखिरहेको छ, निकाल्न नि मन छैन। राम्रो ठाउँमा दाँतको जरैबाट गर्ने उपचार आरसीटी गर्नु छ, तिमीले चिने जानेको कोही छ कि भनेर नि।
1: छ नि दिदी, अस्पताल रोड भद्रपुरको सूर्योदय डेन्टलमा एमडीएस आरसीटी तथा कृत्रिम दाँत विशेषज्ञ डाक्टर भरत खरेलको सेवा प्रत्येक दिन बिहान 10 बजेदेखि र एमडीएस पेडियाट्रिक डेन्टिस्ट्री डाक्टर सञ्चिता खड्का प्रत्येक दिन 2 बजेदेखि 5 बजेसम्म बस्नुहुन्छ नि। त्यहाँ बच्चाको दाँतको उपचार चाहिँ 2 बजेपछि बच्चाकै विशेषज्ञ डाक्टरबाट हुन्छ है। त्यही देखाउनु न, दाँतको जरैदेखि उपचार हुन्छ, आरसीटी, दाँत लगाउने, भर्ने, सफा गर्ने, सेट दाँत बनाउने जस्ता सबै उपचार यही हुन्छ।
0: अनि भान्जीको दाँत तार बाँधेर मिलाउनु छ, त्यो नि हुन्छ त्यहाँ?
1: त्यो पनि हुन्छ दिदी, सूर्योदय डेन्टलको शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोडमा छ। त्यहाँ ब्रसेस लगाउने डाक्टर भूषण भट्टराई एमडीएस धरानबाट प्रत्येक शनिबार आउनुहुन्छ। भान्जीको लागि चाहिँ बिरतामोड शाखा नै जानुपर्ने हुन्छ।
2: सम्पर्क सूर्योदय डेन्टल, अस्पताल रोड भद्रपुर, 98 453 591, बिरतामोड शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोड, 023 530 215।
3: आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, झापा।
4: सिटौला क्लिनिक धरान घोपाबाट विशेष अनुभव हासिल गरी आउनु भएको वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ डाक्टर मनिष सुवेदीबाट पेट, छाती, मुटु रोग, सुगर, प्रेसर र मृगौला रोगको सेवा उपलब्ध छ।
5: वरिष्ठ स्त्री रोग तथा प्रसूति विशेषज्ञ काठमाडौँको वीर अस्पतालबाट डाक्टर विद्या पोखरेलको सेवा।
4: साथै वरिष्ठ हाड जोड्ने नसा तथा वात रोग विशेषज्ञ
5: डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा पनि उपलब्ध छ।
4: प्रोप्राइटर दाताराम सिटौला, सिटौला क्लिनिक मेची अञ्चल अस्पतालबाट 100 मिटर पश्चिम। सम्पर्क नम्बर 03-5200-50, 98-5-26-33-093, 98-4-26-33-093।
3: डीएससी अब चन्द्रगढीमा हरेक बिहान हरेक भेटघाट हरेक खुसीको साथ गोल्ड्रिङ चिया 63 टी इन्डस्ट्रिजद्वारा उत्पादित विगत 25 वर्षदेखि नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल चिया गोल्ड्रिङ चिया 25 वर्षको विश्वास हरेक कपमा मिठो स्वाद गोल्ड्रिङ चिया।
6: ७.५ मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: स्वस्थ दाँत सुन्दर मुस्कान। के तपाईलाई थाहा छ स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोड, एक पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ। सम्पर्क नम्बर 98526 37600।
1: सस्तो होइन, गुणस्तरीय रोजौ। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लाग्रियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल, पीएचडी स्कलर। फोन सम्पर्क 98079-62200, लेखनाथ चोक, चन्द्रगढी, झापा।

0: California.
1: Extreme energy drink.
2: Na na na na. वरिष्ठ मुटु पेट छाती मृगौला मधुमेह प्रेसर रोग विशेषज्ञ डाक्टरको सेवा प्रत्येक दिन बिहान 8:30 बजेदेखि 9 बजेसम्म र बेलुका 4 बजेदेखि 6 बजेसम्म नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक फोन नम्बर 98526202 98270 5387 साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ रेबिज विरुद्धको खोप पनि लगाइन्छ
3: So 107.5 megahertz.
4: And you've got it.

0: नागरिक एफएम 107.5 मेगाहर्ज वॉइस ऑफ द पीपल
1: नागरिक टाइम चेक
2: अहिले दिउँसोको एक बज्यो
3: यस टाइम चेकका प्रायोजक गोल्ड रिङ चिया

0: नेपालकै ठुलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टम द्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अक्षय जनशक्ति र अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल झापाको बिर्ता मोड स्थित सैनिक मोड सहित अर्जुन धाराको शनिश्चरी अस्पताल काठमाडौँको कलङ्की वर्षाको बेरगंज सहित अब पारदर्शीको चकचकी स्वास्थ्य चौकीमा पनि
1: हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतियाबिन्दुको अपरेशन, आँखाको नानी प्रत्यारोपण, आँखाको पर्दाको अपरेशन, मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूको आँखा परीक्षण, जलबिन्दुको परीक्षण तथा उपचार, आँखा टेढो भएको, मासु पलाएको, आँखाबाट पी बग्ने समस्याको उपचार, अल्छी आँखाको उपचार र सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स तथा चस्माहरू पाइनुका साथै कानको सम्पूर्ण उपचार तथा शल्यक्रिया सेवा, 5 वर्ष वा 5 वर्ष मुनिका बाल बालिकाहरूको निःशुल्क आँखा जाँच।
0: झापाको बिर्ता मोड स्थित सैनिक मोड, अर्जुन धाराको शनिश्चरी अस्पताल र अब पारदर्शीको चकचकी स्थित चकचकी स्वास्थ्य चौकीबाट समेत सेवा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। थप जानकारीको लागि दृष्टि आँखा अस्पताल बिर्ता मोड 3 सैनिक मोड, सम्पर्क नम्बर
2: 0335370253 535703 535704।
0: चकचकी सम्पर्क मोबाइल नम्बर 9804723728, साथै फोन गर्दा पैसा नलाग्ने नम्बर 16601-5200। सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि, दृष्टि आँखा अस्पताल।
3: वाओ, कस्तो राम्रो घर!
4: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
3: रिलायन्स पेन्ट्स?
4: हो त, रिलायन्स पेन्ट्स।
3: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईँहरू पनि रंगाउनुहोस्।
4: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
3: रिलायन्स पेन्ट्स प्राली विक्रेता श्री विष्णु ट्रेडर्स, लेखना चोक, चन्द्रगढी।
2: सम्पर्क नम्बर 9843311054।
5: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड छापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिर्तामोड छापा। सम्पर्क नम्बर 0235533333, 97010-12345, 97010-12345।
6: यातायातको चिन्ता छोडिदिनुहोस्, अब बिरामी हुँदा एक्लो महसुस नगर्नुहोस्। हामी छौ तपाईँको साथमा। ओम साई पाथिवरा हस्पिटलले बिरामीलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले 24 घण्टा पिकअप एन्ड ड्रप सेवा सुचारू गरेको छ। यातायातको समस्याले समयमै अस्पताल आई उपचार पश्चात घर फर्किने चिन्ताबाट मुक्त हुनुहोस्। समयमै आफ्नो रोगको उपचार गरी लाभ लिनुहोस्। हस्पिटलदेखि 25 किलोमिटर वरपरसम्म रहने बिरामीहरूका लागि हामीले 24 घण्टा पिकअप एन्ड ड्रप सेवा सुचारू गरिसकेका छौ। मात्र न्यूनतम शुल्कमा हजुरको घर आँगनदेखि हस्पिटलसम्म ल्याउने र पुर्याउने जिम्मेवारी अब हाम्रो हुनेछ। ओम साई पाथिवरा हस्पिटल अस्पताल मात्र होइन, तपाईँको सुख दुःखको सारथी पनि हो। आकस्मिक एवं एम्बुलेन्स सेवा चाहिने र नियमित डायलोसिस सुविधा चाहिने बिरामीका हकमा भने यो सेवा उपलब्ध हुने छैन। अहिले नै यस हस्पिटलको सम्पर्क नम्बरमा कल गरेर वा हाम्रो क्यूआर कोड स्क्यान गरेर हाम्रो सेवा लिन सक्नुहुनेछ। सम्पर्क नम्बरहरू 9856-23032, 9856-23032, 9856-78820।
7: 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: किन मक्ख परे कि माया?
1: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस। सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस। पार्टी, जन्मदिन, एनिभर्सरी, पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस। सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस। आउटसाइड, इनसाइड, रुफटप, एसी क्याबिन, नन एसी क्याबिनको सेवा दिने होटल पानस। निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
2: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ।
0: होटल पानस, भद्रपुर 10 छताचोक धनुष मोड, प्रोप्राइटर यादव भट्टराई। सम्पर्क नम्बर 98060 88288, 97677 78569, 98426 78652। सस्तो होइन, गुणस्तरीय रोजौ। हजुर।

कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लाग्रियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल, पीएचडी स्कलर। फोन सम्पर्क 9879 62200, लेखनाथ चोक, चन्द्रगढी, झापा।

0: Extreme energy drink.
1: अब काठमाडौँ विराटनगरका डाक्टरको लागि शनिबार नै कुर्नु पर्दैन, उपचारको लागि सिलगढी धाइरहनु पर्दैन। पूर्वाञ्चलमै पहिलो छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा सञ्चालित दमकको डेल्फी स्किन केयर हस्पिटल पुगे भइहाल्यो।
2: उपचार विधिबाट निको पारिने
1: काया पोतो डन्डीफोर, आँखा वरिपरिको कालोपना,
2: कपाल झर्ने, तालु खुइलिने, एलर्जी, दाद लुतो, सेतो दुबी, कालो दुबी,
1: घाउ खटिरा, सोराइसिस, हातखुट्टाका नङ बिग्रिने, दुख्ने पोल्ने कुष्ठरोगको सफल उपचारहरू, अत्याधुनिक लेजर मेसिन द्वारा उपचार हुने छालाका रोगहरू,
2: नयाँ तथा पुराना दाग, जन्म दाग, शरीरमा हुने मुसाहरू, मासु पलाएको, गाठा गुठीहरू,
1: पोलेको काटेको घाउबाट बनेको सानो तथा ठुला खत तथा दाग, साथै जन्मजात खुडिएको
2: काखी खुट्टा तथा शरीर गनाउने, तिलकोठी चौरीपना, डन्डीफोरको दाग हटाउने, टाटु हटाउने,
1: अनावश्यक ठाउँमा उम्रिएका रौँहरूलाई स्थायी रूपमा हटाउने,
2: अत्याधुनिक एनालाइजर मेसिन द्वारा अनुहारको समस्या पत्ता लगाई उचित उपचार गरिन्छ।
1: योनि चिलाउने, पोल्ने, पुरुषका यौन दुर्बलता जस्ता समस्याको उचित परामर्श तथा सफल उपचार गरिन्छ। छाला तथा यौन रोगकै लागि अत्याधुनिक ल्याब, प्याथोलोजी सेवा,
2: फार्मेसी सेवा, अत्याधुनिक सुविधा सम्पन्न ब्युटी क्लिनिक सेवा।
1: याद राख्नुहोस्, यहाँ छाला तथा यौन रोग विशेषज्ञ डाक्टरद्वारा हरेक उपचार सर्वसुलभ शुल्कमा गरिन्छ। सम्पर्क डेल्फी स्किन केयर हस्पिटल, दमक 10 बेलडाङ्गी रोड, फोन नम्बर
3: 0357 60 60,
1: मोबाइल नम्बर 98526 76 76 0।
4: यहाँ प्रत्येक हप्ताको आइतबार एक दिन सेवा बन्द रहने जानकारी गराइन्छ।
3: डमक पछि डेल्फी स्किन क्लिनिक बिर्सा मोडमा पनि, खड्का कम्प्लेक्स बिर्सा मोड, सम्पर्क फोन नम्बर 0357 91 0 33, मोबाइल नम्बर 98526 76 76 0।
5: अब हप्ताको सातै दिन डाक्टरको सेवा उपलब्ध छ।
6: You're listening to 107.5 MHz.
7: You've got it.

0: गत फेरिका, एक त बिरामी भएर जिउ गलिरहेको छ, त्यसमाथि अस्पताल जान न त समयमा गाडी पाइन्छ न त ट्याक्सी नै।
1: नमस्कार काका, किन चिन्तित भएर बस्नु भएको? टाढै जान लाग्नु भएको हो?
0: ए नानी, हेर न, अस्पताल जाउँ भनेको गाडी नपाएर म त उपचार गर्न नपाई मर्छु होला।
1: ल काका पनि, यातायातको चिन्ता अब छोडिदिनुहोस्, बिरामी हुँदा एक्लो महसुस गर्नै पर्दैन के?
0: कसरी नगर्नु नानी, बिहानैदेखि हस्पिटल जान गाडी कुर्दा कुर्दै हैरान भइसके।
1: हे काका पनि, तपाईँलाई थाहा छैन क्यारे, झापाको भद्रपुरमा रहेको ओम साई पाथिवारा हस्पिटलले त बिरामीहरूका लागि 24 घण्टा पिकअप एन्ड ड्रपको सेवा सुरु गरिसक्यो नि।
0: ए हो र, तर मेरो घर त अलिक टाढा छ, त्यहाँ पनि आउँछन् र?
1: किन नआउनु नि, हस्पिटलदेखि 25 किलोमिटर भित्र पक्की सडक भएको ठाउँसम्म जहाँ भए पनि मात्र न्यूनतम शुल्कमा हजुरकै ढोकाबाट हस्पिटलसम्म ल्याउने र उपचारपछि घरमै पुर्याउने जिम्मेवारी उनीहरूको हो। अर्को कुरा, गाडी त एसी वाला हो नि, गर्मीमा चिसोमा बसेर सरर हस्पिटल।
0: ओहो, एसी वाला गाडी, त्यसमाथि 24 घण्टा सेवा रे, वाह, यो त गजबै भयो नि। तर नानी, इमर्जेन्सी परिहाल्यो भने नि?
1: एउटा कुरा चाहिँ याद राख्नुहोस् है काका, यो सेवा सामान्य बिरामीका लागि मात्र हो, आकस्मिक तथा एम्बुलेन्स नै चाहिने र नियमित डायलिसिस गर्ने बिरामीका लागि भने यो सेवा उपलब्ध हुने छैन।
0: बुझे, अब त समयमै अस्पताल पुगेर उपचार गराई घर फर्कन ढिलो हुने समस्या पनि टर्यो। ल भन त, उनीहरूलाई कसरी सम्पर्क गर्ने?
1: ढिलो नगर्नुहोस् काका, मोबाइल निकालेर अहिले कल गर्नुहोस्, नम्बरहरू टेपिहाल्नुहोस् त, 98-526-23-032, 98-526-23-032। अनि नि काका, उनीहरूको क्यूआर कोड स्क्यान गरेर पनि सेवा लिन सक्नुहुन्छ।
0: हो त नि, ओम साई पाथिवारा हस्पिटल त साँच्चीकै अस्पताल मात्र होइन, हाम्रो दुःख सुखको सारथी पो रहेछ। लु नानी, गफ गर्दा गर्दै हस्पिटलको कार पो आयो। ल नानी, ल म हस्पिटल गए।
2: जहाँ गयो रक्सी, जता गयो मासु, यो चन्द्रगढीमा शुद्ध शाकाहारी खाजा खाने ठाउँ छैन।
3: भोक लाग्यो साथी, खाजा खान जाउँ, शाकाहारी खाजा पाइने कहाँ छ त्यस्तो ठाउँ?
2: चन्द्रगढीको लेखना चोकमा शुद्ध शाकाहारी खाजा पाइने एकमात्र होटल हिमालय फुडल्यान्ड। तातो चिसो खान परे त्यहाँ पुगे हुन्छ,
3: पिज्जा बर्गर आइसक्रिम पाइन्छ त्यहाँ पनि, सफा सुगर स्वाद उस्तै बबल टी पनि।
2: सफा सुगर र फराकिलो ठाउँ भएको होटल फुडल्यान्ड, नयाँ परिकारको एकमात्र होटल, स्वादमा कमाल। हिमालय फुडल्यान्डमा गए हुन्छ बबहाल। सम्पर्क हिमालय फुडल्यान्ड, लेखनाथ चोक चन्द्रगढी।
4: जापान जानेको लागि सुवर्ण अवसर, चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसे नेपाल फर्किएर काठमाडौँ तीनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।
5: नागरिक एफएम जन जनको बोली।

आकाशको ताराले हुन्छु त भन्न सक्दिन अग्नि परीक्षा म कहिले माग्दिन कति नाचो एक्लै कमर हल्लाए हल्लाए नाचो न हामी साथै सरकारलाई मचाए मचाए लेट्स जम्प फर द डान्स लाइक नो वन एल्स क्यान डू यू होल्ड माय ह्यान्ड आई विल होल्ड योर ह्यान्ड

0: हरेक बिहान हरेक भेटघाट हरेक खुशीको साथ गोल्डरिङ चिया त्रिशक्ति टी इन्डस्ट्रीजद्वारा उत्पादित विगत 25 वर्षदेखि नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल चिया गोल्डरिङ चिया 25 वर्षको विश्वास हरेक कपमा मिठो स्वाद गोल्डरिङ चिया आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, छापा।
1: कृपा फार्मेसी, कृपा फार्मेसी, कृपा फार्मेसी। अब हाम्रो सहर भद्रपुरमा विश्वासिलो, भरपर्दो र सम्पूर्ण रोगहरूको उपचार एउटै छानामुनि कृपा फार्मेसीमा। हाम्रा उपलब्ध सेवाहरू भिडियो एक्सरे सेवा, डिजिटल एक्सरे सेवा, ईसीजी सेवा, साथै सुगर, थाइरोइड, एलएफटी, आरएफटी ल्याबका सम्पूर्ण टेस्टहरू। हाम्रा सेवाहरू
2: वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 1 बजे देखि।
1: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर शशांक राज पोखरेलको सेवा।
3: महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको सेवा दिउँसो 1 बजे र बेलुका 5:30 बजे।
1: वरिष्ठ कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पोषण रमन त्रिपाठीको सेवा प्रत्येक शनिबार र बुधबार बिहान 7 बजेदेखि।
2: वरिष्ठ कन्सल्टेन्ट नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 9 बजे र 5:30 बजेबाट।
1: वरिष्ठ नसा बात तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर प्रकाश कुमार श्रेष्ठको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 1 बजे।
3: नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर लोचन बाबु सन्जेलको सेवा दैनिक बिहान 7 बजे, दिउँसो 1 बजे र बेलुका 5 बजे। सुगर, प्रेसर, दम, थाइराइड, मुटु, छाती, मृगौला विशेषज्ञ डाक्टर प्रवीण भट्टराईको सेवा दैनिक बिहान 8 बजे र दिउँसो 1 बजे।
1: मेडिकल अफिसर डाक्टर मनोज शाहको सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 2 बजे। रहेको जानकारीको साथसाथै यहाँ सम्पूर्ण प्रकारको औषधि सुपथ मूल्यमा पाइने हुनाले अन्यत्र धाई रहनु नपर्ने सबै सेवाग्राहीहरूलाई जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ।
3: साथै यहाँ फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सम्पर्क कृपा फार्मेसी, चन्द्रगढी, लेखनाथ चोक। सम्पर्क नम्बर राजु पराजुली 98159076769, भावना पराजुली 98149319।
0: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ साथै सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव

कालको सेवा बिहान 9 बजे र दिउँसो 1 बजे र बेलुका 5 बजे। नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक। फोन नम्बर 98526-20202, 98-20-70-53-87। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरूद्धको खोप पनि लगाइन्छ।

0: नायक चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैं प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: मन पर्ने डिजाइन का गहनाहरू कहाँ बनाइन्छ होला?
3: ए, त्यति पनि थाहा छैन? भद्रपुरको मुख्य बजारमै भोजपुरे ज्वेलर्स छ नि। हो, त्यही बनाइन्छ नि, त्यति पनि थाहा छैन?
2: ए हो त नि, बीच बजारमा अरू सामान पनि त्यतै खरिद गर्ने, सुनचाँदीका गरगहना पनि त्यही बनाउने, त्यहाँ त सुनचाँदी खरिद बिक्री पनि हुन्छ नि, होइन?
3: हो त, कण्ठ, चन्द्रहार, काँडे चुरा, चाँदीका भाँडाकुँडा सहित परम्परागत तथा आधुनिक डिजाइनका जस्तोसुकै गहनाहरू तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ नि। भोजपुरे ज्वेलर्स, भद्रपुर 5 मुख्य बजार, भद्रपुरको 2 नम्बर रोड, प्रोप्राइटर महेन्द्र रसाइली, लक्ष्मी रसाइली। फोन सम्पर्क 9806004453, 9809465।
0: आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5 छापा।
2: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
3: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
2: अनि त्यहाँ के पाइन्छ नि?
3: चाँदीका पाउजु, चुरा, काठीमाला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
2: त्यसो भए जाउँ न त।
3: हुन्छ हुन्छ, जाउँ न त।
0: यहाँ किराँत संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5 भद्रपुर बजार। सम्पर्क नम्बर 9856777880, 9809724076।

0: 25 वर्ष देखेको अटुट विश्वास, हरेक घुटमा मिठो सुवास, त्रिशक्ति टी इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन गोल्ड रेन्सिया।
1: एक सय 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: के भयो हजुरलाई बिरामी जस्तो देखिनुहुन्छ त, बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न?
1: हिरन हस्तारै नराम्रो रोग लाग्यो, भनौ भने पनि कसरी भनौ?
0: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
1: के भो के भो, मलद्वारमा मासु पलाएको छ, अण्डकोशमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
0: यस्तो कुरा पनि लुकाएर हुन्छ त? यही भद्रपुरको मेचीपुल पारी सबैभन्दा पुरानो क्लिनिक राय पाइल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
1: हो र, ल म आजै गएर भेटिहाल्छु।
2: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पाइल्स क्लिनिक अब बिहारको भागगाउँ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पाइल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ, साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ, औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मगाइन्छ।
3: हजुर, तपाई पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
1: निको नभए पैसा फिर्ता गरिनेछ।
2: सम्पर्क मेचीपुल पारी गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट भद्रपुर बोर्डर वेस्ट बंगाल भारत। इन्डियन मोबाइल नम्बर 81165073 50, नेपाल नम्बर 98633090140।
4: तपाईँ कुखुरा बाख्रा बङ्गुर सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान विद्यालय घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
2: 1 इन्चदेखि 4 इन्च सम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज्ड गरिएको खिया नलाग्ने तारवार विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग भद्रपुर 10 भद्रपुर बिरतामोर रोड देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023453207 452206, मोबाइल नम्बर 98526 71121, 98526 56656, 98426 77795। आजै सम्पर्क गर्नुहोस्।

0: हस्तदात सुन्दर मुस्कान के तपाईलाई थाहा छ? स्वस्थदात सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडे पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ, सम्पर्क नम्बर 98526 37600। वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विद्या पोखरेलको दैनिक सेवा 8 र 9 बजे र दिउँसो 3 बजे पछाडि। नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक, फोन नम्बर 98526 20202, 98270-5387। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरूद्धको खोप पनि लगाइन्छ।
1: To 107.5 megahertz.
2: And you've got it.

0: हेल्दी स्माइल फर हेल्दी लिभिङ। विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाई दाँत निकाल्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने, हड्डी भित्रै रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम चन्द्रगढी लेखनाथ चोक झापा, सम्पर्क फोन नम्बर 98269-79414, 023-456-003। हेल्दी स्माइल फर हेल्दी लिभिङ।
1: सबिना कहाँ जान लागे कि?
2: अरे यार, दाईको बिहे छ, गरगहना बनाउन रोशन शाह सुनसादी पसल जान लागे कि नि?
1: रोशन शाह सुनसादी पसल नै किन नि?
2: अरूको विश्वास नै हुन्न।
1: हो र, के विशेषता छन् त त्यहाँ?
2: त्यहाँ त सुनको रानी, हार, मङ्गलसूत्र, सिक्री, छड्के तिलरी, तिलरी, जन्तर, जुन्तारा, औठी, चुरा, ब्रासलेट, झुम्का, टप र चाँदीको करुवा, थाल, प्लेट, ग्लास, चम्चा, पाउजु, कमरदानी, काठेमाला, सिन्दुरदानी, टिकादानी लगायत विभिन्न देवी देवताका मूर्तिहरू पनि पाइन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ र 24 क्यारेट सुन गरगहना ग्यारेन्टीका साथ तयार तथा खरिद बिक्री गरिन्छ।
1: कहाँ छ नि पसल?
2: सम्पर्क
1: रोशन शाह सुन चाँदी पसल, भद्रपुर 5, झापा,
2: 2 नम्बर रोड, सब्जी लाइन, प्रोप्राइटर रोशन शाह। फोन नम्बर 023-520-607, 023-521-667, मोबाइल नम्बर
1: 98179-86-133,
2: 98426-78200।

0: California, extreme energy drink.
1: नायक चियापछि बजारमा अब नायक इटा रातो पुरा पाकेको इटा नायक इटा बलियो इटा नायक इटा गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा
2: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा सम्पर्क योगेन्द्र पराजुली 9816694027 यदुवीर ठाकुर 9804450711
3: खुसीको खबर खुसीको खबर अब ओमसाई पातिवरा हस्पिटलमा सामाजिक सुरक्षा कोष SSFबाट पनि स्वास्थ्य सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ कुनै पनि स्वास्थ्य संस्थाको रिफर पत्र नचाहिने सिधै SSF कार्डबाटै उपचार शुरू गर्न सकिने योगदानकर्ताको साथै श्रीमान श्रीमती र 18 वर्ष मुनिका छोराछोरीलाई समेत पूर्ण उपचारको सुविधा भएको हाम्रा प्रमुख सेवाहरूमा आकस्मिक तथा दुर्घटना उपचार ओपीडी बेड भर्ना ल्याब भिडियो एक्सरे सिटी स्क्यान एमआरआई प्रसूति विभिन्न शल्यक्रिया सर्जरी हाड जोड्नी नाक कान घाँटी न्युरो सर्जरी आँखाको पूर्ण उपचार आईसीयू एनआईसीयू औषधि र अन्य सेवाहरू उपलब्ध छन् सम्पर्क ओमसाई पाथीबाडा हस्पिटल प्राली भद्रपुर झापा फोन नम्बर 023453581 023453981 9556278820 9556230023
4: 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक FM जन जनको बोली।

0: सूचना सूचना अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीतम्बर ठाकुरको दैनिक सेवा बिहान 8 बजेदेखि 9:30 बजेसम्म प्रमुख कन्सल्टेन्ट छालारोग एवं यौन रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा बिहान 9 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर रामबाबु खड्काको दैनिक सेवा बिहान 8:30 बजे सिनियर कन्सल्टेन्ट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 1 बजे कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा बिहान 8:30 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे कन्सल्टेन्ट हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे सम्पर्क 12 बजे सम्पर्क एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक भद्रपुर 8 झापा सञ्चालक ससिम पोखरेल फोन नम्बर 023523686 524686 98426890
1: ए हेर न भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
2: कुन पसल? के को पसल भनेको?
1: सपर्णा आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
2: आ म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन।
1: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
2: के छन् त?
1: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
2: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
1: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना सबै ट्रेन्डिङ सामान पाइन्छ।
2: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
1: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी, हटिया लाग्ने बाटो भद्रपुर 6 झापा। मोबाइल नम्बर 98 28 78 78 44। तपाईँको रोजाई, तपाईँको खुसी।

0: नागरिक एफएम 107.5 मेगाहर्ज वॉइस ऑफ द पीपल
1: नागरिक साइंसिक अहिले दिउँसोको 3 बज्यो
2: यो टाइमसिकका प्रायोजक गोल्डन चिया
3: बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार सँगै राहत वितरण लगायतका काम निरन्तर कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड़ गुल्मीमा 38 जातका कफीको परीक्षण 3 जात सिफारिशका लागि अन्तिम चरणमा चीनका नयाँ पुस्ता 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ्दै युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण र एसीसी प्रिमियर कपको फाइनलमा यूएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै नेपाल खबरमा अब पूरा खबर नेपाल प्रहरीको टिम्बुरे टू त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार डीएनए प्रोफाइलिङ होल्डिङ सेन्टरमा सहजीकरण समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन् अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतिदेखि अहिलेसम्म 65 सब व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 सबको डीएनए परीक्षण गरिएको छ संकलन गरिएका मध्ये 37 डीएनए नमूना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमूना पठाउन बाँकी रहेको छ प्रहरीको लेभल 1 अस्पतालमा डीएनए नमूना संकलन गरिएको छ टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याएका सबको व्यवस्थापनमा समेत सहजीकरण गरिरहेको छ एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ त्यस्तै नेपाली सेनाले विशेष गरी लगायत जोखिमयुक्त ठाउँमा उद्धार सड़क सञ्जाल सम्पर्क विच्छेद भएका अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ भदौ 10 आएको भोटेकोशी बाढ़ीको आज 18 दिन भइसकेको छ त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चराउदीको कृष्णवीर सड़क खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ नागढुङ्गा मोगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फ नयाँ ट्रयाक निर्माणको काम यसअघि नै सकिएको छ सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो भदौ 10 भोटेकोशी र त्रिशुली नदीको बाढ़ीपछि पहिरो तथा सड़क भाँसिएसँगै कृष्णवीर क्षेत्र अवरूद्ध छ त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ आज काठमाण्डुमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोड़िएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनुभयो प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड़ छ नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्रै निर्धारण नगर्ने उल्लेख गर्नुभयो उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो चीनको प्रविधि र नवप्रवर्धनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै मन्त्री खनालले प्रयोगशाला अनुसन्धान नवप्रवर्धन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ़दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोड़िएकोले हिमाली क्षेत्रमा हुने बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो चिनिया राष्ट्रपति शी चिनफिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्य विनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढ़ीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाका काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारका क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ़नुपर्नेमा उहाँको जोड़ छ। बाढ़ी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556 94 33 4 93 555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 82-83 38 जातका कफीको जातीय मूल्यांकन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका जातहरूमध्ये 3 जात सिफारिशका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा गुल्मी लोकल, सिलेक्सन 10 र एलो क्याटुरा रहेका छन्। रूरू क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्रांगारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरूवा ल्याएर बेर्ना उत्पादन शुरू गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफल मध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्ना उत्पादन भइरहेको छ। अब विदेशको खबर। माओ सेतुङको निधन भएको 50 वर्ष बित्यो, तर यस बेला आधुनिक चीनका नयाँ पुस्ता, विशेष गरी जेन्जी भनिने युवामाज माओप्रतिको आकर्षण अप्रत्याशित रूपमा बढ़िरहेको पाइएको छ। चिनिया युवाहरू हिजो आज अनलाइन प्लेटफर्ममा माओलाई नेता भन्दा पनि शिक्षकको रूपमा प्रस्तुत गरिरहेका छन्। चिनिया भिडियो प्लेटफर्म बिलिबिलीमा माओको युवाकाल र नेतृत्वसँग सम्बन्धित भिडियोहरूले लाखौं भ्यूज पाइरहेका छन् भने हजारौं सकारात्मक कमेन्टहरू आइरहेका छन्। चीनको प्रतिष्ठित चिनवा विश्वविद्यालयको पुस्तकालयमा सन् 2019 यता माओका रचनाहरू सबैभन्दा धेरै खोजिने पुस्तक बनेका छन्। जानकारका अनुसार यसको मुख्य कारण इतिहासप्रतिको प्रेम मात्र नभई वर्तमान चिनिया समाजप्रतिको युवाहरूको निराशा हो। पछिल्लो तथ्याङ्क अनुसार चीनमा युवा बेरोजगारी झण्डै 18% पुगेको छ। हप्ताको 6 बिहान 9 बजेदेखि राति 9 बजेसम्म काम गर्नुपर्ने बाध्यता र प्रतिस्पर्धाले युवाहरू थकित छन्। सानैदेखि कड़ा परिश्रम गरे सफलता पाइन्छ भन्ने भाष्य सुनेर हुर्किएका युवाहरू अहिले जागिर पाउन र घर किन्न संघर्ष गरिरहेका छन्। यस्तो अवस्था मा पुँजीवादको आलोचना गर्ने र समाजलाई शोषक र शोषित भनेर सरल रूपमा व्याख्या गर्ने माओका विचारहरू उनीहरूका आफ्नै भोगाईसँग मिल्दोजल्दो लाग्न थालेको छ। विज्ञहरूले माओको यो पुनरुत्थान पुरानो यादको स्मरण मात्र नभई चिनिया युवाहरूले भोगिरहेको आर्थिक असमानता, असुरक्षा र असन्तुष्टिलाई ऐतिहासिक भाषा प्रयोग गरेर व्यक्त गर्ने एउटा नयाँ तरिका रहेको विश्लेषण गरेका बीबीसीले जनाएको छ। अब खेल खबर। एसीसी प्रिमियर कपको फाइनलमा पुग्न अहिले यूएई नेपालले दिएको 334 रनको लक्ष्य पछ्याइ रहेको छ। मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 गुमाएर 313 रन बनायो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरे। उनी 106 बलमा 102 रन बनाएर आउट भए। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रनआउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडेले 40, गुलशन झाले 52 रन बनाए। दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बसीर अहमदले अभिजित 15 रन बनाए। बोलिङतर्फ यूएईका इब्राब अहमदले 4 विकेट लिए, खुजाइनमा बिनले 2 तथा हैदरल अरी र अदिब उस्मानीले 1-1 विकेट लिए। यूएईले ताजा अवस्थामा 47 ओभर 1 बलमा 9 गुमाएर 264 रन बनाएको छ र उसलाई जितका लागि 13 बलमा 50 रन आवश्यक रहेको छ। आजको यो फाइनल खेल जित्ने टोली अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा पुग्नेछ। चारभन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार सँगै राहत वितरण लगायतका काम निरन्तर। कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र। हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई। भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड़। गुल्मीमा 38 जातका कफीको परीक्षण, तीनवटा जात सिफारिशका लागि अन्तिम चरणमा। चीनका नयाँ पुस्तामा 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ़्यो, युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण। र एसीसी प्रिमियर कपको फाइनलमा यूएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै।
3: स्वस्थ दाँत सुन्दर मुस्कान, के तपाईलाई थाहा छ? स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडे, पुरानो आँखा शिविर रहेको कलेज रनको बिल्डिङ। सम्पर्क नम्बर 98526 37600।
4: अरे यति बिहानै हजुर किचनमा
5: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
4: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
5: ए तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
4: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
5: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाउ तिमी पनि चाखेर हेर।
4: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
6: शारदा प्याकेजिङ उद्योग भद्रपुर 5 बाट प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 98 63 60 60 11, 98 18 094 700।
4: ह्यापिनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
7: अब भद्रपुर हस्पिटल चोकको रिद्धि सिद्धि फार्मेसीमा हप्ताको 2 दिन मानसिक तथा नशारोग विशेषज्ञ सेवा सुचारू भएको छ। निम्न अवस्थामा मानसिक रोग विशेषज्ञसँग परामर्श गरौं। डिप्रेसन, एन्जाइटी, साइकोसिस, ओसीडी, टाउको दुख्ने माइग्रेनको समस्या, छारे रोग एवं चारक्षी तथा कुलतको समस्या भएमा टिचिङ हस्पिटलबाट आउनुभएका नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा प्रत्येक बुधबार 3 बजेदेखि र शुक्रबार 11 बजेदेखि। रुद्धि सिद्धि फार्मेसी भद्रपुर आठ रेड क्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 023-521-886, 98-049-74-888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।
8: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसे नेपाल फर्केर काठमाडौँ तीनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।
9: Nagarik FM 107.5 MHz.
10: You've been listening.
9: Voice of the people.
10: With the heart of the nation.
9: 107.5 MHz.

0: अब सीके बिरला हस्पिटल भारतको सेवा ओम साई पाथिवारा हस्पिटलमा सीके बिरला हस्पिटल भारतका ख्यातिप्राप्त कन्सल्टेन्ट डाक्टरहरू यही मिति 2083 साल असोज 2 गते शुक्रबार यस ओमसाई पाथिपारा हस्पिटलमा विशेषज्ञ सेवा तथा उचित परामर्शका लागि आउनुहुने भएको हुँदा मुटु रोगका मृगौला रोगका समस्या भएका बिरामीहरूले समयमै आई उपचार गराई स्वास्थ्य लाभ लिन हुनका लागि अनुरोध गर्दछौ। फोनबाट पनि नाम दर्ता गरिने व्यवस्था छ। ओपीडी समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म। सम्पर्क ओमसाई पाथिपारा हस्पिटल प्राली भद्रपुर 7 सगरमाथा चोक झापा। फोन नम्बर 023-453-581 453-981। मोबाइल सम्पर्क 98-526-78-820 98-526-2303।
1: ए हेर न, भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
2: कुन पसल? के को पसल भनेको?
1: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
2: आ, म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन।
1: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
2: के छन् त?
1: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानीहार, मिनीहार, चुरा, सिक्री, औठी, टप।
2: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
1: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना सबै ट्रेन्डिङ सामान पाइन्छ।
2: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
1: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर 6 झापा। मोबाइल नम्बर 98-28-78-78-44। तपाईँको रोजाई, तपाईँको खुसी।
3: भद्रपुरका पुराना स्वास्थ्य कर्मी बलदेव शाहद्वारा सञ्चालित शाह क्लिनिक नवीन मेडिकल हलमा अब मेची अञ्चलकै पुराना र प्रसिद्ध वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा साँझ 5 बजेदेखि। पेट, छाती, मुटु, नसा, सुगर, प्रेसर, जन्डिस, थाइराइड, मृगौला रोग विशेषज्ञ सेवाका साथै डाक्टर मनोज कुमार शाहको सेवा प्रत्येक बिहान 8:30-9:30।
4: एपेन्डिक्स, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला, स्तन सम्बन्धी, पित्तथैली, हर्निया, पथरी, गाँठा गुठी, चिरफार विशेषज्ञ, वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा, प्रादेशिक अस्पताल भद्रपुरबाट। छाला, चर्म, यौन रोग तथा सौन्दर्य विशेषज्ञ एमबीबीएस, एमडी, डर्मालोजी डाक्टर निस्तुक बराल, प्रत्येक शनिबार दिउँसो 3 बजेदेखि 4 बजेसम्म। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोष, प्रत्येक दिन बिहान 7:30-9 बजेसम्म र बेलुका 5 बजेदेखि 8 बजेसम्म।
3: अब हाम्रै भद्रपुरमा विशेषज्ञ सेवा लिन आउनुहोस्। शाह क्लिनिक नवीन मेडिकल हल, भद्रपुर 5 भद्रपुर बजार। फोन सम्पर्क 98-049-72-85 023-525-353। एक घण्टा अघि नै बिरामीको अग्रिम नाम टिपाउन सक्नुहुनेछ।

0: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ साथै सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा बिहान 9 बजे र दिउँसो 1 बजे र बेलुका 5 बजे। नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक। फोन नम्बर 98526-20202, 98-20-70-53-87। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरूद्धको खोप पनि लगाइन्छ।
1: किन मक्ख परेकी माया?
2: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस, सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस। पार्टी, जन्मदिन, एनिभर्सरी, पासनी लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस। सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस। आउटसाइड, इनसाइड, रुफटप, एसी क्याबिन, नन एसी क्याबिनको सेवा दिने होटल पानस। निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
1: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ। होटल पानस, भद्रपुर 10 छताचोक धनुष मोड, प्रोपाइटर यादव भट्टराई। सम्पर्क नम्बर 98-060-88-288, 97-677-78-569, 98-426-78-652।
0: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिरतामोड छापा। सम्पर्क नम्बर 93-535-333, 97-010-12-345, 97-010-12-345।
3: अरे, यति बिहानै हजुर किचनमा
4: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
3: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
4: ए, तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
3: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
4: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाउ, तिमी पनि चाखेर हेर।
3: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
5: शारदा प्याकेजिङ उद्योग भद्रपुर 5 बाट प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 98-63-60-60-11, 98-18-094-700।
3: ह्यापिनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
6: You're listening to 107.5 MHz. You've got it.

0: वृद्धि सिद्धि फार्मेसी भद्रपुर आठ हस्पिटल चोकमा अब विशेषज्ञ सेवा। यहाँ आधुनिक फोडी मेसिन द्वारा 24 घण्टा भिडियो एक्सरे पनि गरिन्छ। काठमाडौँ टिचिङ हस्पिटलबाट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा बुधबार र शुक्रबार। पेट, छाती, प्रेसर, दम, मधुमेह, थाइराइडका लागि कन्सल्टेन्ट फिजिसियन डाक्टर आकाश कोइरालाको सेवा दैनिक बिहान 9 बजे र दिउँसो 1 बजे। स्त्री तथा प्रसूति रोग विशेषज्ञ एमबीबीएस केयू एमडी नेम्स डाक्टर विद्या पोखरेलको सेवा दैनिक बिहान र बेलुका। वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा प्रत्येक दिन बिहान 9 बजे तथा किडनीमा ढुङ्गा, पित्तथैलीमा ढुङ्गा, अल्सर, घाउ, काटेको, गाठो भएको, हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्टुला, खिल पल्टेको, नङ गाडिएको जस्ता समस्याका लागि वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा। डाक्टर भेट्ने समय बिहान 8:30 देखि 9:30 बजेसम्म र दिउँसो 2 बजेदेखि। वरिष्ठ नशा बात तथा हाडजोर्नि रोग विशेषज्ञ डाक्टर सुभाष कुमार दास। भेट्ने समय दैनिक बिहान 8:30 बजे र दिउँसो 1:30 बजे। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोषको सेवा। भेट्ने समय प्रत्येक दिन बिहान 8:00 देखि 8:45 बजेसम्म। वृद्धि सिद्धि फार्मेसी भद्रपुर आठ हस्पिटल पूर्व ग्रेट क्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 0235218686, 9809574888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।
1: नायक चियापछि बजारमा अब नायक इटा। रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा,
2: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा। सम्पर्क योगेन्द्र पराजुली 9816-96-27-27, यदुवीर ठाकुर 9804-50-711।
1: हेल्दी स्माइल फर हेल्दी लिभिङ। विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाई दाँत निकाल्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने, हड्डी भित्रै रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम चन्द्रगढी लेखना चोक झापा। सम्पर्क फोन नम्बर 9826-79-4014, 0236-56-003। हेल्दी स्माइल फर हेल्दी लिभिङ।
3: वाओ, कस्तो राम्रो घर।
4: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
3: रिलायन्स पेन्ट्स
4: हो त, रिलायन्स पेन्ट्स।
3: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईँहरू पनि रंगाउनुहोस्।
4: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
3: रिलायन्स पेन्ट्स प्राली विक्रेता श्री विष्णु ट्रेडर्स लेखना चोक चन्द्रगढी।
0: सम्पर्क नम्बर 9842311054।
5: Nagarik FM 107.5 MHz.
6: You've been listening
5: Voice of the People
6: with the hottest DJ.
5: 107.5 MHz.
7: Time correct from time. Voiceof.com.

0: सिटौला क्लिनिक सिटौला क्लिनिक धरान घोपाबाट विशेष अनुभव हासिल गरी आउनु भएको वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ डाक्टर मनिष सुवेदीबाट पेट छाती मुटु रोग सुगर प्रेसर र मृगौला रोगको सेवा उपलब्ध छ।
1: वरिष्ठ स्त्री रोग तथा प्रसूति विशेषज्ञ काठमाडौँको वीर अस्पतालबाट डाक्टर विद्या पोखरेलको सेवा,
0: साथै वरिष्ठ हाट जोड्ने नसा तथा बाट रोग विशेषज्ञ
1: डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा पनि उपलब्ध छ।
0: प्रोप्राइटर दाताराम सिटौला, सिटौला क्लिनिक मेची अञ्चल अस्पतालबाट 100 मिटर पश्चिम, सम्पर्क नम्बर 03-5200-50, 98-5-26-33-93, 98-4-26-33-93।
2: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
3: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
2: अनि त्यहाँ के पाइन्छ नि?
3: चाँदीका पाउजू, चुरा, काठी माला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
2: त्यसो भए जाउँ न त।
3: हुन्छ हुन्छ, जाउँ न त।
4: यहाँ किरात संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5 भद्रपुर बजार। सम्पर्क नम्बर 98-5-26-77-880, 98-0-79-24-076।
2: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसे नेपाल फर्केर काठमाडौँ तीनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।
5: हेलो
6: हजुर दिदी,
5: सुन न भाइ, मेरो दाँत दुखिरहेको छ, निकाल्न नि मन छ।

0: छैन। राम्रो ठाउँमा दाँतको जरैबाट गर्ने उपचार आरसीटी गर्नु छ, तिमीले चिने जानेको कोही छ कि भनेर नि।
1: दिदी, अस्पताल रोड भद्रपुरको सूर्योदय डेन्टलमा एमडीएस आरसीटी तथा कृत्रिम दाँत विशेषज्ञ डाक्टर भरत खरेलको सेवा प्रत्येक दिन बिहान 10 बजेदेखि र एमडीएस पेडियाट्रिक डेन्टिस्ट्री डाक्टर सञ्चिता खड्का प्रत्येक दिन 2 बजेदेखि 5 बजेसम्म बस्नुहुन्छ नि। त्यहाँ बच्चाको दाँतको उपचार चाहिँ 2 बजेपछि बच्चाकै विशेषज्ञ डाक्टरबाट हुन्छ है। त्यही देखाउनु न, दाँतको जरैदेखि उपचार हुन्छ। आरसीटी, दाँत लगाउने, भर्ने, सफा गर्ने, सेर दाँत बनाउने जस्ता सबै उपचार यही हुन्छ।
0: अनि भान्जीको दाँत तार बाँधेर मिलाउनु छ, त्यो नि हुन्छ त्यहाँ?
1: त्यो पनि हुन्छ दिदी। सूर्योदय डेन्टलको शाखा पुरानो इलाम स्टेन बिरतामोडमा छ। त्यहाँ ब्रसेस लगाउने डाक्टर भूषण भट्टराई एमडीएस धरानबाट प्रत्येक शनिबार आउनुहुन्छ। भान्जीको लागि चाहिँ बिरतामोड शाखा नै जानुपर्ने हुन्छ।
2: सम्पर्क सूर्योदय डेन्टल, अस्पताल रोड, भद्रपुर, 98-423-55-591, बिरतामोड शाखा, पुरानो इलाम स्ट्यान्ड, बिरतामोड, 023-530-215।
3: एक सय 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: नायक चिया पछि बजारमा अब नायक इटा, रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा,
1: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा, सम्पर्क योगेन्द्र पराजुली 9816964427, यदुवीर ठाकुर 9014450711।
2: अब काठमाडौँ विराटनगरका डाक्टरको लागि शनिबार नै कुर्नु पर्दैन, उपचारको लागि सिलगढी धाइरहनु पर्दैन। पूर्वाञ्चलमै पहिलो छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा सञ्चालित दमकको डेल्फी स्किन केयर हस्पिटल पुगे भइहाल्यो।
3: उपचार विधिबाट निको पारिने
2: चाया पोतो डन्डीफोर, आँखा वरिपरिको कालोपना,
3: कपाल झर्ने, तालु खुइलिने, एलर्जी, दाँत लुतो, सेतो दुबी, कालो दुबी,
2: घाउ खटिरा, सोराइसिस, हातखुट्टाका नङ बिग्रिने, दुख्ने, पोल्ने, कुष्ठरोगको सफल उपचारहरू, अत्याधुनिक लेजर मेसिन द्वारा उपचार हुने छालाका रोगहरू,
3: नयाँ तथा पुराना दाग, जन्म दाग, शरीरमा हुने मुसाहरू, मासु पलाएको, गाठा गुठीहरू,
2: पोलेको, काटेको घाउबाट बनेको सानो तथा ठूला खत तथा दाग, साथै जन्मजात खुडिएको
3: काखी खुट्टा तथा शरीर गनाउने, तिलकोठी, चौरीपना, डन्डीफोरको दाग हटाउने, टाटु हटाउने,
2: अनावश्यक ठाउँमा उम्रिएका रौँहरूलाई स्थायी रूपमा हटाउने,
3: अत्याधुनिक एनालाइजर मेसिन द्वारा अनुहारको समस्या पत्ता लगाई उचित उपचार गरिन्छ।
2: यो निची लाउने, पोल्ने, पुरुषका यौन दुर्बलता जस्ता समस्याको उचित परामर्श तथा सफल उपचार गरिन्छ। छाला तथा यौन रोगकै लागि अत्याधुनिक ल्याब, प्याथोलोजी सेवा,
3: फार्मेसी सेवा, अत्याधुनिक सुविधा सम्पन्न ब्युटी क्लिनिक सेवा।
2: याद राख्नुहोस्, यहाँ छाला तथा यौन रोग विशेषज्ञ डाक्टरद्वारा हरेक उपचार सर्वसुलभ शुल्कमा गरिन्छ। सम्पर्क डेल्फी स्किन केयर हस्पिटल, दमक 10 बेलडाङ्गी रोड, फोन नम्बर
4: 0357560,
2: मोबाइल नम्बर 9856676।
5: यहाँ प्रत्येक हप्ताको आइतबार एक दिन सेवा बन्द रहने जानकारी गराइन्छ।
4: जमकपछि डेल्फी स्किन क्लिनिक बिर्सामोडमा पनि, खड्का कम्प्लेक्स बिर्सामोड, सम्पर्क फोन नम्बर 0235910033, मोबाइल नम्बर 9856276670।
6: अब हप्ताको सातै दिन डाक्टरको सेवा उपलब्ध छ।

0: नाइट चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैँ प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: सबिना कहाँ जान लागे कि?
3: अरे यार, दाईको बिहे छ, गर गहना बनाउन रोशन शाह सुनसादी पसल जान लागे कि नि।
2: रोशन शाह सुनसादी पसल नै किन नि?
3: अरूको विश्वास नै हुन्न।
2: हो र, के विशेषता छन् त त्यहाँ?
3: यहाँ त सुनको रानी, हार, मङ्गलसूत्र, सिक्री, छड्के तिलरी, तिलरी, जन्तर, जुन्तारा, औठी, चुरा, ब्रासलेट, झुम्का, टप र चाँदीको करुवा, थाल, प्लेट, ग्लास, चम्चा, पाउजु, कमरदानी, काठेमाला, सिन्दुरदानी, टिकादानी लगायत विभिन्न देवी देवताका मूर्तिहरू पनि पाइन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ र 24 क्यारेट सुन गरगहना ग्यारेन्टीका साथ तयार तथा खरिद बिक्री गरिन्छ।
2: कहाँ छ नि पसल?
3: सम्पर्क
2: रोशन शाह सुन चाँदी पसल, भद्रपुर 5 झापा,
3: 2 नम्बर रोड, सब्जी लाइन, प्रोप्राइटर रोशन शाह। फोन नम्बर 0235206607, 0235216067, मोबाइल नम्बर
2: 98179-86-133,
3: 98426-78-200।
4: You're listening to 107.5 MHz. And you've got it.

0: के भयो हजुरलाई? बिरामी जस्तो देखिनुहुन्छ त, बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न?
1: हेर्न, साह्रै नराम्रो रोग लाग्यो, भनौ भने पनि कसरी भनौ?
0: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
1: के भो के भो, मलद्वारमा मासु पलाएको छ, अण्डकोषमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके, निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
0: यस्तो कुरा पनि लुकाएर हुन्छ त? यही भद्रपुरको मेचीपुल पारी सबैभन्दा पुरानो क्लिनिक राय पाइल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
1: हो र, ल म आजै गएर भेटिहाल्छु।
2: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पाइल्स क्लिनिक अब बिहारको भागगाउँ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पाइल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ, साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ। औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मगाइन्छ।
3: हजुर, तपाई पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
1: निको नभए पैसा फिर्ता गरिनेछ।
2: सम्पर्क मेचीपुल पारी गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट भद्रपुर बोर्डर वेस्ट बंगाल भारत। इन्डियन मोबाइल नम्बर 81165073 50, नेपाल नम्बर 98633 09 0 41।

0: Agri-FM. You're listening to 107.5 megahertz.
1: You've got it.

सस्तो होइन गुणस्तरीय रोजौ हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लाग्रियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल, पीएचडी स्कोलर।

0: आधुनिक मेसिनबाट उत्पादित पेन जाली उपलब्ध छ।
1: एक इन्च देखि चार इन्च सम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज गरिएको खिया नलाग्ने तारवार विभिन्न साइजमा ढुङ्गा भर्ने तार जालीहरू धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिमपाइप उद्योग भद्रपुर 10 भद्रपुर बिरतामोर रोड देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023453200 452206, मोबाइल नम्बर 98526 71121, 98526 56656, 98426 77795। आजै सम्पर्क गर्नुहोस्।
2: कृपा फार्मेसी, कृपा फार्मेसी, कृपा फार्मेसी। अब हाम्रो सहर भद्रपुरमा विश्वासिलो, भरपर्दो र सम्पूर्ण रोगहरूको उपचार एउटै छानामुनि कृपा फार्मेसीमा। हाम्रा उपलब्ध सेवाहरू भिडियो एक्सरे सेवा, डिजिटल एक्सरे सेवा, ईसीजी सेवा, साथै सुगर, थाइरोइड, एलएसटी, आरएसटी ल्याबका सम्पूर्ण टेस्टहरू। हाम्रा सेवाहरू
3: वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 1 बजे देखि।
2: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर शशांक राज पोखरेलको सेवा।
4: महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको सेवा दिउँसो 1 बजे र बेलुका 5:30 बजे।
2: वरिष्ठ कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पोषण रमन त्रिपाठीको सेवा प्रत्येक शनिबार र बुधबार बिहान 7 बजेदेखि।
3: वरिष्ठ कन्सल्टेन्ट नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 9 बजे र साँझ 5 बजेबाट।
2: वरिष्ठ नसा बात तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर प्रकाश कुमार श्रेष्ठको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 1 बजे।
4: नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर लोचन बाबु सञ्जेलको सेवा दैनिक बिहान 7 बजे, दिउँसो 1 बजे र बेलुका 5 बजे। सुगर, प्रेसर, दम, थाइराइड, मुटु, छाती, मृदुला विशेषज्ञ डाक्टर प्रवीण भट्टराईको सेवा दैनिक बिहान 8 बजे र दिउँसो 1 बजे।
2: मेडिकल अफिसर डाक्टर मनोज शाहको सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 2 बजे। रहेको जानकारीको साथसाथै यहाँ सम्पूर्ण प्रकारको औषधि सुपथ मूल्यमा पाइने हुनाले अन्यत्र धाई रहनु नपर्ने सबै सेवाग्राहीहरूलाई जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ।
4: साथै यहाँ फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सम्पर्क कृपा फार्मेसी चन्द्रगढी लेखनाथ चोक। सम्पर्क नम्बर राजु पराजुली 98159607669। भावना पराजुली 98140903119।

हेपाटाइटिस संक्रमणबाट ज्यान गुमाउनेको संख्या 7 पुग्यो। भोटेकोशी बाढ़ी प्रभावितका लागि राहत कोषमा सहयोग जुट्ने क्रम जारी। कोषको खातामा 13.5 अरब बढ़ी रकम मौजदात। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स सम्मेलन शुरू। 10 वर्षको अन्तरालमा भारतीय प्रधानमन्त्री मोदी, रूसी राष्ट्रपति पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ एउटै मंचमा। र युएईलाई 44 रनले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपको उपाधि जित्न सफल। जीतसँगै नेपाल एसिया कपमा छनौट।

0: Mania Extreme Energy Drink.
1: बिहान साँझ 35 को नागरिक बुलेटिनमा म गोपाल गिरीको नमस्कार। अब समाचार विस्तारमा। जापानिज इन्सेफ्लाइटिस जेई अर्थात मस्तिष्क ज्वरोको संक्रमणबाट झापामा थप एक बालकको मृत्यु भएको छ। भद्रपुर नगरपालिका वडा नम्बर 8 निवासी 8 वर्षीय अविनाश टुडुको जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु भएको भद्रपुर नगर स्वास्थ्य शाखाले जनाएको छ। अविनाशलाई भदौ 8 गते उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो। अस्पतालमा परीक्षणका क्रममा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएपछि थप उपचारका लागि भदौ 10 गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो। घोपामा करिब 14 दिनसम्म उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि परिवारले उनलाई घर ल्याएका थिए। घरमै राखेर उपचार तथा हेरचाह गरिरहेको अवस्थामा हिजो उनको मृत्यु भएको नगर स्वास्थ्य शाखाले जनाएको छ। अविनाशको मृत्युसँगै झापामा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट ज्यान गुमाउनेको संख्या 7 पुगेको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार यस अघि मेची नगरमा 2 जना तथा वृत्तामोड बारादशी अर्जुन भारा र हल्दीबारीमा 1-1 जनाको जेई संक्रमणबाट मृत्यु भइसकेको छ। पछिल्लो समय जिल्लामा जेई संक्रमणसँगै मृत्यु समेत बढ़ेपछि संक्रमण नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ। स्वास्थ्य कार्यालयले आगामी असोज 5 गतेदेखि जिल्लामा जापानिज इन्सेफ्लाइटिस विरूद्ध खोप अभियान सञ्चालन गर्ने तयारी गरेको हो। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म कोषको खातामा झण्डै 13,54,09,00,000 रूपियाँ मौजदात छ। कार्यालयका अनुसार हिजो बेलुका 5 बजेपछि आज बिहानसम्म मात्रै 28,20,14,366 रूपियाँ थपिएको छ। राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 ब्याङ्कमा रहेको छ। सरकारले यसअघि सो कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अरब रूपियाँ निकासा गरिसकेको छ। यस्तै कोषका 2 ब्याङ्कका डलर खातामा पनि रकम जम्मा भइरहेको छ। आज बिहानसम्म कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। झापा कारागारका कैदी बन्दीहरूले भोटेकोशी बाढ़ी पीड़ितका लागि 3,33,333 रूपियाँ राहत सहयोग प्रदान गरेका छन्। आज झापा कारागारमा आयोजित एक कार्यक्रमका बीच उक्त राहत रकम कारागारका आन्तरिक प्रशासन प्रमुख मनोज लावतीले झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गर्नुभएको हो। सोही अवसरमा बन्दी स्मारिकाको विमोचन गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले कैदी बन्दीहरूको यो कार्यको प्रशंसा गर्दै धन्यवाद दिनुभयो। उहाँले कारागार जीवनलाई सुधारको अवसरका रूपमा लिन आग्रह गर्दै नियमित ध्यान र अध्ययन गर्नाले रिस तथा आवेग नियन्त्रण गर्न सहज हुने उल्लेख गर्नुभयो। केही दिन अघि मात्र सरूवा भएर झापा आउनुभएका प्रमुख जिल्ला अधिकारी पोखरेललाई कैदीबन्दीका तर्फबाट सम्मान गरिएको थियो। कार्यक्रममा जिल्ला प्रहरी प्रमुख वसुन्धरा खड्का, झापा कारागार प्रमुख रेमन्त भट्टराई लगायत सरकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बन्दी विकास पुस्तकालयका सभापति मनोज लावतीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सोही पुस्तकालयका सचिव रमेश पोखरेलले गर्नुभएको थियो। भदौ 10 गतेको रसुवा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको लागि प्रधानमन्त्री राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ। सो कोषमा झापा बिर्ता मोडको प्रकाश ट्रेडर्सले 51,000 रूपियाँ राहत सहयोग पठाएको त्यसका संचालक मदन गुप्ताले नागरिक एफएमलाई आज जानकारी दिनुभएको छ। त्यसै गरी भोटेकोशी बाढ़ी प्रभावितहरूका लागि नेपाल क्षयरोग निवारण संस्था झापा शाखाले 5,000 रूपियाँ सहयोग पठाएको छ। संस्थाका सभापति गोपाल बहादुर थापाका अनुसार क्षयरोगको केन्द्रीय कार्यालय मार्फत सो रकम बाढ़ी पीड़ितका लागि पठाइएको हो। त्यस्तै भद्रपुर 8 स्वर्गद्वारी कृषि सहकारी संस्थाले पनि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 5,111 रूपियाँ पठाएको जनाएको छ। दक्षिण कोरियाले नेपालमा खोज तथा उद्धार कार्य पुनः शुरू गर्ने विषयमा नेपाली अधिकारीसँग नजिकबाट परामर्श गर्ने भएको छ। नेपाल पठाइएको दक्षिण कोरियाली विपद राहत टोलीको दोस्रो टोलीका प्रमुख युएन चु सोकले आज यस्तो बताउनु भएको हो। काठमाण्डु आइपुगेका युनले बेपत्ता व्यक्तिका परिवारको पीड़ा सरकारले बुझेको बताउँदै पहिलो टोलीबाट दोस्रो टोलीमा सहज रूपमा जिम्मेवारी हस्तान्तरण गर्दै आफ्नो अभियान पूरा गर्न सक्दो प्रयास गर्ने बताउनुभयो। युनको नेतृत्वमा आएको 8 सदस्यीय टोलीले थप खोज तथा उद्धारका लागि नेपाली अधिकारीसँग समन्वय गर्नेछ। टोलीले पुनर्निर्माण र पुनर्लाभको योजना बनाउन अन्तर्राष्ट्रिय संस्थासँग पनि परामर्श गर्ने अपेक्षा गरिएको छ। यसअघि 44 सदस्यीय दक्षिण कोरियाली विपद राहत टोली नेपाल आएको थियो। भदौ 10 नेपाल चीन सीमा नजिक रसुवाको भोटेको सीमा आएको भीषण बाढ़ीपछि जल विद्युत आयोजना निर्माण स्थलमा काम गरिरहेका 9 दक्षिण एसिया कोरियाली बेपत्ता भएका थिए। बेपत्ता हुनेमा डुसान इनबिरिलिटीका 6 र कोरिया साउथ इस्ट पावरका 3 कर्मचारी छन्। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विपदका बेला राज्य शक्तिको दुरूपयोग नगर्न सरकारलाई सुझाव दिनुभएको छ। बाढ़ी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिन लागेको एमालेको सम्पर्क विशेष संगठन कमिटिको टोलीलाई विदाई तथा निर्देशन दिँदै ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुधारका लागि सुझाव दिनुभएको हो। उहाँले सरकारलाई सहयोग गर्न एमाले तयार रहेको स्पष्ट पार्दै सरकार पनि सहकार्यका लागि तयार हुनुपर्ने बताउनुभयो। जनता पीड़ामा रहेका बेला एमाले मुखदर्शक भएर बस्न नसक्ने भन्दै ओलीले विपदको समयमा सरकार र राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। ओलीले राहत तथा उद्धारमा सहयोग गर्न चाहने संगठित संस्था र स्वयंसेवकलाई काम गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो। राज्यले सबै हेलिकप्टर आफ्नो नियन्त्रणमा राख्ने तर स्वयं सेवामा खटिएका अन्य संस्थालाई आवश्यक साधन प्रयोग गर्न नदिने व्यवहार उचित नभएको उहाँको भनाइ छ। उहाँले विस्थापित परिवारका सदस्यहरूलाई अलग अलग शिविरमा राखिएको विषयमा पनि ओलीले सरकार संवेदनशील बन्नुपर्ने बताउनुभयो। पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भू राजनीतिक खेल मैदान बन्न नहुने बताउनु भएको छ। आज काठमाण्डुमा आयोजित काष्ठमण्डप डायलगको तेस्रो श्रृंखला कार्यक्रममा खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भू राजनीतिक खेल मैदान बन्न नहुने र असंलग्न सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्ने धारणा राख्नुभएको हो। नेपाल चीन सीमापार रेलवे र ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणलाई तीव्रता दिनुपर्ने बताउँदै उहाँले बीआरआई फ्रेमवर्क अघि बढ़ाउने चिनिया लगानी भित्याउने र सन्तुलित व्यापार सम्बन्ध कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले जलवायु परिवर्तनको असर कुनै एक देशले मात्र सामना गर्न नसक्ने बताउँदै नेपाल र चीन दुवैले हिमालयन पारिस्थितिकीय प्रणालीमा मिलेर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। परिवर्तनशील हिमाली जलवायुका कारण विपदको जोखिम बढ़ेको भन्दै प्रकोप पूर्व तयारी सञ्जाल नेपाल डीपीनेट नेपालले राष्ट्रिय उत्थानशीलता निर्माण गर्न आह्वान गरेको छ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीले हिमाली क्षेत्रमा बढ़दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डीपीनेटले जनाउँदै उक्त आह्वान गरेको हो। संस्थाले विपदपछिको पुनर्निर्माण भौतिक पूर्वाधार मात्र सीमित नभई प्रभावितहरूको मानवीय मर्यादा जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा जोड़ दिएको छ। वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको 67 वर्षको उमेरमा निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई उहाँलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा आज बिहान निधन भएको अस्पतालका डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभयो। 2016 माघ 7 गते इलाममा जन्मिएका गौतम काठमाण्डुको थानकोटमा बस्दै आउनुभएको थियो। उहाँको भोलि अन्तिम संस्कार गरिने भएको छ। गौतमले पत्रकारिताको शुरूआत झापाको विवेचनाबाट गर्नुभएको थियो। त्यसपछि गोर्खापत्रको सम्पादक सम्मानित हुनुभएका उहाँ केही वर्षदेखि लेखनमा सक्रिय रहनुभएको थियो। उहाँकी श्रीमती र एक छोरी छन्। जिल्ला प्रशासन कार्यालय झापाले राष्ट्रिय परिचय पत्र तथा राहदानी पासपोर्ट सेवा लिन आउने सेवाग्राहीको अत्याधिक चापलाई ध्यानमा राख्दै शून्य बाँकी आवेदन अभियान सञ्चालनमा ल्याएको छ। लामो समयदेखि अनलाइन आवेदन फारम भरेर बायोमेट्रिक तथा अन्य प्रक्रियाका लागि पालो पर्खिरहेका सेवाग्राहीलाई सहज र छिटो छरिटो सेवा उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अभियान अन्तर्गत कार्यालयले नियमित समयभन्दा बढ़ी समय सेवा प्रवाह गर्ने भएको छ। अभियान 2083 साल असोज 15 गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा सेवाग्राहीलाई दैनिक बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म सेवा प्रदान गरिनेछ। सार्वजनिक विदाका दिनमा समेत सेवा प्रवाहलाई निरन्तरता दिइने झापा जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार अनलाइन आवेदन दिएर पालो पर्खिरहेका सेवाग्राहीको बाँकी आवेदन सकेसम्म छिटो फरछोट गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको हो। जिल्ला प्रशासन कार्यालयले अनलाइन आवेदन गरी पालो पर्खिरहेका सम्पूर्ण सेवाग्राहीलाई आवश्यक सकल कागज सहित तोकिएको समयमा कार्यालयमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ। अबको पालो ब्रेकको
2: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढ़ी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसे नेपाल फर्किएर काठमाडौँ तीनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढ़ी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।
3: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बेतामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिरतामोड छापा। सम्पर्क नम्बर 023-535-333, 97-010-12-345, 97-010-12-345।
2: नायक चियापछि बजारमा अब नायक इटा।

0: 98 28 78 44 तपाईँको रोजाई तपाईँको खुशी।
1: ब्रेकपछि पुनः बाँकी प्रसंगहरू। दैलेखमा प्रहरीले पिस्तोल म्यागजिन र 5 राउण्ड गोली सहित 2 जनालाई पक्राउ गरेको छ। अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरू मध्ये 1 जनाको बयानका आधारमा लुकाएर राखेको पिस्तोल बरामद गरिएको हो। पक्राउ पर्नेमा दैलेखको 820 नगरपालिका 6 का 30 वर्षीय भीमबहादुर साई र वडा नम्बर 5 का 27 वर्षीय भूपेन्द्र साई रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार उनीहरू विरूद्ध भदौ 22 गते प्रहरी हवलदार कृष्ण बहादुर राणा समेतको प्रतिवेदन जारीका आधारमा अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो। अनुसन्धानकै क्रममा भूपेन्द्र साईले भदौ 26 गते अधिकार प्राप्त अधिकारी समक्ष बयान दिने क्रममा 820 नगरपालिका 4 राकम बजार नजिकैको खोल्सामा पिस्तोल लुकाएर राखेको बताएका थिए। उनको बयानका आधारमा खोज तलाश गर्दा राकम बजार नजिकै खोल्साको झाड़ीमा कालो प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्थामा चेकोस्लोभाकियामा निर्मित लेखिएको तथा 105028 नम्बर उल्लेख भएको एक थान पिस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोराले जानकारी दिनुभयो। प्रहरीले पिस्तोलसँगै एक थान म्यागजिन र त्यसमा प्रयोग हुने 5 राउण्ड गोली समेत बरामद गरेको छ। सल्यानमा आज बिहान भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ। गम्भीर घाइते दिल्ली बहादुर ओलीको उपचारका क्रममा मृत्यु भएपछि मृत्यु हुनेको संख्या 3 पुगेको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईका अनुसार त्रिवेणी गाउँपालिका 5 सिमखबाट लुहाम हुँदै तुलसीपुर जाँदै गरेको बोलेरो जीप सिमखमा दुर्घटना हुँदा 6 जना गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका त्रिवेणी गाउँपालिका 6 पोखरी बस्ने वर्ष 8 का रेशम बुढाथोकी र वर्ष 18 की विपना बुढाथोकीको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको थियो भने वर्ष 50 का दिल्ली बहादुर ओलीको दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका सबैको दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। जीप अनियन्त्रित भएर सड़कदेखि 200 मिटर खसेको थियो। जीपमा चालक सहित 6 जना सवार थिए। अविरल वर्षासँगै सल्यानको कुमाख गाउँपालिका 5 स्थित आगर खोलामा आएको बाढ़ीले चिसापानीका 10 घरमा क्षति पुर्याएको छ। बाढ़ीसँगै खोलामा आएको बाढ़ीले चिसापानीका झुपलाल गिरी, उपेन्द्र साई, चित्रबहादुर गिरी, ज्ञानबहादुर गिरी, मानबहादुर गिरी, जीवन गिरी, पदमबहादुर साई, विनोद गिरी र एकेन्द्र गिरीको घरमा क्षति पुर्याएको हो। जापानमा हत्या गरिएकी भद्रपुर 7 अञ्जनी मोड बासीलाल टोलकी लक्ष्मी राजमिजीको आज अन्त्येष्टि गरिएको छ। भदौ 3 गते आफ्नै साथीहरूले हत्या गरेर खोलामा फालेको अवस्थामा भेटिएकी लक्ष्मीको शवलाई 25 दिनपछि आज बिहान निजी निवास भद्रपुर ल्याइएको थियो। राजवंशीको शवलाई आजै स्थानीय विश्रान्ति घाटमा राजवंशी समुदायको संस्कार संस्कृति अनुसार अन्त्येष्टि गरिएको परिवारले जनाएका छन्। सल्यानमा मोटरसाइकलको पछाडिको चक्कामा दुपट्टा बेरिएर लतारिँदा दाङकी एक महिलाको मृत्यु भएको छ। दाङको शान्तिनगर गाउँपालिका 1 पेदी खोलाबाट तीज मनाउन माइतीघर जान लागेकी 35 वर्षीय जिता केसीको आज दिउँसो सल्यानको त्रिवेणी गाउँपालिका 3 मा दुर्घटनामा परि मृत्यु भएको हो। सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार केसी मोटरसाइकलको पछाडि सवार थिइन्। उनले लगाएको सलवार सुटको दुपट्टा मोटरसाइकलको पछाडिको चक्कामा बेरिएपछि चक्काले तानेर उनलाई मोटरसाइकलबाट सड़कमा खसालेको थियो। त्यसपछि तीव्र गतिमा रहेको मोटरसाइकलले उनलाई केही बेर सड़कमा लतारेको थियो। उनको घाँटीमा कसिएको दुपट्टा तत्काल काटिए पनि उनको घटनास्थलमै मृत्यु भएको हो। चोरी गरी भारततर्फ लैजाँदै गरेको 5 थान मोबाइल र नगद रकम सहित प्रहरीले विराटनगरबाट 1 दम्पतिलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका 4 का 22 वर्षीय कृष्ण शाह र उनकी पत्नी 23 वर्षीय बबिता बुढाथोकी रहेका छन्। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्र कुमार मिश्रका अनुसार शुक्रबार बिहान करिब 8 बजेतिर विराटनगर महानगरपालिका 15 स्थित 1 नम्बर ढाटबाट दम्पतिलाई पक्राउ गरिएको हो।

0: का प्रहरीकारले रानी र इलाका प्रहरीकारले रानी सीमाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ पैदलै जाँदै गरेका उनीहरूलाई शंका लागेर चेक जाँच गर्दा उनीहरूको साथबाट चोरी गरी लैजाँदै गरेको विभिन्न कम्पनीका 5 थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। बरामद मोबाइलमा रेडमी, रेडमी ए, सामसुङ, होनर र एप्पल कम्पनीका 1-1 थान रहेका छन्। त्यस्तै उनीहरूको साथबाट नेपाली नगद 7,435 रूपियाँ र भारतीय नगद 1,800 रूपियाँ समेत बरामद भएको प्रहरीले जनाएको छ। 2046 पछि बन्द भएको ऐतिहासिक शारदा पुस्तकालय ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको छ। 46 सालको जनआन्दोलन अघिसम्म मंगल बजारको तत्कालीन ललितपुर नगर पञ्चायतको भवनमा सञ्चालनमा रहेको शारदा पुस्तकालय त्यस यता बेखबर बनेको थियो। बन्द भएको शारदा पुस्तकालयलाई ललितपुर महानगरपालिकाले आफ्नै कार्यालय भवनमा हिजोदेखि फेरि सञ्चालनमा ल्याएको हो। लेखनाथ पुस्तकालयको 41औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। पुस्तकालयका संस्थापक सभापति दिलीराम खतिवडाको प्रमुख आतिथ्य र नवराज घिमिरेको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको पुस्तकालयका सचिव हरिकिशोर आचार्यको सञ्चालनमा भएको कार्यक्रममा सहसचिव गोविन्द कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो। अध्यक्ष घिमिरेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको साधारण सभाको प्रारम्भमा मोती जयन्तीको सन्दर्भलाई जोडेर युवा कवि मोतीराम भट्ट र कवि शिरोमणि लेखनाथ पौडेलको तस्विरमा माल्यार्पण गरिएको थियो। साधारण सभामा कविता वाचन समेत गरिएको थियो। इलामको फाकफोकथुम गाउँपालिका 6 हाङमा सुलीमा भएको अटो दुर्घटनामा घाइते आमा छोरी दुवैको उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकी करिब 8 वर्षीय सुस्मिता श्रेष्ठको शुक्रबार राति 8:15 बजे बिरतामोड स्थित बीएनसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसको भोलिपल्ट आज बिहान 6 बजे उनकी आमा 27 वर्षीय कविता श्रेष्ठको पनि उपचारकै क्रममा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर अवस्थामा अटो चालक इलाम फाकफोकथुम गाउँपालिका 6 पोखरी बजार बस्ने वर्ष 35 लोकबहादुर श्रेष्ठको बीएनसी अस्पतालमै उपचार भइरहेको छ। अरू दुईजना सामान्य घाइते भएका थिए। हिजो कुशी औंसीका दिन बुबाको मुख हेर्न माइती हिँडेका महिलाहरू दुर्घटनामा परेको बताइएको छ।
1: वरिष्ठ मुटु पेट छाती मृगौला मधुमेह प्रेसर रोग विशेषज्ञ डाक्टरको सेवा प्रत्येक दिन बिहान 8:30 बजेदेखि 9 बजेसम्म र बेलुका 4 बजेदेखि 6 बजेसम्म। नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक। फोन नम्बर 98-526-20-202 98-20-70-53-87। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ। रेबिज विरूद्धको खोप पनि लगाइन्छ। हरेक बिहान हरेक भेटघाट हरेक खुसीको साथ गोल्ड रिङ चिया त्रिशक्ति टी इण्डस्ट्रीजद्वारा उत्पादित विगत 25 वर्षदेखि नेपाली उपभोक्ताको रोजाईमा पर्न सफल चिया गोल्ड रिङ चिया 25 वर्षको विश्वास हरेक कपमा मिठो स्वाद गोल्ड रिङ चिया।
2: अब भद्रपुर हस्पिटल चोकको रिद्धि सिद्धि फार्मेसीमा हप्ताको 2 दिन मानसिक तथा नशारोग विशेषज्ञ सेवा सुचारू भएको छ। निम्न अवस्थामा मानसिक रोग विशेषज्ञसँग परामर्श गरौं। डिप्रेसन, एन्जाइटी, साइकोसिस, ओसीडी, टाउको दुख्ने माइग्रेनको समस्या, छारे रोग एवं चाडरक्सी तथा कुलतको समस्या भएमा टिचिङ हस्पिटलबाट आउनुभएका नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा प्रत्येक बुधबार 3 बजेदेखि र शुक्रबार 11 बजेदेखि। वृद्धि सिद्धि फार्मेसी भद्रपुर 8 रेड क्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 023-521-886 98-049-74-888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।
1: पानी हामी सबैको जीवन जिउने मूल आधार हो। सरसफाई हामी सबैको स्वास्थ्य प्रतिष्ठान र शान हो। तसर्थ खाने पानीको सुरक्षा र सदुपयोग गरौं। सकेसम्म उमालेर मात्र सेवन गरौं। आफ्नो घर आँगन टोल सफा राखौं। खाने पानी उपभोक्ता तथा सरसफाई समिति चन्द्रगढीद्वारा जनहितमा जारी सन्देश।
0: ब्रेकपछि पुनः बाँकी प्रसंग। बाँकी प्रसंगमा एउटा विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनिया राष्ट्रपति शी जिनपिङ भारतमा एउटै मंचमा सँगै देखिँदैछन्। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमणमा गएका चीनिया राष्ट्रपति शी र प्रधानमन्त्री मोदी बीच आज बेलुका बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुँदैछ। भेटमा लामो समयदेखिको सीमा विवाद र व्यापार लगायत 6 ठूला मुद्दा सुल्झाउने प्रयास हुने बताइएको छ। बुलेटिनमा अब एउटा खेलकुदका प्रसंगहरू। यूएईलाई 44 रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ। मलेसियामा भइरहेको प्रतियोगिताको आज भएको फाइनलमा यूएईलाई हराउँदै नेपालले उपाधि रक्षा गरेको हो। उपाधिसँगै नेपाल दोस्रो पटक एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले एक दिवसीय अन्तर्राष्ट्रियमा 300 रनमाथिको स्कोर बनाएको यो केवल चौथो पटक हो। एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो उच्च स्कोर हो। नेपालले फाइनलमा यूएलाई लगातार दोस्रो पटक पराजित पनि गरेको हो। साँझ 5:30 नागरिक बुलेटिनमा यति नै। सुन्दै गर्नुहोला नागरिक एफएम। यस बुलेटिनबाट भने म गोपाल गिरी बिदा माग्दछु। नमस्कार।
3: मन पर्ने डिजाइन का गहनाहरू कहाँ बनाइन्छ होला?
4: ए त्यति पनि थाहा छैन? भद्रपुरको मुख्य बजारमै भोजपुरे ज्वेलर्स छ नि। हो त्यही बनाइन्छ नि, त्यति पनि थाहा छैन?
3: ए हो त नि, बीच बजारमा अरू सामान पनि त्यतै खरिद गर्ने, सुनचाँदीका गरगहना पनि त्यही बनाउने। त्यहाँ त सुनचाँदी खरिद बिक्री पनि हुन्छ नि, होइन?
4: हो त, कण्ठ, चन्द्रहार, काँडे चुरा, चाँदीका भाँडाकुँडा सहित परम्परागत तथा आधुनिक डिजाइनका जस्तो सुकै गहनाहरू तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ नि। भोजपुरे ज्वेलर्स, भद्रपुर 5 मुख्य बजार, भद्रपुरको 2 नम्बर रोड, प्रोप्राइटर महेन्द्र रसाइली, लक्ष्मी रसाइली। फोन सम्पर्क 9806004453, 9809956।
1: नागरिक एफएम भद्रपुर झापाको सूचना। मौसममा आएको खराबीको कारण मौसम सफा नहुन्जेलसम्मको लागि नागरिक एफएम 107.5 मेगाहर्जको प्रसारण केही समय बन्द रहने बेहोरा जानकारीको लागि अनुरोध छ। यसबाट पर्न जाने असुविधाका लागि सम्पूर्ण श्रोता मित्रहरूसँग नागरिक एफएम परिवार क्षमा चाहन्छ।

0: सस्तो होइन गुणस्तरीय रोजौ हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लाग्रियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल पीएचडी स्कलर। फोन सम्पर्क 9879 62 200, लेखनाथ चोक, चन्द्रगढी, झापा।
1: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बेतामोड छापा। सम्पर्क नम्बर 023535333, 97010123445, 97010123445। स्वस्थ दाँत, सुन्दर मुस्कान, के तपाईलाई थाहा छ? स्वस्थ दाँत, सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोड, एक पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ। सम्पर्क नम्बर 9856237600। आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, झापा।
0: अब झापाको भद्रपुरमा रहेको ओम साई पाथिपरा हस्पिटलमा हरेक दिन मानसिक तथा नशा रोग विशेषज्ञको सेवा सुचारू भएको छ। कतै तपाईँ, तपाईँको परिवारमा वा छर छिमेकमा यस्ता लक्षणहरू देखिन त थालेका छैनन्? कानमा अनौठो

0: Euphonia.
1: Extreme energy drink.
2: यो हो नागरिक FM. एक्सप्रेस 7.5 मेगाहर्ज जन जन को बोली.
3: एउटा छुट्टै कार्यक्रम

0: कार्यक्रम विश्व विचित्र विचित्र विचित्र
1: नमस्कार आदरणीय श्रोता महानुभावहरू, अनौठो अचम्म लाग्दा र पत्याउनै गाह्रो हुने घटनाहरूको कार्यक्रम विश्व विचित्रको यो एपिसोडमा पनि यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन टक्र्याउँदछु। प्रकृतिले देखाएको अद्भुत रूप, विज्ञानले पत्ता लगाएका अकल्पनीय तथ्यहरू र कहिले मानिसको व्यवहारका चकित पार्ने प्रसंग, इतिहासका चर्चित पात्रहरूको जीवनी आदि इत्यादि यस्तै यस्तै विश्वका अनौठा र रोचक घटनाहरू संकलन गरेर प्रसारण हुँदै आएको नागरिक एफएमको यो कार्यक्रम विश्व विचित्रमा यहाँहरूसँग आज पनि यो सुमधुर साँझमा भेट गर्न आइपुगेको छु। आजको प्रस्तुतिमा पनि विगतमा जस्तै ऐतिहासिक तथ्य र रोचक प्रसंगहरू, अनौठा रहस्य र विश्वास गर्न गाह्रै लाग्ने तर पत्याउनै पर्ने खालका घटनाहरूका बारेमा म यहाँहरू समक्ष आफ्ना कुराहरू राख्न चाहन्छु। श्रोता, आजको प्रसंगमा म शुरू गर्न गइरहेको छु। यो प्रसंगबाट सुनौ, इतिहासको कुनै पनि कालखण्डमा मानिसहरू आजको जस्तो ती धेरै एकअर्कासँग जोडिएका थिएनन्। हातमा भएको एउटा सानो स्क्रीनबाट संसारको जुनसुकै कुनामा रहेको व्यक्तिसँग सेकेण्डमै कुरा गर्न सकिन्छ आजभोलि। तर विडम्बना के छ भने, प्रविधिले मानिसलाई जति नजिक ल्यायो, मानिसको मन भने उति नै टाढा र एक्लो हुँदै गएको छ। आज विकसित देशहरूदेखि हाम्रै शहरहरूसम्म एक्लोपना एउटा भयानक सामाजिक र मानसिक स्वास्थ्यको महामारीका रूपमा फैलिसकेको छ, बनिसकेको छ। हामीलाई हजारौं भर्चुअल साथीहरूका बीचमा पनि एक्लो बनाइरहेको यो आधुनिक जीवनशैलीको तितो यथार्थलाई आजको यो पहिलो प्रस्तुतिमा मन्थन गरौं। फेसबुक, इन्स्टाग्राम, टिकटकमा अरूको रमाइलो घुमघम र सफलताका तस्विरहरू निरन्तर हेर्दा मानिसभित्र म मात्र पछाडि परे कि मेरो जीवन मात्र खराब छ भन्ने हीन भावना पैदा भइरहेको छ। सामाजिक सञ्जालमा पाइने लाइक र कमेन्टले दिने क्षणिक खुशीले वास्तविक जीवनको गहिरो भावनात्मक सम्बन्ध, विश्वास र आत्मीयतालाई कहिल्यै प्रतिस्थापन गर्न सक्दैन। विगतमा हजुरबुवा, हजुरआमा, काका, काकी र नातेदारहरू एउटै घर वा छर छिमेकमा बस्दा दुःख सुख बाँध्ने वातावरण हुन्थ्यो, तर शहरीकरण, व्यक्तिगत स्वतन्त्रताको खोज र बसाइसराले गर्दा ठूलो परिवारहरू टुक्रिएर साना परिवारमा परिणत भए, मानिसहरू आफ्नै कोठाभित्र सीमित हुँदै जाँदा छिमेकीको दुःख सुखमा शरीक हुने र आत्मीयता साधासाथ गर्ने नेपाली परम्परा मासिँदै गएको छ। भर्खरै हामीले तीजकै जमघट मनाइराखेका छौं, अहिले पनि तीजमा आउने छोरी चेलीलाई

घरमा बोलाएर टिकटक बनाएर रमाइलो गर्नेतिर हामी सीमित हुँदै गइरहेका छौं। भेला भए अनि मोबाइल फोनमा फोटो खिचेर टिकटक बनाउने हतारो हुन्छ। हामी आपसमा हाम्रा सुख दुःखका कुराकानीहरू सीमित मात्रै गर्छौं। यो अहिलेको नयाँ परिस्थितिले जन्माएको रोग हो कि प्रगति हो? जापानमा मानिसहरू धेरै एक्लो भइसकेका छन् कि त्यहाँ एक्लै मरेका मानिसको शव हप्तौं पछि मात्र भेटिने घटना सामान्य बनिसकेको छ। बेलायत र जापान जस्ता देशहरूले त नागरिकको एक्लोपना छ हटाउन छुट्टै एक्लोपना मन्त्रालय नै गठन गर्नु परेको छ। यो पश्चिमा र विकसित समाजको दृश्य अब छिट्टै हाम्रो शहरी क्षेत्रमा पनि दोहोरी निश्चित छ। हामी कहाँ पनि वृद्धाश्रमहरू ज्येष्ठ चौतारीहरू बन्न थालिसकेका छन्। जहाँ बसेर परिवारका मानिसहरू होइन अन्य मानिसहरूसँग बसेर केही भलाकुसारी र दुःख साटासाट गर्ने, पीर साटासाट गर्ने र हाँसो खुसी साटासाट गर्ने एउटा केन्द्रका रूपमा हामीले विकास गर्न थालिसकेका छौं। यो अहिले बाध्यता बनिसकेको छ। श्रोता, आजको नयाँ पुस्ता जेनजी डिजिटल दुनियाँमा घण्टौं मेसेज वा च्याट गर्न रुचाउँछन्, तर वास्तविक जीवनमा मानिसहरूसँग भेटेर कुरा गर्न वा फोनमा बोल्न डराउँछन्। यस्तालाई सोशल एन्जाइटी भनेर भन्न सकिन्छ। मानिसहरूसँग प्रत्यक्ष भेटघाट र संवाद कम हुँदै जाँदा उनीहरूमा भावनात्मक परिपक्वता, सहनशीलता र सम्बन्ध टिकाउने क्षमता तीव्र रूपमा घट्दै गएको छ। यो वृद्धा र युवा दुवैमा देखिएको मानसिक स्वास्थ्य संकटको रूपमा यसलाई लिन सकिन्छ। नेपालमा एकातिर छोराछोरी विदेश जाँदा घरमा एक्लै परेका वृद्ध आमा बुबाहरू निराश डिप्रेशनको शिकार भइरहेका छन् भने अर्कोतिर कामको चाप, प्रतिस्पर्धा र एक्लोपनाका कारण युवाहरूमा आत्महत्या र मानसिक रोगको दर अस्वाभाविक रूपमा बढ़िरहेको छ। प्रविधि आफैमा नराम्रो होइन, तर अब यसले मानिसलाई मानिसबाटै टाढा बनाउन थाल्छ। तब समाजको जग कमजोर हुन्छ। भौतिक सुख सुविधा जति नै भए पनि मानिसलाई अन्तत अर्को मानिसको माया, साथ र वास्तविक स्पर्श नै चाहिन्छ। के प्रविधि र शहरी जीवनशैली तपाईंलाई पनि कहिले भिडभित्र एक्लो भएको महसुस गराएको छैन? अब एकचोटि आफैले आफैलाई सोच्ने बेला आएको छ। आम श्रोता वृन्द, यो प्रविधिले बनाएको एक्लोपनाको यो जानकारी पछि अर्को यस्तै खालको रहस्यको कुरा पनि गरौं। आज विश्वभर एउटा विकराल धर्म संकट खड़ा भएको छ। एकातिर पृथ्वीको तापमान तीव्र गतिमा बढ़दा बेमौसमी बाढ़ी, पहिरो, खडेरी र तातो हावाका कारण मानव जीवन नै संकटमा परेको छ। हामीले भर्खरै भोगेका छौं भुटेकोशीको समस्या। यो वायुमण्डलीय प्रभावका कारण आएको यो संकट एकातिर भोगिसकेका छौं भने अर्कोतिर उद्योग धन्दा चलाउन, शहरहरूमा बिजुली पुर्याउन र गाड़ी हाँक्न आज पनि संसार 80% भन्दा बढ़ी कोइला, तेल र ग्यास निर्भर छ। अब वातावरण जोगाउने कि विकास र अर्थतन्त्र जोगाउने भन्ने यो महाद्वन्दको यथार्थ हामीले बुझ्नै पर्ने बेला भएको छ। श्रोता, यद्यपि तपाईँ हामी सर्वसाधारणले बुझ्ने भन्दा पनि यो चाहिँ जसले निर्णय गर्न सक्छ, जसको निर्णय जिम्मेवारी छ, उहाँहरूले बुझ्नुपर्ने कुरा हुन्छ। तथापि हामी पनि यसबाट अछुतो भने हुनुहुँदैन भन्ने जानकारीका साथ धनी देशहरूको दोहोरो चरित्र र प्रदूषणको यथार्थ इतिहास बुझौं। आज हरित ऊर्जा र वातावरण जोगाउने भाषण दिने युरोप र अमेरिकाले नै विगत 200 वर्षमा कोइला र तेल बालेर आफ्नो देशलाई धनी बनाएका हुन्। आज जब विकासोन्मुख देशहरू, एसियाली अफ्रिकी मुलुकहरूले आफ्ना नागरिकलाई गरीबीबाट उठाउन कोइला र तेल प्रयोग गर्न खोज्छन्, तब पश्चिमा देशहरूले उनीहरूमाथि वातावरण बिगारेको आरोप लगाउँदै कड़ा नियमहरू थोपर्ने गर्छन्। सूर्य र हावाबाट बिजुली निकाल्ने प्रविधि सुन्दा जति राम्रो सुनिन्छ, यसको वास्तविक कार्यान्वयन त्यति नै जटिल पनि छ। सौर प्यानल, हावाबाट बिजुली निकाल्ने टर्बाइन र ब्याट्री बनाउन चाहिने लिथियम, कोबाल्ट जस्ता दुर्लभ धातुहरूको उत्पादन र प्रशोधनमा चीनको एकाधिकार छ। यसले गर्दा पश्चिमा देशहरू स्वच्छ ऊर्जामा जाँदा चीनमाथि नै निर्भर हुनुपर्ने बाध्यता छ। अर्को छ रसिया युक्रेन तनावपछि जब युरोपमा ग्यासको आपूर्ति रोकियो, तब वातावरणको ठूलो कुरा गर्ने जर्मनी र युरोपेली देशहरूले पुनः आफ्ना पुराना कोइला खानीहरू खोलेर कोइला बाल्न शुरू गरे। यसले देखाउँछ कि जब वास्तविक ऊर्जा संकट आउँछ, तब देशहरूले वातावरण होइन आफ्नै राष्ट्रिय हित र अर्थतन्त्रलाई प्राथमिकता
दिँदा रहेछन् दिइराखेका छन्। जलवायु परिवर्तन गराउन नेपालको भूमिका नगण्य छ, शून्य दशमलव पाँच भन्दा कम, तर यसको सबैभन्दा ठूलो मार हाम्रा हिमालहरूले भोगिरहेका छन्। हिमालको हिउँ पल्गिएर काला पत्थरमा परिणत हुनु, हिमताल फुट्ने खतरा बढ्नु र तराईमा बेमौसमी बाढ़ी आउनुले नेपालको कृषि, पर्यटन र जलविद्युत क्षेत्रमा खरबौंको क्षति पुर्याइरहेको छ, जुन हामीले भर्खरै भोगेर तितो यथार्थ हामी अनुभव गरिरहेका छौं। तसर्थ श्रोतालाई भनिन्छ, हरित क्षतिपूर्तिको नाममा अन्तर्राष्ट्रिय राजनीति जुन भइराखेको छ, अन्तर्राष्ट्रिय सम्मेलनहरूमा धनी देशहरूले प्रदूषणबाट प्रभावित गरीब देशहरूलाई क्षतिपूर्ति क्लाइमेट फण्ड दिने ठूल्ठूला वाचाहरू गर्छन्, तर व्यवहारमा त्यो रकम कहिले उपलब्ध गराइँदैन। नेपाल जस्ता देशहरूले आफ्नो प्राकृतिक स्रोत जोगाएर त्यस बापत पाउनुपर्ने अन्तर्राष्ट्रिय अनुदान र क्षतिपूर्ति दावी गर्न चुकिरहेका छन्। संसारलाई भाषण र कानून नियम मात्र होइन, स्वच्छ र सस्तो ऊर्जाको वास्तविक विकल्प चाहिएको छ। जबसम्म धनी देशहरूले प्रविधि हस्तान्तरण र आर्थिक क्षतिपूर्ति दिँदैनन्, तबसम्म वातावरण जोगाउने नाममा साना र विकासोन्मुख देशहरू मात्र पिसिरहनेछन्। यही सन्दर्भमा नेपाल सरकारले अब अमेरिकामा हुने संयुक्त राष्ट्र संघको महासभामा यही वातावरणको प्रदूषणले उत्पन्न गरेको अथवा अन्तर्राष्ट्रिय उद्योग स्थापना, युद्धका विभीषणले उत्पन्न गरेका विकराल परिस्थितिहरूको विरूद्धमा जिहाद छेड्ने एउटा प्रयत्न गरिराखेको छ। यो ती राष्ट्रहरू केवल नेपाललाई यस्ता खालका एउटा हरित सहयोग गर्ने भन्छन्, तर त्यसले पाउनुपर्ने सुविधा पाइराखेका छैनन्, भोग्नुपर्ने नागरिकले भोगिरहेका छन्, हामी भोगिरहेका छौं। यो तितो यथार्थलाई यहाँहरू समक्ष राख्दै हाम्रो कार्यक्रमको ढाँचा अनुसार अब एउटा सुन्दर गीत सुन्न म श्रोता समक्ष आग्रह गर्दछु। सुनौ यो सुन्दर गीत।

आदरणीय श्रोताहरू, यो सुमधुर गीतपछि पुनः यहाँहरूलाई स्वागत छ। अचम्म अनौठा र अकल्पनीय कुराहरूको संसार विश्व विचित्र कार्यक्रमको बाँकी प्रसंगहरूमा बाँकी प्रस्तुतिमा छ। 16 वर्षमा भेटिएका थिए, अब 70 वर्षपछि फेरि जोडियो प्रेम र 94 वर्षको उमेरमा गरे विवाह भन्ने एउटा अधुरो प्रेमलाई कार्यान्वयन गरेको एउटा यथार्थ जानकारी। कहिलेकाहीँ प्रेम अधुरो हुँदैन, केवल त्यसलाई पूरा हुन समय लाग्छ। चीनको सांघाईका सु गुइनझेन र काओ झेनवेईको प्रेम कथा यसको एउटा सुन्दर उदाहरण बनेको छ। सन् 1937 सु गुइझेन केवल 16 वर्षकी थिइन् जब उनले पहिलो पटक काओ झेनवेईलाई सांघाईमा उनीहरूको परिवारले साझा रूपमा सञ्चालन गरेको फोटोग्राफी स्टुडियोमा भेटेकी थिइन्। जापानसँगको युद्धका कारण दुवै परिवार वेझाई छोडेर सांघाई पुगेका थिए। सुका बुवाले उनीहरू बीच विवाह होस् भन्ने चाहेका थिए, तर काओको विवाह अर्कै युवतीसँग तय भइसकेको थियो। त्यसपछि समयले उनीहरूलाई फरक फरक बाटोमा पुर्यायो। दुवैले छुट्टा छुट्टै विवाह गरे, परिवार बसाएर जीवन अघि बढाए। पछि दुवैले आफ्ना जीवनसाथी गुमाए, तर एकअर्काको जीवनबारे उनीहरू वर्षौंसम्म बेखबर रहे। केही पनि थाहा भएन, को कता पुग्यो को कता पुग्यो भन्नेमै उनीहरूको समय गुज्रिरहेको थियो। झन्नै 7 दशकपछि सन् 2019 संयोगले उनीहरूको कथा फेरि जोडियो। सुका भाइले सांघाईमा अवकाश प्राप्त व्यक्तिहरूको एक कार्यक्रममा काओलाई भेटे। सु अझै जीवित रहेको थाहा पाएपछि काओले उनीसँग पुनः सम्पर्क गर्ने इच्छा व्यक्त गरे। दशकौंपछि पहिलो पटक फोनमा कुरा हुँदा सुले काओको आवाज तुरन्तै चिनिन्। त्यसपछि उनीहरू प्रत्यक्ष भेटे र हरेक दिन कुराकानी गर्न थाले। समयसँगै पुरानो आत्मीयता झन गरिँदै गयो। अन्तत सेप्टेम्बर 2020 94 वर्षको उमेरमा उनीहरूले विवाह गरे। अहिले यो जोडी सांघाईको एक ज्येष्ठ नागरिक आवासमा सँगै बस्दै आएको छ। करिब 30 वर्ग मिटरको सानो कोठामा उनीहरू जीवनका बाँकी दिनहरू एकअर्काको साथमा बिताइरहेका छन्। उनीहरू हात समातेर सँगै हिँडेको दृश्य सामान्य बनेको छ। सायद साँचो प्रेम कहिले ढिलो हुँदैन, कहिलेकाहीँ त्यसलाई सही समयसम्म पुग्न लामो यात्रा तय गर्नुपर्ने हुन सक्छ। यो प्रेमी जोडीको यो कथाले त्यही संकेत गर्छ श्रोता। 16 वर्षमै अथवा उमेरमै, विवाहको उमेरमै उनीहरूको बीचमा भेट भएको थियो, तर आफ्ना ढंगले उनका परिवारले अर्कैसँग विवाह गरिदिए। 70 वर्षपछि फेरि ती प्रेमी जोडीको भेट भयो र अहिले विवाह गरेको यो जानकारीपछि कुकुरको दिशा सोर्ने काम वर्षको 45 लाख आमदानी गर्छन् भन्ने यो जानकारी। बेलायतका 39 वर्षीय काइल न्युभीले कुकुरको दिशा उठाउने कामबाट वार्षिक 45 लाख रूपियाँ भन्दा बढ़ी कमाइरहेका छन्। उनका 35 नियमित ग्राहक मध्ये धेरै वृद्ध र शारीरिक रूपमा कमजोर छन्, जसका लागि उनी घरमै गएर सेवा दिन्छन्। कुकुरको दिशा उठाउने जागिर खाएर पेट पाल्न सकिएला? सुन्दैमा घिन लाग्ने जस्तो लाग्ने यस्तो जागिरमा आमदानी पो कति होला र? तपाईँको मनमा यस्तै प्रश्नहरू हुन सक्छन्। कुकुरको दिशा सोर्ने कामबाट मनोज्ञ आमदानी गरिरहेका छन् एक युवकले। बेलायतका ती युवाले यही कामबाट वर्षमा 45 लाख रूपियाँ भन्दा धेरै कमाइरहेका छन्। न्यूयोर्क पोस्टका अनुसार 39 वर्षीय काइल न्युभी नामक व्यक्ति कुकुरको दिशा उठाउने काम गरेर मालामाल बनिरहेका छन्। बेलायतको साउथ वेस्ट न्यूज सर्भिससँग कुरा गर्दै न्युभीले धेरैलाई असामान्य लाग्ने आफ्नो उक्त पेसाबारे बताएका छन्। डर्बीशायरका बासिन्दा तथा पेसाले निर्माण व्यवसायी रहेका न्युभीले गत वर्ष मार्च महिनामा इन्स्टाग्राममा एउटा समाचार देखे। त्यसबाट उनले अमेरिकामा कुकुरको दिशा संकलन गर्ने व्यवसाय अत्यन्त लोकप्रिय रहेको कुरा थाहा पाए। त्यसपछि पेट पुपिक अर्थात कुकुरको दिशा उठाउने काम शुरू गर्ने सोच उनले बनाए। त्यसपछि उनले बेलायतको इस्ट मिडलल्यान्ड्स क्षेत्रमा यस्तै व्यवसाय शुरू गरेर हेर्ने निर्णय गरे। बेलायतमा यस किसिमको काम गर्ने मानिसहरू निकै कम देखिएकाले उनले फेसबुक मार्फत विज्ञापन दिए। त्यसपछि केही समयमै ग्राहकहरू सम्पर्कमा आउन थाले र व्यवसाय विस्तार हुन थाल्यो। अपेक्षा भन्दा धेरै छिटो र धेरै ग्राहकहरू आउन थालेपछि उनी आफै अचम्मित भए। सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टले ठूलो चासो जगाइदिएपछि काइल न्युभीको यो अनौठो पेसा लोकप्रिय बन्दै गयो। अहिले उनीसँग 35 नियमित ग्राहक छन्। उनका अनुसार उनी बुधबार 15 र शनिबार 20 ग्राहकलाई सेवा दिन्छन्। पहिलो भेटमा उनले 40
$20 लिन्छन् भने त्यसपछि हरेक हप्ता $20 शुल्क तोकिएको छ। अतिरिक्त आमदानीका लागि कुकुरको दिशा उठाउने उक्त पार्ट टाइम काम निकै लाभदायक साबित भएको उनी बताउँछन्। उनले कुकुरको दिशा उठाउने कामबाट प्रति हप्ता करिब $2,680 कमाउँछन्। उनी हप्तामा करिब 12 घण्टा यस्तो काम गर्छन्। हालै उनको अतिरिक्त पेशाका रूपमा काम गरिरहेका छन्। भविष्यमा यसलाई पूर्ण व्यवसायका रूपमा विस्तार गर्ने योजना उनको रहेको छ। यो कामबाट आफूले निर्माण क्षेत्रमा 10 घण्टाको सिफ्ट गर्ने आमदानी भन्दा पनि बढ़ी कमाई गर्न सक्ने उनको भनाइ छ। तर यो काम सजिलो भने छैन। प्रत्येक गाडीबाट औसतमा 14 कुकुरको दिशा उठाउनुपर्छ। यसका लागि स्कुपर र झोला प्रयोग गरिन्छ र एउटा गाडीमा करिब 10-15 मिनट समय लाग्छ। अझ यसरी कुकुरको दिशा संकलन गरेपछि त्यसलाई सुरक्षित रूपमा फाल्नका लागि करिब 50 माइलसम्म यात्रा गर्नुपर्छ। त्यसपछि प्रयोग गरेका उपकरणहरूलाई राम्ररी कीटाणुरहित बनाइन्छ ताकि कुनै गन्ध वा दाग बाँकी नरहोस्। उनका अनुसार दिनको करिब 4 घण्टा गाड़ी चलाउन र 3 घण्टा प्रत्यक्ष सफाईमा खर्च हुन्छ, जुन सबै समय पार्ट टाइम काम अन्तर्गत नै पर्छ। न्युबीका अनुसार उनका आधाभन्दा बढी ग्राहक वृद्ध वा शारीरिक रूपमा कमजोर रहेका छन्। धेरैजसो ग्राहक वैशाखीको सहारामा हिँड्ने भएकाले उनीहरू आफैले सफा गर्न सक्दैनन्। त्यस्ता मानिसले घरमा पालेका कुकुरका लागि न्युबीले सेवा पनि प्रदान गर्छन्। यो कुकुरको दिशा सोरेरै आफ्नो राम्रो आमदानी गरिरहेका यी बेलायती नागरिकको जानकारी पछि अब वैज्ञानिकहरूले पत्ता लगाएको एउटा पानीको भण्डारको बारेमा। वैज्ञानिकहरूले अन्तरिक्षमा पानीले भरिएको अत्यन्तै विशाल बादल पत्ता लगाएका छन्। उक्त ग्यासयुक्त वस्तु अर्थात कस्मिक क्लाउड पृथ्वीबाट करिब 12 अर्ब प्रकाश वर्ष टाढा रहेको बताइएको छ। रोचक त के भने सो ग्यासीय बादलमा रहेको पानीको मात्रा पृथ्वीका सबै महासागरको कुल पानीभन्दा करिब 140 लाख करोड़ गुणा बढ़िरहेको अनुमान गरिएको छ। अब हामी आफै अनुमान गरौं, पृथ्वीमा हामी भन्छौ 2 गुणा पानी छ, एक भाग जमिन छ, त्यसको पनि त्यो पानी कुल पानी भन्दा पनि 140 लाख करोड़ गुणा बढ़ी पानी भने चाहिँ कति होला आफै कल्पना भन्दा बाहिरको कुरा हो। श्रोता, खगोलविदहरूले क्वासर एपीएम नामक शक्तिशाली अन्तरिक्ष पिण्डको अनुसन्धानका क्रममा सो पानीयुक्त बादल फेला पारे। क्वासर भनेको अत्यन्तै ऊर्जाशील आकाशीय वस्तु हो जसको केन्द्रमा विशाल ब्ल्याक होल रहन्छ। वैज्ञानिकहरूका अनुसार सो क्वासरको केन्द्रमा रहेको ब्ल्याक होल सूर्यभन्दा झण्डै 20 अर्ब गुणा भारी छ। यो खोज पहिलो पटक नासा र जेट प्रोपल्सन ल्याबोरेटोरीका वैज्ञानिकहरूले रेडियो टेलिस्कोप मार्फत गरेका थिए। उनीहरूले जेट स्पेस स्पेक्ट्रोमिटर जस्ता उपकरण प्रयोग गरेर उक्त क्षेत्रमा पानीको उपस्थितिको पुष्टि गरेका हुन्। यो पानीको बादल ब्रह्माण्डको प्रारम्भिक समयमा बनेको मानिन्छ। त्यसबेला आकाशगंगाहरू विकासको प्रक्रियामा थिए र ब्ल्याक होलहरूले आफ्नो वरिपरिका ग्यासहरूलाई तीव्र रूपमा आकर्षित गरिरहेका थिए। यस अवस्थालाई वैज्ञानिकहरूले एक्टिभ ग्यालेक्टिक न्युक्लियस पनि भन्छन्। ब्ल्याक होल वरिपरि रहेको अत्यन्त तातो ग्यासीय क्षेत्रले पानीका अणुहरूलाई ठूलो मात्रामा उत्पादन गरेको देखिन्छ। यसले ब्रह्माण्डमा जटिल रासायनिक प्रक्रिया र प्रारम्भिक समयदेखि नै सक्रिय रहेको प्रमाण दिन्छ। पानीलाई जीवनको आधार मानिन्छ, त्यसैले ब्रह्माण्डको यति प्रारम्भिक चरणमा यति ठूलो मात्रामा पानीको उपस्थिति हुनु वैज्ञानिकहरूको लागि आश्चर्यजनक छ। यसले एउटा महत्वपूर्ण प्रश्न उठाएको छ, के जीवनको शुरूआत हामीले सोचे भन्दा धेरै पहिले नै सम्भव थियो त? साथै यो खोजीले पानी जस्ता जीवनका लागि अत्यावश्यक तत्वहरू ब्रह्माण्डभरि फैलिएका हुन सक्ने र त्यो केवल हाम्रो सौर्य मण्डलमा सीमित नरहेको समेत देखाएको छ। यसले भविष्यमा अन्य ग्रह वा आकाशीय प्रणालीहरूमा जीवनको सम्भावना खोज्ने अनुसन्धानलाई थप बल दिने विश्वास गरिएको छ। वैज्ञानिकहरूका अनुसार यस्तो प्रकारको अध्ययनले ब्रह्माण्डको रासायनिक विकासक्रम अर्थात केमिकल इभोल्युसन बुझ्न मदत गर्दछ। श्रोता, यो प्रसंगपछि हरेक शनिबार बेलुका 8:30 बजे र आइतबार बिहान 7 बजे पुनः प्रसारण हुने यो कार्यक्रम विश्व विचित्रको अन्तिम क्षणमा आइपुगेको प्राविधिक मित्रहरूबाट जानकारी प्राप्त भएकोले यो कार्यक्रमलाई यहीँ विश्राम दिने तर्खर गर्दै कार्यक्रम कस्तो लाग्छ प्रतिक्रिया सहित सुझावका निम्ति अपेक्षा राख्दै मलाई कार्यक्रममा सहयोग गर्ने प्राविधिक मित्र अजित राजवंशी र विक्रम
पराजुलीका साथ अर्को हप्ता फेरि भेट्ने वाचा गर्दै आजको यो कार्यक्रमबाट बिदा हुन चाहन्छु। नमस्कार।

0: ए हेर न, भजपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
1: कुन पसल? के को पसल भनेको?
0: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
1: आ, म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन।
0: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
1: के छन् त?
0: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
1: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
0: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
1: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
0: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एक मात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर छ झापा। मोबाइल नम्बर 98 28 78 78 44। तपाईँको रोजाई, तपाईँको खुसी।

यिनै विविध कार्यक्रमका साथ नागरिक एफएम 107.5 मेगाहर्ज अन्तर्गतका आजका सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुन्छन्। भोलि बिहान विविध कार्यक्रमहरू लिएर पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि सम्पूर्ण नागरिक एफएम परिवारलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।

सुप्रभात नागरिक एफएम 107.5 मेगाहर्जको यो प्रभातकालीन प्रसारणबाट हाम्रा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत गर्दै यो शुभ बिहानीको शीतलतासँगै सम्पूर्ण श्रोताको आजको दिन रमाइलोसँग बितोस् भन्ने शुभेच्छाका साथ नागरिक एफएम 107.5 मेगाहर्जको प्रभातकालीन प्रसारण

0: के भयो हजुरलाई? बिरामी जस्तो देखिनुहुन्छ त, बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न?
1: हेर न, साह्रै नराम्रो रोग लाग्यो, भनौ भने पनि कसरी भनौ?
0: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
1: के हो के भो, मलद्वारमा मासु पलाएको छ, अण्डकोषमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
0: यस्तो कुरा पनि लुकाएर हुन्छ त? यही भद्रपुरको मेचीपुल पारी सबैभन्दा पुरानो क्लिनिक राय पाइल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
1: हो र, ल म आजै गएर भेटिहाल्छु।
2: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पाइल्स क्लिनिक अब बिहारको भागगाउँ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पाइल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ, साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ। औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मगाइन्छ।
3: हजुर, तपाईँ पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
1: निको नभए पैसा फिर्ता गरिनेछ।
2: सम्पर्क मेचीपुल पारी गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट भद्रपुर बोर्डर वेस्ट बंगाल भारत। इन्डियन मोबाइल नम्बर 81165073 50, नेपाल नम्बर 98633090141। सस्तो होइन, गुणस्तरीय रोजौ। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लाग्रियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल, पीएचडी स्कलर। फोन सम्पर्क 9807962200, लेखनाथ चोक, चन्द्रगढी, झापा।
4: तपाईँ कुखुरा, बाख्रा, बंगुर, सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान, विद्यालय, घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
2: एक इन्चदेखि चार इन्च सम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज्ड गरिएको खिया नलाग्ने तारवार, विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू, धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग भद्रपुर 10, भद्रपुर बिरतामोर रोड, देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023453207, 452206, मोबाइल नम्बर 98526 71121, 98526 56656, 98426 77795। आजै सम्पर्क गर्नुहोस्। सूचना सूचना सूचना, अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू। विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनु भएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीतम्बर ठाकुरको दैनिक सेवा, बिहान 8 बजेदेखि 9:30 बजेसम्म। प्रमुख कन्सल्टेन्ट छालारोग एवं यौन रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा, बिहान 9 बजे र दिउँसो 2 बजे। सम्पर्क 12:30 बजे। स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डा डाक्टर रामबाबु खड्काको दैनिक सेवा बिहान 8:30 बजे सिनियर कन्सल्टेन्ट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 1 बजे कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा बिहान 8:30 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे कन्सल्टेन्ट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे सम्पर्क 12 बजे सम्पर्क SS मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक भद्रपुर 8 झापा सञ्चालक ससिम पोखरेल फोन नम्बर 023-523-686 524-686 98-426-28-890
0: चाडबाड पनि आइसक्यो सुनका गरगहना नकिन्ने
2: किन्ने नि किन नकिन्ने हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि त्यो हो पूजा ज्वेलर्समा
0: अनि त्यहाँ के पाइन्छ नि
2: चाँदीका पाउजु चुरा काठी माला करुवा टिकादानी फेन्सी आइटमहरू चाँदीका सामानहरू विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा
0: त्यसो भए जाउँ न त
2: हुन्छ हुन्छ जाउँ न त
5: यहाँ किराँत संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा तपाईँको फेसनमा 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी पूजा ज्वेलर्स सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह पूजा ज्वेलर्स भद्रपुर 5 भद्रपुर बजार सम्पर्क नम्बर 98-526-77-880

0: जापानीज इन्सेफलाइटिसबाट भद्रपुरमा एक बालकको निधन, झापामा इन्सेफलाइटिस संक्रमणबाट ज्यान गुमाउनेको संख्या 7 पुग्यो। भोटे कोशी बाढ़ी प्रभावितको लागि राहत कोषमा सहयोग जुट्ने क्रम जारी, कोषको खातामा 13.5 अर्ब बढ़ी रकम मौजदात। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स सम्मेलन शुरू, 10 वर्षको अन्तरालमा भारतीय प्रधानमन्त्री मोदी, रूसी राष्ट्रपति पुटिन र चिनिया राष्ट्रपति शी जिनपिङ एउटै मञ्चमा। र युएईलाई 44 रनले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपको उपाधि जित्न सफल, जितसँगै नेपाल एसिया कपमा छनौट।
1: नायक चियापछि बजारमा अब नायक इटा, रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा,
2: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा। सम्पर्क योगेन्द्र पराजुली 98-16-96-27, यदुवीर ठाकुर 98-014-50-711।
0: बिहान 5:30 नागरिक बुलेटिनमा म ईश्वरको नमस्कार। अब समाचार विस्तारमा। जापानीज इन्सेफलाइटिस जेई अर्थात मस्तिष्क ज्वरोको संक्रमणबाट झापामा थप एक बालकको मृत्यु भएको छ। भद्रपुर नगरपालिका 8 निवासी 8 वर्षीय अविनाश टुडुको जेई संक्रमणबाट मृत्यु भएको भद्रपुर नगर स्वास्थ्य शाखाले जनाएको छ। अविनाशलाई भदौ 8 गते उपचारको लागि प्रादेशिक अस्पताल भरतपुरमा भर्ना गरिएको थियो। अस्पतालमा परीक्षणका क्रममा जापानीज इन्सेफलाइटिस पुष्टि भएपछि थप उपचारको लागि भदौ 10 गते बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो। धरानमा करिब 14 दिनसम्म उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि परिवारले उनलाई घर ल्याएका थिए। घरमै राखेर उपचार तथा हेरचाह गरिरहेको अवस्थामा शुक्रबार उनको मृत्यु भएको नगर स्वास्थ्य शाखाले जनाएको छ। अविनाशको मृत्युसँगै झापामा जापानीज इन्सेफलाइटिस संक्रमणबाट ज्यान गुमाउनेको संख्या 7 पुगेको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार यसअघि मेचीनगरमा 2 जना तथा बिरतामोड, बारादशी, अर्जुनधारा र हल्दीबारीमा 1-1 जनाको जेई संक्रमणबाट मृत्यु भइसकेको छ।

आर्थिक विवरण अनुसार हालसम्म रसुवामा 185, नुवाकोटमा 169, धादिङमा 70, गोर्खामा 77, तनहुमा 38, चितवनमा 364, नवलपरासी पूर्वमा 229 र नवलपरासी पश्चिममा 222 भेला परेका हुन्। यस्तै उपचारको क्रममा दुईजनाको काठमाडौँमा मृत्यु भएको हो। हालसम्म 104 जनाको शव शनाखत भई परिवारले बुझी लिएका छन्। प्राधिकरणका अनुसार बाढ़ीपछि झण्डै 5130 जना सम्पर्कविहीन छन्। हालसम्म 13728 जनाको उद्धार गरिएको छ। हाल 339 जना विभिन्न 19 अस्पतालमा उपचाररत रहेका छन्। त्यस्तै 37 होल्डिङ सेन्टरमा 3761 जनाले आश्रय लिइरहेका छन्, जसमा रसुवाका 839 जना, नुवाकोटका 2587 जना र धादिङका 335 जनाले आश्रय लिइरहेका छन्। भोटे कोशी बाढ़ी प्रभावित क्षेत्रको लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यका अनुसार हिजो बिहानसम्म कोषको खातामा झण्डै 13,54,09,00,000 रूपियाँ मौजदात रहेको छ। यसै क्रममा छापा कारागारका कैदी बन्दीहरूले भोटे कोशी बाढ़ी पीड़ितको लागि 3,33,333 रूपियाँ राहत सहयोग प्रदान गरेका छन्। हिजो छापा कारागारमा आयोजित एक कार्यक्रमका बीच उक्त राहत रकम कारागारका आन्तरिक प्रशासन प्रमुख मनोज लावतीले झापाका प्रमुख जिल्लाधिकारी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गर्नुभएको हो। त्यस्तै प्रधानमन्त्री राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ। सो कोषमा झापा वीरता मोडको प्रकाश ट्रेडर्सले 51,000 रूपियाँ राहत सहयोग पठाएको त्यसका संचालक मदन गुप्ताले नागरिक एफएमलाई जानकारी दिनुभएको छ। त्यसै गरी भोटे कोशी बाढ़ी प्रभावितहरूको लागि नेपाल क्षयरोग निवारण संस्था झापा शाखाले 5,000 रूपियाँ सहयोग पठाएको छ। संस्थाका सभापति गोपाल बहादुर थापाका अनुसार क्षयरोगको केन्द्रीय कार्यालय मार्फत सो रकम बाढ़ी पीड़ितको लागि पठाइएको हो। त्यस्तै भद्रपुर 8 स्वर्गद्वारे कृषि सहकारी संस्थाले पनि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 5,111 रूपियाँ पठाएको जनाएको छ। कंग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्ष असोज 3 शुरू हुने 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुने भएको छ। यसअघि आफैले अघि सारेका माग सम्बोधन गर्न सभापति गगन थापा र उनको टीम प्रतिबद्ध भएपछि खड्का पक्ष महाधिवेशनमा सहभागी हुने जनाएको हो। माग सम्बोधन गर्न सभापति थापाले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाउनु भएको छ। गत वैशाख 2 साता खड्काले पूर्व सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताको लागि भन्दै आठबुधे माग सभापति थापालाई पठाउनु भएको थियो। ती सबै मागलाई थापाले सम्बोधन गर्ने लगभग सहमति भएको र आज बस्ने बैठकले त्यसमा निर्णय गर्ने सहमति खड्का पक्षले असोज 3 हुने पार्टी महाधिवेशन भाग लिने निर्णयमा पुगेको खड्का पक्षमा रहेका सदस्य श्याम किमले बताउनुभयो। तर स्वयं खड्का भने अदालतमा मुद्दा दिएका कारण नैतिकताका आधारमा सहभागी नहुने बताइएको छ। थापा पक्षले गर्ने अधिवेशनमा भाग लिने बारेमा शेखर कोइराला पक्षले हिजोसम्म निर्णय गरेको छैन। तर पूर्व सभापति शेरबहादुर देवाले अदालतमा विचाराधीन रहेको कंग्रेस विवाद सम्बन्धी पुनरावलोकनको मुद्दाको अन्तिम निर्णय पर्खने बताउँदै आउनु भएको छ। यसैबीच देउवा पक्षले समानान्तर महाधिवेशनको लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउँदै असोज 15 गते वडा अधिवेशन गर्ने तयारी थालेको छ। देउवा पक्षले असोज 3 गते भित्र विभिन्न तहका अधिवेशन तयारी समिति गठन गरी मंगसिर 21-23 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको 67 वर्षको उमेरमा निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई उहाँलाई बलम्बोमा रहेको सशस्त्र प्रहरी बल अस्पतालमा उपचारको लागि लगिएकोमा उपचारकै क्रममा हिजो बिहान निधन भएको अस्पतालका डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभयो। 2016 साल माघ 7 इलाममा जन्मिएका गौतम काठमाण्डुको थानकोटमा बस्दै आउनु भएको थियो। उहाँको आज अन्तिम संस्कार गरिने भएको छ। गौतमले पत्रकारिताको शुरूआत झापाको विवेचनाबाट गर्नु भएको थियो। त्यसपछि गोर्खा पत्रको सम्पादक समेत हुनुभएका उहाँ केही वर्षदेखि लेखनमा सक्रिय रहनु भएको थियो। उहाँकी श्रीमती र एक छोरी हुनुहुन्छ।

0: ए हेर न, भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
1: कुन पसल? के को पसल भनेको?
0: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
1: आ, म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन।
0: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
1: के छन् त?
0: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
1: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
0: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
1: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
0: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर छ झापा। मोबाइल नम्बर 9828878844। तपाईँको रोजाई, तपाईँको खुसी।
1: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसी नेपाल फर्किएर काठमाडौँ तिनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 9855454566, जगदीश काफले 9846060124, रमेश कोइराला 9426080248, ध्रुव निरौला 9426268052।
2: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ साथै सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा बिहान 9 बजे र दिउँसो 1 बजे र बेलुका 5 बजे। नवदुर्गा क्लिनिक तथा चन्द्रगढी मेडिकल, भद्रपुर 7 लेखनाथ चोक। फोन नम्बर 9852620202, 9820703587। साथै यहाँ रगत, दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरुद्धको खोप पनि लगाइन्छ।
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य कार्यालय झापा।
2: नागरिक बुलेटिनमा अब बाँकी प्रसंगहरू। जिल्ला प्रशासन कार्यालय झापाले राष्ट्रिय परिचय पत्र तथा राहदानी पासपोर्ट सेवा लिन आउने सेवाग्राहीको अत्याधिक चापलाई ध्यानमा राख्दै शून्य बाँकी आवेदन अभियान सञ्चालनमा ल्याएको छ। लामो समयदेखि अनलाइन आवेदन फारम भरेर बायोमेट्रिक तथा अन्य प्रक्रियाको लागि पालो पर्खिरहेका सेवाग्राहीलाई सहज र छिटो छरित सेवा उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। अभियान अन्तर्गत कार्यालयले नियमित समयभन्दा बढ़ी समय सेवा प्रवाह गर्ने भएको छ। अभियान 2083 साल असोज 15 गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा सेवाग्राहीलाई दैनिक बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म सेवा प्रदान गरिनेछ। सार्वजनिक विधाका दिनमा समेत सेवा प्रवाहलाई निरन्तरता दिने कार्यालयले जनाएको छ। कार्यालयका अनुसार अनलाइन आवेदन दिएर पालो पर्खिरहेका सेवाग्राहीको बाँकी आवेदन सकेसम्म छिटो फर्जेट गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको हो। जिल्ला प्रशासन कार्यालयले अनलाइन आवेदन गरी पालो पर्खिरहेका सम्पूर्ण सेवाग्राहीलाई आवश्यक सकल कागजात सहित तोकिएको समयमा कार्यालयमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ। जापानमा हत्या गरिएकी भद्रपुर सात अञ्जनी मोड बासीलाल टोलकी लक्ष्मी राजवंशीको अन्त्येष्टि गरिएको छ। भदौ तीन गते आफ्नै साथीहरूले हत्या गरेर खोलामा फालेको अवस्थामा भेटिएकी लक्ष्मीको शवलाई 25 दिनपछि हिजो बिहान निजी निवास भद्रपुर ल्याइएको थियो। राजवंशीको शवलाई हिजो स्थानीय विश्रान्ति घाट देउन्यामा जातीय संस्कार र संस्कृति अनुसार अन्त्येष्टि गरिएको परिवारजनले जनाएका छन्। झापाको भद्रपुर सीमासँग जोड़िएको भारतको गलगलियामा ठूलो परिमाणमा लागू औषधसहित दुईजना पक्राउ परेका छन्। उनीहरूको साथबाट एक थान कटुवा पिस्तोल र गोली समेत बरामद भएको भारतीय प्रहरीले जनाएको छ। पक्राउ परेको लागू औषध कारोबारीले भद्रपुर नाका भएर ब्राउन सुगर नेपाल सप्लाई गर्दै आइरहेको थियो। भारतको एसएसबी 41 बटालियन रानी डाँडा तथा बिहार प्रहरीको एन्टी नार्कोटिक्स टास्क फोर्स एएनटीएफ खटिएको विशेष टोलीले शनिबार बिहान 7:30 बजे किशनगंज जिल्लाको गलगलिया प्रहरी थाना क्षेत्र अन्तर्गत लकड़ी डिपोमा रहेको मोहम्मद हसिमको घरमा छापा मारेको थियो। उक्त स्थान सीमा स्तम्भ नम्बर 102-3 करिब 550 मिटर भारततर्फ रहेको जनाइएको छ। छापा कार्यवाहीका क्रममा 57 वर्षीय मोहम्मद हासिमको घरबाट 507 ग्राम ब्राउन सुगर र 814 ग्राम सेतो धुलो जस्तो पदार्थ बरामद भएको छ। उक्त सेतो पदार्थ एमडीएम भएको आशंका गरिएको छ। बरामद सामग्रीमा एक थान म्यागजिन बिनाको कटुवा पिस्तोल, एक राउण्ड गोली र एक थान मोबाइल फोन समेत रहेको भारतीय प्रहरीले जनाएको छ। प्रारम्भिक परीक्षणको लागि डीटी किट प्रयोग गर्दा बरामद पदार्थ ब्राउन सुगर र एमडीएमए भएको जनाइएको छ। घटनास्थलबाट मोहम्मद हासिम र 30 वर्षीय रूकसान खातुन पक्राउ परेका छन्। हासिम गलगलिया थाना क्षेत्रको लकड़ी डिबो निवासी हुन् भने खातुन गलगलिया क्षेत्रकै भातगाउँ स्थित छानु टोलकी बासिन्दा हुन्। बरामद लागू औषध हतियार तथा पक्राउ परेका दुवैजनालाई थप कानूनी कार्यवाहीको लागि गलगलिया प्रहरी थानामा बुझाइएको छ। लायन्स क्लब अफ भद्रपुर र लियो क्लब अफ भद्रपुरको संयुक्त आयोजनामा 30 इन्डक्सन तथा इन्स्टलेशन कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ भद्रपुरकी अध्यक्ष उर्मिला गौतमको अध्यक्षता, डिस्ट्रिक्ट गवर्नर तथा इन्स्टलेशन अफिसर लीला छिमरिया प्रमुख अतिथि रहनु भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की विशेष अतिथि रहनु भएको थियो। निरन्तर 30 वर्षसम्म लायन्स अभियान र समाजमा पुर्याएको योगदानको कदर गर्दै लायन्स क्लब अफ भद्रपुरका संस्थापक तथा चार्टर प्रेसिडेन्ट ओम सराबगी तथा चार्टर सदस्यद्वय यमबहादुर श्रेष्ठ र शिवकुमार गुप्तालाई सम्मान गरिएको थियो। कार्यक्रममा डिस्ट्रिक्ट गवर्नर लीला चिमरिया, नगर प्रमुख गणेश पोखरेल, फर्स्ट भाइस डिस्ट्रिक्ट गवर्नर रमेश खत्री, सेकेण्ड भाइस डिस्ट्रिक्ट गवर्नर उदयनारायण बराल र क्याबिनेट सेक्रेटरी धनकुमारी गुरूङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको लायन्स क्लब अफ भद्रपुरकी पूर्वाध्यक्ष शर्मिला अधिकारीले जानकारी दिनुभयो। इन्स्टलेशन कार्यक्रमपछि दोस्रो सत्र लायन्स क्लब अफ भद्रपुरकी अध्यक्ष अनिता रिजालको अध्यक्षतामा सञ्चालन भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव बम बहादुर कोइरालाले गर्नुभएको थियो। नेपाल तामाङ घेतुङ नगर कार्य समिति भद्रपुर झापाको चौथो अधिवेशन सम्पन्न भएको छ। भद्रपुर आठ स्थित एनसीडीसी भवनमा हिजो आयोजित अधिवेशनको अध्यक्षता नेपाल तामाङ घेतुङ भद्रपुर नगर अध्यक्ष वसन्त कुमार तामाङले गर्नुभएको थियो भने भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल प्रमुख अतिथि हुनुहुन्थ्यो। भद्रपुर आठका वडाध्यक्ष गौरव सुब्बा, नेपाल तामाङ घेदुङ केन्द्रीय सदस्य राम वाइबा र पेम्बा गोरे विशिष्ट अतिथि, नेपाल तामाङ घेदुङ एक नम्बर प्रदेश अध्यक्ष जगत तामाङ तथा झापा उद्योग वाणी संघका कार्यवाहक अध्यक्ष राजकुमार राई विशेष अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। अधिवेशनमा नेपाल तामाङ घेदुङ भद्रपुर नगर कार्य समितिका पदाधिकारी सदस्य तथा तामाङ समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको शमशेर तामाङ मोक्ताङले जानकारी दिनुभयो। पारू तामाङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम